0: अनुदान कोटाका शिक्षकको तलब वृद्धि गोर्खापत्र खबर लेख्छ। सरकारले शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षक तथा कर्मचारीको तलब वृद्धि गर्ने निर्णय गरेको छ। यो निर्णयसँगै प्रारम्भिक बाल विकास एसीडी सहजकर्ता विद्यालय कर्मचारी र विद्यालय सहयोगीको तलब वृद्धि हुनेछ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बुधबार सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक गर्दै माध्यमिक तह कक्षा 9-10 र आधारभूत तह कक्षा 6-8 शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकको तलब क्रमशः माध्यमिक तृतीय श्रेणी र निम्न माध्यमिक तृतीय श्रेणीका शिक्षकको शुरू तलब बराबर कायम गर्ने निर्णय भएको जानकारी दिनुभयो। यसैगरी सरकारले प्रारम्भिक बाल विकास सहजकर्ता विद्यालय कर्मचारी र विद्यालय सहयोगीका लागि संघीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक 5,000 रूपियाँका दरले वृद्धि गर्ने निर्णय गरेको छ।
1: सरकारको विरोधाभास नीति एकातिर लगानी आह्वान अर्कातिर धरपकड़ शीर्षकमा कान्तिपुर दैनिकमा खबर छ। नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छालाई 10 वैशाखमा प्रहरीले पक्राउ गर्यो। पक्राउ कानून विपरीत रहेको ठहर गर्दै सर्वोच्च अदालतले उनलाई गैर कानूनी थुनामा नराख्न आदेश दियो। उनी रिहा भएको केही घण्टामै 22 वैशाखमा केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको एक टोलीले उनलाई बिना सम्बन्धी कसुरमा अनुसन्धान गर्न भन्दै फेरि पक्राउ गर्यो। एक सीआईबी अधिकारीले पत्रकारहरूसँग कुराकानी गर्दै नयाँ मुद्दा पुनः रूपमा फरक रहेकाले पुनः पक्राउ गरिएको प्रतिक्रिया दिएका थिए। त्यस लगत्तै गोल्छा जिल्ला अदालतको आदेशमा रिहा भए। अहिले विशेष अदालतबाट दुवै मुद्दामा 1-1 करोड़ रूपियाँ धरौटी तिरेर बाहिरबाट मुद्दा खेपिरहेका छन्। गोल्छा पक्राउ प्रकरण हेर्दा सामान्य कानूनी प्रक्रिया जस्तो देखिन्छ, तर बालेन्द्र शाह नेतृत्वको सरकारले समाधान गर्न नसकेको एउटा महत्वपूर्ण विषय पनि यस प्रकरणले उजागर गरेको छ। त्यो हो सरकारले जवाबदेहिता खोज्ने क्रममा सीमा पनि नाग्न सक्दो रहेछ। सरकारले एकै समयमा यस्तो काम कसरी गर्न सक्छ? शंकर अग्रवालदेखि शेखर गोल्छा र पृथ्वी बहादुर पाण्डेसम्मका ठूला व्यवसायी विरूद्ध नेपालमा गरिएका धरपकड़ र कानूनी अभियोगहरूले करिब 10 वर्ष अघि व्यापारिक क्षेत्रमा तहल्का मचाएको अर्को एक घटनाको छलको दिएका छन्। फेब्रुअरी 2017 युवाहरूको नेतृत्वमा भएको प्रदर्शनले दक्षिण कोरियाली राष्ट्रपति पार्क गेउन हेलाईमा अभियोग लगाउन बाध्य पारेको थियो। त्यसका केही दिनपछि पार्क र उनका सहयोगीहरूलाई घुस दिएको आरोपमा सामसङका उत्तराधिकारी ले ज्याङ पक्राउ परे। त्यस्तै ली दोषी ठहर भए पनि जेल परेर सफाई पाए। त्यस्तै घटना अहिले पनि भएको छ। सरकारसँग भ्रष्टाचार न्यूनीकरण र राजनीतिज्ञ व्यवसाय बीचको नेक्सस तोड्ने पूरापूरो अधिकार छ, तर यस क्रममा अपनाइएको तरिकाले लगानीको अभावमा पहिले छटपटाइरहेको अर्थतन्त्रमा पार्ने नकारात्मक प्रभाव पारे पनि सोच्नुपर्ने अवस्था आएको छ। फौजदारी अनुसन्धान शुरू गर्नु अघि ठोस आधार हुनुपर्छ, अनुसन्धान गर्न थुनामै राख्नुपर्छ भन्ने हुँदैन। थुनामा राख्ने कार्यले सम्पूर्ण अर्थतन्त्रको गति नै प्रभावित हुन सक्ने विश्लेषकहरूले विश्लेषण गरेका छन्। सरकारको विरोधाभास नीति एकातिर लगानी आह्वान अर्कोतिर धरपकड़ शीर्षकमा यो खबर छ।

0: आवाज हो नेपाली रेडियो नेटवर्कको जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। बागमती प्रदेशमा मुख्यमन्त्रीका लागि एमाले संसदीय दल उपनेता किरण थापा मगरलाई समर्थन गर्ने विषयलाई लिएर राप्रपाभित्र विवाद चुलिएको छ। राप्रपा संसदीय दलका नेता उद्धव थापाले एमालेलाई समर्थन गरेपछि उनलाई कार्यवाही गर्न पार्टी तयारी थालेको छ। थापाले भने दलको नेताका हैसियतले आफूले एमाले नेकपा गठबन्धन सरकारलाई समर्थन गरेको र यो समर्थन कायम रहने बताएका छन्।
2: कर्णाली प्रदेशका मुख्यमन्त्री मंगल बहादुर साईले विश्वासको मत प्राप्त गर्नुभएको छ। बुधबार बसेको कर्णाली प्रदेश सभाको बैठकमा नेपाली कम्युनिष्ट पार्टी नेकपाका प्रदेश संसदीय दलका नेता समेत रहनुभएका मुख्यमन्त्री साईले विश्वासको मत प्राप्त गर्नुभएको हो।
1: सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। बुधबार बसेको प्रदेश सभा बैठकबाट उहाँले विश्वासको मत प्राप्त गर्नुभएको हो। भट्ट संविधानको धारा 168 को उपधारा 2 बमोजिम साउन 29 गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो।
2: सरकारले सार्वजनिक संस्थान प्राधिकरण बोर्ड निगम समिति लगायतका सार्वजनिक संस्थामा तलब तथा प्रोत्साहन भत्ता वृद्धि गर्नका लागि संचालक समितिबाट निर्णय गर्न अख्तियार दिएको छ। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 साउन 6 गतेको निर्णय अनुसार 2083 साउन 1 गतेदेखि लागू हुने गरी निजामती कर्मचारी लगायतको तलबमान ग्रेड प्राविधिक ग्रेड र प्रोत्साहन भत्ता वृद्धि तथा कायम भएकोमा सार्वजनिक संस्थामा पनि साउन 1 गतेदेखि नै तलब तथा प्रोत्साहन भत्ता लागू हुने गरी निर्णय गर्न अर्थ मन्त्रालयले बुधबार पत्राचार गरेको छ।
1: गरिमा विकास ब्याङ्कको बालुवाटार स्थितमा स्थानान्तरण भएको छ। बुधबार बैठक ब्याङ्कको नवनिर्मित केन्द्रीय कार्यालयको विधिवत रूपमा नेपाल राष्ट्र ब्याङ्कका गवर्नर प्राध्यापक डाक्टर विश्वनाथ पौडेलले समुद्घाटन गरेका हुन्। लाजिमपाटमा रहेको केन्द्रीय कार्यालय अब ब्याङ्कको आफ्नै स्वामित्वमा रहेको भवनमा केन्द्रीय कार्यालय रहनेछ। 2064 साल कार्तिक 18 गते स्याङ्जाको वालिङबाट वित्तीय कारोबार प्रारम्भ गरेको विकास ब्याङ्कले 2067 साल वैशाख 1 गते कास्की महेन्द्र पुलमा केन्द्रीय कार्यालय स्थानान्तरण गरेको र राष्ट्रिय स्तरको विकास ब्याङ्कमा स्तरोन्नति भए पश्चात 2073 साल चैत 27 गते आफ्नो केन्द्रीय कार्यालय पोखराबाट काठमाडौँको लाजिमपाटमा स्थानान्तरण गरेको थियो।
2: नेपाल विद्युत प्राधिकरण अन्तर्गतका जल विद्युत आयोजनाबाट आर्थिक वर्ष 2082-83 अघिल्लो आर्थिक वर्ष 2081-82 तुलनामा कम विद्युत उत्पादन भएको छ। प्राधिकरणको विद्युत उत्पादन निर्देशनालयका अनुसार आर्थिक वर्ष 81-82 कुल 2902.4 गिगावाट घण्टा विद्युत उत्पादन भएकोमा आर्थिक वर्ष 2082-83 घटेर 2763.73 गिगावाट घण्टा मात्रै उत्पादन भएको छ।
1: निजी क्षेत्रको लगानीमा निर्माण हुन लागेको हालसम्मकै सबैभन्दा ठूलो 440 मेगावट तिला एक जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन भएको छ। कालीकोटमा निजी क्षेत्रको एससी पावर कम्पनी प्रालीले निर्माण गर्ने उक्त आयोजनाका लागि एनएमबी ब्याङ्क लिमिटेडको नेतृत्वमा विभिन्न ब्याङ्क तथा वित्तीय संस्थाले 44.55 अर्ब रूपियाँ ऋण लगानी गर्ने भएका हुन्।
2: पछिल्लो एक महिनामा दैनिक भान्साका अत्यावश्यक तरकारी फलफूल तथा खाद्य वस्तुको मूल्यमा भारी वृद्धि भएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सार्वजनिक गरेको गत असारको बजार मूल्य विश्लेषण प्रतिवेदन अनुसार हरियो तरकारी र फलफूलको मूल्य 253% महँगिएको हो।

0: नेपालको एकमात्र डिटिएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्सन
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबरमा अब विदेशका खबर भारतमा गत महिना भएको जेएनजी प्रदर्शनले केन्द्रीय शिक्षा मन्त्रीलाई राजीनामा दिन बाध्य पारेको केही समयपछि जेन अल्फा पुस्ता पनि प्रदर्शनमा उत्रिएको छ सन् 2010 पछि जन्मिएको यो पुस्ताले राम्रो सड़क विद्यालय र आधारभूत सुविधाको माग गर्दै आफ्ना विद्यालयहरूमा प्रदर्शन शुरू गरेका हुन् गत महिना कक्रोच जनता पार्टी सीजेपीको नेतृत्वमा जेएनजी पुस्ताका युवाले शिक्षा प्रणाली सुधार र शिक्षा मन्त्रीको धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै नयाँ दिल्लीमा प्रदर्शन गरेका थिए
3: अब खेल खबर गुल्मीको सदरमुकाम तमघाटमा रहेको एकमात्र खेल मैदान चिदीचौर खेल मैदान व्यवस्थित बनेको छ मैदानको बीचमै मूल फुटेर इलामी हुने अवस्थाको अन्त्य र दुबो रोपेर व्यवस्थित गर्ने सम्पन्न गरिएको रेसुङ्गा नगरपालिकाले चिदीचौर मैदानलाई दुबो रोपेर व्यवस्थित बनाउन बहुवर्षीय ठेक्काका रूपमा लुम्बिनी प्रदेशबाट बजेट सुनिश्चित गरेको थियो खेल मैदानकै बीचमा पानीको मूल फुट्ने समस्याका कारण उक्त पानीलाई जमीन तल नै व्यवस्थित गर्ने र त्यसपछि मलिलो माटोले समथर बनाएपछि दुबो रोप्ने योजना कार्य सकिएको छ
2: अब कला तथा मनोरञ्जन सम्बन्धी खबर भदौ महिनामा 8 नेपाली चलचित्र प्रदर्शनमा आउने तयारीमा छन् मास्टरनी पार्वती काका किकी बा एक युद्धा पेन्सन पट्टा अक्षरा माया भनेकै यस्तै होला र बेहुलीले भदौको प्रत्येक साता जसो नेपाली चलचित्रका लागि व्यस्त बनाउनेछन् अझ भदौ 26 गते 4 फिल्म एकै पटक प्रदर्शनमा आउने भएपछि यो मिति नेपाली चलचित्र उद्योगका लागि विशेष चासो बनेको छ
3: उत्कर्षमा कांग्रेस शीर्षकमा प्राध्यापक डाक्टर शान्तिकृष्ण अधिकारीको विचार हिमाली टाइम्समा छापिएको छ निर्वाचन आयोग र सर्वोच्च अदालत दुवैले गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता दिइसकेपछि आफैलाई आफै वैधानिक घोषणा गर्दै हिँड्नु इतिहासमा बोकेका नेताहरूलाई कसै गरी सुभायमान हुँदैन सर्वोच्च अदालतले हुन्छ पनि तिम्रो फाइल पुनः एकपटक हेरिदिन्छु भनेकै भरमा नेपाली कांग्रेसको सभापति भनेर गगन थापा बाहेक अरू कसैले बोर्ड झुण्ड्याउनु त लाज पचाउनुको पराकाष्ठा नै हो सबल सशक्त र एकताबद्ध कांग्रेसको अपेक्षा गरेको मन्तव्य सुनिरहेको छ यसैबाट पनि यिनीहरू एक कदम पछि हटेर वा अलिकति झुकेरै भए पनि नेपाली कांग्रेस एक बनाउँछन् कि भन्ने झिनो आशाको त्यान्द्रो जीवित छ तर नरम हुने नाउँमा विधि र विधान मिचे भने त्यसको प्रतिफल झन खराब हुने डर पनि उत्तिकै छ
2: विद्युतीय सवारीमा आकर्षण शीर्षकमा बाबुकाजी कार्कीको विचार गोर्खापत्रमा छापिएको छ सरकारी निकायबाटै विद्युतीय सवारी साधन प्रयोगको शुरूआत भए प्रभावकारी हुनेछ प्रधानमन्त्री तथा मन्त्री र विशिष्ट कर्मचारीहरूबाट विद्युतीय सवारी साधनको प्रयोग गर्ने कर्मचारी ओसार पसार गर्ने तथा साना तथा मझौला खालका विद्युतीय बस सञ्चालन गर्ने सरकारी र अर्ध सरकारी निकायका सवारी साधन पनि विद्युतीय बनाउँदै जानु जरूरी छ निजी क्षेत्रको संलग्नता बढ़ाउन केही समयका लागि भारी मात्रामा भन्सार छूटको व्यवस्था गर्ने विद्युत प्राधिकरणले अनिवार्य रूपमा विद्युत वाहन मात्र सञ्चालन गर्ने नीति लिने वित्तीय संस्थाबाट विद्युतीय सवारी साधन खरिद गर्न सहुलियत दरमा ऋण प्रवाहको व्यवस्था आदिले विद्युतीय सवारी साधन प्रयोगप्रति आकर्षण बढ़ाउन सक्छ
3: हवस् त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारमा नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै यसपछि पत्रकार

0: सफाई अनलेट सुन दे नूचा रेडियो सारू 89.8 मेगाहर्ट्ज।
1: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
2: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
1: कलेजका विशेषताहरू:
2: पर्याप्त सुविधा सहित आफ्नै भवन,
1: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
2: पर्याप्त छात्रवृत्ति व्यवस्था,
1: अंग्रेजी र नेपाली माध्यममा पठन पाठन।
2: प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 स्थित 1। सम्पर्क नम्बर 0656493495।
3: आमा, एक गिलास दही खाम न, साह्रै गर्मी हो।
0: आमा, मलाई दुध है।
3: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
4: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
3: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
4: भरतपुर 10 सिसाई रोडमा रहेको डेरीमा, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ। तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरीमा शुद्धताको अर्को नाम डेरीमा। भरतपुर गाउँ, दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेसोक।
5: साहिनो समय सूचक अहिले बिहानको 6 बज्यो। 6 AM यति बेला बिहानको 6 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।
6: CIM को साझा खबर हो। सन्तोष गन्धर्व सँगै नीलप्रकाश चन्दको तपाईलाई स्वागत छ। सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर CIMखबर.com, CIM को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। आज 2083 साल भदौ 4 गते बिहीबार, अगस्त 20 तारीक सन् 2026 नेपाल सम्बत 1146 साउन शुक्ल पक्षको अष्टमी तिथि। प्रधानमन्त्रीसँग मन्त्रीहरूको कार्य सम्पादन सम्झौता, अनुदान कोटाका शिक्षकहरूको तलब बढ़्यो, स्वदेशी उत्पादनलाई प्राथमिकता दिन प्रधानमन्त्रीको निर्देशन।
7: संसद बैठक 5 दिनका लागि स्थगित, सभामुखको रूलिङ अनुसार संसदमा गृहमन्त्रीको सम्बोधन, सरकार र दल बीच कुनै अलमल नभएको राष्ट्रपा सभापति लामी छानेको दावी।
6: साथै प्रदेशमा पार्टी पुनर्निर्माण महाअभियान चलाउँदै एमालेको इतर पक्ष, बैंकमै थुप्रियो 15 खर्ब, ऋण लिन झन अनिच्छा, बजेट पार्न मरिहत्ते कार्यान्वयनमा सधैँ लफडा।
7: आन्तरिक द्वन्द्वका कारण कंगोमा इबोला नियन्त्रण बाहिर, दक्षिण लेबनानका करिब 8 लाख मानिस घर फर्किए। UAEद्वारा इरानमाथि अनिश्चितकालका लागि व्यापार प्रतिबन्धको घोषणा।
6: र नेपाली धावक आयुष कुंवरद्वारा 200 मिटर दौड़मा 30 वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोडियो। ग्रीनफिल्ड कप अन्तर विद्यालय बास्केटबलको सेमी फाइनल, टेनिसका 3 खेलाड़ी प्रशिक्षणका लागि भारतमा।
8: हजारौं रेडियो कर्मी र करोड़ों नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
6: सबैभन्दा शुरूमा प्रधानमन्त्रीसँग मन्त्रीहरूले गरेको कार्य सम्पादन सम्झौताको प्रसंग।
7: सरकारको कामलाई थप प्रभावकारी बनाउने उद्देश्यले प्रधानमन्त्री बालेन्द्र शाहसँग विभिन्न मन्त्रालयका मन्त्रीहरूले कार्य सम्पादन सम्झौता गर्नुभएको छ। चालू आर्थिक वर्ष 2083-84 गरिने मुख्य काम र उपलब्धिबारे सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो आयोजित कार्यक्रममा प्रधानमन्त्रीसँग मन्त्रीहरूले कार्य सम्पादन सम्झौता गर्नुभएको हो। प्रधानमन्त्री शाहसँग अर्थमन्त्री डाक्टर सोनी वालले, परराष्ट्र मन्त्री सुशील खनाल, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठ, गृहमन्त्री सुदन गुरूङ, कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतम, विज्ञान प्रविधि तथा नव प्रवर्धन मन्त्री महावीर पुनले कार्य सम्पादन सम्झौता गर्नुभएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यले जनाएको छ। त्यस्तै महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीतावादी भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले पनि प्रधानमन्त्री शाहसँग कार्य सम्झौता गर्नुभएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खगराज पौडेल सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हा कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरी र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले पनि प्रधानमन्त्री शाहसँग कार्य सम्पादन गर्नुभएको हो। कार्यालयका प्रवक्ता हिमराज अर्यालले सरकारको वार्षिक नीति तथा कार्यक्रम बजेटको कार्यान्वयन गर्न र 100 कार्यसूचीलाई कार्यान्वयन गर्न प्राथमिकता दिँदै प्रधानमन्त्री शाहसँग मन्त्रीले कार्य सम्पादन सम्झौता गर्नुभएको बताउनुभयो। शिक्षा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा सरकारले संघीय अनुदानमा कार्यरत शिक्षक तथा प्रारम्भिक बाल विकास ईसीडी सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्री परिषद बैठकले संघीय शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकको साविक पारिश्रमिक अनुदानमा 10% वृद्धि गर्ने निर्णय गरेको हो। मन्त्री परिषद बैठकको निर्णयका बारेमा जानकारी दिँदै सरकारका प्रवक्ता शिक्षा मन्त्री सस्मित पोखरेल
9: प्रारम्भिक बाल विकास सहजकर्ता विद्यालय कर्मचारी र विद्यालय सहयोगका लागि संघीय सरकारले हाल उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक ₹5,000 दरले वृद्धि गर्ने, अर्को माध्यमिक तह कक्षा 9-10 र आधारभूत तह कक्षा 8-6 शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकहरूको तलब क्रमशः माध्यमिक तृतीय श्रेणी र निम्न माध्यमिक तृतीय श्रेणीको तलब बराबर कायम गर्ने।
10: यसैबीच अब शिक्षकहरूको जुन आन्दोलन अन्तर्गत विभिन्न माग र मुद्दाहरू राख्दै आएका थिए केही सम्बोधन भएको पनि सरकारले दावी गरेको छ। निर्णय अनुसार संघीय शिक्षण सहयोग अनुदान कोटाका माध्यमिक तहका शिक्षकको मासिक पारिश्रमिक 43,669 रूपियाँबाट बढ़ेर 48,058 रूपियाँ पुगेको छ। आधारभूत तहका शिक्षकको मासिक पारिश्रमिक 34,730 रूपियाँबाट 38,203 रूपियाँ कायम गरिएको छ। ईसीडी सहजकर्ता विद्यालय कर्मचारी र विद्यालय सहयोगीका लागि संघीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक 5,000 रूपियाँ थप भएको छ। नयाँ व्यवस्था अनुसार ईसीडी सहजकर्ताको मासिक पारिश्रमिक 12,000 बाट 17,000 पुगेको छ। विद्यालय सहयोगीको 10,000 बाट 15,000 रूपियाँ र लेखा हेर्ने विद्यालय कर्मचारीको 15,000 बाट 20,000 रूपियाँ पुगेको छ।
7: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिका सभापति रवि लामिछानेले राजनीतिक र ऐतिहासिक प्रतिबद्धता बमोजिम पाएको जिम्मेवारी अनुसार नै सरकार र राष्ट्रपा अगाडि बढ़ने बताउनु भएको छ। उहाँले मन्त्रीले 100 काम गर्दा 2 प्रश्न आउनु स्वाभाविक भए पनि त्यसलाई सम्बोधन गरेर अगाडि बढ़ने समेत बताउनुभयो। सिंहदरबारस्थित राष्ट्रपा संसदीय दलको कार्यालयमा हिजो भएको अनौपचारिक छलफलमा सभापति लामिछानेले प्रतिनिधि सभाका सदस्य र मन्त्रीबीच देखिएको संचारको अभाव, रिक्त तिक्तता सदनमा प्रस्तुत गर्ने विषय र प्रस्तुति बारे संसदीय दलका सदस्यहरूलाई निर्देशन समेत दिनुभएको थियो। छलफलका क्रममा सभापति लामिछानेले सरकार र दलहरूबीच कुनै पनि प्रकारको अलमल नरहेको समेत स्पष्ट पार्नुभएको छ। उहाँले भन्नुभयो, राजनीतिक र ऐतिहासिक प्रतिबद्धता बमोजिम पाएको जिम्मेवारी बोध गर्दै राष्ट्रपा अगाडि बढ़नेछ। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले संसदमै आफ्ना मन्त्रीहरूप्रति असन्तुष्टि नराख्न समेत निर्देशन दिनुभएको थियो। बैठकमा उहाँले सत्तापक्षकै सांसदहरूले सरकारको कार्यशैलीप्रति आक्रोश पर्दै आएको भन्दै गुनासो र समस्या भए समन्वित भएर पार्टी र संसदीय दलमा राख्न निर्देशन दिनुभएको हो।
11: ठूलो राजनीतिक दलभित्र कहिलेकाहीँ कहिले कसको कहिले कसको कुनै न कुनै विषय कहिलेकाहीँ बोल्दाखेरि कतिपय कुरा छिप्लन सक्ला, कतिपय गर्दाखेरि कहिले काहीँ यताउता हुन सक्ने सम्भावना सम्झाएकै धेरै हुनुहुन्छ त्यसले गर्दा भन्यो, तर समग्रमा त्यसको होइन। त्यस कारणले त्यसको पनि बुझाइ गर्नु होइन, तर धेरै कुरा गर्दा एक दुईजना साथीहरूको बोलाइ कहिले काहीँ विवादमा पर्छ, त्यसलाई समालेर फेरि त्यसलाई समाले हामी गरिहाल्छ, त्यस्तो केही छैन। सिङ्गो पार्टी सिङ्गो उभिएको छ, कहाँ हुनुहुन्छ त्यो हेर्नु।
10: प्रतिनिधि प्रतिनिधि सभाको बैठक 5 दिनका लागि स्थगित गरिएको छ। हिजोको प्रतिनिधि सभाको बैठक स्थगित गर्दै सभामुख डोल प्रसाद अर्याल जीपीले अर्को बैठक भदौ 8 गते दिउँसो 1 बजेका लागि बोलाउनु भएको हो। हिजोको बैठकमा बाल श्रम निषेध र नियमित गर्ने भन्ने संशोधन विधेयकमाथि छलफल भएको छ। सांसदहरूले यो विषयमा धारणा राख्दै नेपालको संविधान, संघीय संरचना, अन्तर्राष्ट्रिय दायित्व र श्रम बजारको बदलिदो अवस्था अनुसार प्रचलित ऐनलाई समयानुकूल संशोधन गर्नुपर्ने औलाए। पछिल्लो तथ्याङ्क अनुसार नेपालमा करिब 11 लाख बालबालिका बाल श्रममा संलग्न छन्। तीमध्ये करिब 2.25 लाख बालबालिका जोखिमपूर्ण काममा छन्। बाल श्रमको ठूलो हिस्सा अनौपचारिक क्षेत्र, कृषि, घरेलु काममा रहेको समेत जानकारी दिइएको छ। तथ्याङ्क प्रस्तुत गर्दै सांसदहरूले बाल श्रममा रहेका बाल बालिकाहरूलाई विद्यालय पुर्याउन सरकारले उचित ध्यान नदिएको भन्दै गुनासो पनि व्यक्त गरे। यसैबीच सभामुख अर्यालको रूलिङ अनुसार गृहमन्त्री सुधन गुरूङ र परराष्ट्र मन्त्री शिशिर खनालले संसदमा जवाब दिइसक्नु भएको छ। अब प्रधानमन्त्रीले जवाब दिन बाँकी छ। भदौ 1 को बैठकमा सभामुख अर्यालले प्रतिनिधि सभामा सांसद गोपाल शर्मा र आशिका तामाङले उठाएको विषयमा 3 दिनभित्र जवाब दिन सरकारलाई निर्देशन दिनुभएको थियो। नेपाली कम्युनिष्ट पार्टीका सांसद शर्माले गत साउन 22 गते जाजरको भूकम्प प्रभावित क्षेत्रको विषय उठाउनु भएको थियो। सरकारले जवाब नदिएपछि सभामुखसँग रूलिङको माग गर्नुभएको थियो। त्यस अनुसार सभामुखले 1 भदौमा रूलिङ पनि गर्नुभएको थियो। यसैबीच नेकपा संसदीय दलका नेता मंगल बहादुर शाही मुख्यमन्त्री नियुक्त भएको 3 सातापछि कर्णाली प्रदेश सरकार विस्तार भएको छ। नेकपा एमालेबाट सरकारमा सहभागी हुने 3 मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। उनीहरूलाई हिजो साँझ एउटा समारोहका बीच प्रदेश प्रमुख रघिराज जोशीले पद तथा गोपनीयताको शपथ खुवाउनु भएको हो। एमालेको तर्फबाट सरकारमा नेतृत्व गर्दै टेकराज प्रसाईले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ। सामाजिक विकास मन्त्रीमा जीत बहादुर मल्ल र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा कल बहादुर हमालले शपथ लिनुभएको छ। सत्तारूढ़ दल एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच हिजो दिउँसो मात्रै मन्त्रालय भागभण्डामा सहमति बनेको सुर्खेतका सामुदायिक रेडियोहरूले खबर पठाएका छनृ।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा स्वस्थ मासुको लागि पूरा गर्नुपर्ने मापदण्ड
1: पशुलाई झुन्ड्याउन गर्नुपर्ने गर्छ सकेसम्म धेरै रगत त्यसबाट निस्किने गर्छ अनि मासु स्वस्थ रहन्छ
0: साथै प्रदेशमा पार्टी पुनर्निर्माण अभियान चलाउँदै एमालेको उत्तर पक्ष बैंकमै थुप्रियो 15 खर्ब ऋण लिन अझन अनिच्छा बजेट पार्न मर्यादित तर कार्यान्वयनमा सधैँ लफडा लगायतका खबर बाँकी नै छन् सीआईएमको साझा खबर सुन्दै गर्नुहोला
2: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छ
3: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्
2: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय मनाइन्छ
3: अभिभावकसँग खुला संवाद नहुनु यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकिलिरहेको छ
2: बाल विवाह रोक्न दोष होइन विश्वास आवश्यक छ
3: छोराछोरीसँग साथी जस्तै संवाद गरौं वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं
2: बाल विवाह रोकौं छोराछोरीको सपना जोगाऊ शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी सामुदायिक रेडियो उदयपुर सीआईएम
4: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस् दूध अण्डा मासु दाल हरियो सागसब्जी मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस् चाउचाउ चिप्स चकलेट धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं
5: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन कार्बोहाइड्रेट क्याल्सियम आइरन भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस् यदि बालबालिका उमेर अनुसार कम तौलका छन् कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्
4: स्वस्थ बालबालिका समृद्ध परिवार समुन्नत नेपाल
5: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
0: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर
7: आजको नागरिकको पहिलो पृष्ठमा बजेट पार्न मरिहत्ते कार्यान्वयनमा सधैँ लफडा शीर्षकमा देवेन्द्र बस्नेतले दाङबाट खबर लेख्नु भएको छ दाङको घोडा उपमहानगरपालिका 18 स्थित अम्बिकेश्वरी मन्दिरसम्म पुग्ने सड़क सजावटका लागि भन्दै लुम्बिनी प्रदेश सरकारबाट 15 लाख रूपियाँ बजेट विनियोजन भयो बजेटले मितिरी हस्पिटलदेखि मन्दिरसम्म पुग्ने सड़क सजावट गर्ने मागलाई सम्बोधन गरेको थियो तर प्रदेश सरकार उद्योग पर्यटन तथा यातायात मन्त्रालयबाट विनियोजित उक्त बजेट खर्च नभएर फ्रिज भयो माग अनुसार बजेट पनि पर्छ तर विभिन्न खिचतानी र स्वार्थले योजना कार्यान्वयन हुन सक्दैनन् योजना कार्यान्वयनमा स्थानीय जनप्रतिनिधि र समूह बीच स्वार्थको द्वन्द हुँदा बजेट फ्रिज हुने समस्या बजिरो भएको छ कसले जस पाउने भन्ने होडबाजीले पनि यस्तो हुने गरेको छ अब इन्टरनेटको गति अनुसार शुल्क शीर्षकमा अर्को खबर प्रकाशित छ नयाँ महसुल दर अनुसार 20 एमबीपीएसदेखि 650 एमबीपीएससम्मको इन्टरनेट पाइनेछ र संचार ग्राहकले न्यूनतम मासिक 750 देखि 2700 रूपियाँसम्मको इन्टरनेट खरिद गर्न पाउँदछन् त्यस्तै भित्रपृष्ठमा बागमतीमा राप्रपा विवाद दलको नेता हटाउने तयारी शीर्षकमा खबर प्रकाशित छ भने साई र भट्टलाई विश्वासको मत शीर्षकमा पनि अर्को खबर प्रकाशित छ लुम्बिनीमा मन्त्री टुङ्ग्याउन सकस शीर्षकमा पनि भित्रपृष्ठमा खबर प्रकाशित छ त्यस्तै कारोबार दैनिकको पहिलो पृष्ठमा दूरसंचार विकासमा सरकारको लक्ष्य 4G का 2500 टावर थप्दै 5 शहरमा 5G पुर्याउने शीर्षकमा खबर प्रकाशित छ त्यस्तै नयाँ अपरेटर भन्दा दिगो सेवा प्राथमिकता शीर्षकमा पनि खबर छ झुलुङ्गे पुल बनेपछि तुइनमा जाजरकोट डोल्पा यात्रा शीर्षकको अर्को खबर पनि प्रकाशित छ।
0: कान्तिपुर दैनिकमा तीन पूर्व प्रधानमन्त्रीका सुकीयमाथि अख्तियारको छानबिन शुरू शीर्षकमा गौरव पोखरेलले लेख्नु भएको खबर छ। बैंक खाताको विवरण, शेयर, घर जग्गा, सवारी साधन, ऋण लगायतका विवरण माग्दै 20 भन्दा बढ़ी निकायलाई पत्राचार गरिएको छ। तीन जनालाई बयान लिने तयारी पनि गरिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डका स्वकीयमाथि सम्पत्ति शुद्धिकरणको कसोरमा छानबिन अगाडि बढ़ाएको हो। भूपेले उठाए गोर्खा भर्तीको विषय भारतीय सेना अध्यक्षले जवाब दिएनन् शीर्षकमा दीपक परियारले पोखराबाट लेख्नु भएको खबर छ। नेपालको चार दिने भ्रमणमा आएका भारतीय स्थल सेना अध्यक्ष धीरज सेठसँग भूतपूर्व सैनिकहरूले गोर्खा भर्ती खुलाउन माग गरेका छन्। पोखरामा रहेको पेन्सन वितरण कार्यालयमा आयोजित कार्यक्रमपछिको संवादमा अल नेपाल भारतीय पूर्व सैनिक कल्याणकारी संघका केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेश इन्चार्ज गजबहादुर थापाले गोर्खा भर्ती पुनः खुलाउन पहल गर्नको लागि आग्रह गर्नुभएको हो। भित्री पन्नामा छापिएको खबर रहेको छ। ईसीडी शिक्षित विद्यालय कर्मचारीको तलब 5,000 वृद्धि भएको बारेमा अनि अर्को खबर पनि छापिएको छ। भित्री पन्नामै देशभर सकियो 97.48% रोपाई, गत वर्ष भन्दा बढ़्यो 3% शीर्षकमा प्रकृति बहालले लेख्नु भएको छ। अस्थायी हाटको प्रतीक्षामा चिनिया सीमावर्ती क्षेत्रका बासिन्दा शीर्षकमा कृष्ण प्रसाद गौतमले सुर्खेतबाट लेख्नु भएको खबर छ। मुगुको मुगम कर्मा गाउँपालिका दुई मुगु गाउँका छिरिङ लामा झण्डै 2 दशकदेखि

0: कम्ती रकमले उपभोग्य सामग्री खरिद गर्ने गरेको उहाँले सुनाउनु भयो। फस्टाउँदै सातुको व्यापार बाल बालिकादेखि वृद्ध वृद्धासम्मको रोजाईमा शीर्षकमा आरती पौडेलले लेख्नु भएको छ, स्थानीय किसानका अनाजबाट बनेका सातुका विभिन्न स्वाद काठमाडौँका माठदेखि विदेशमा रहेका नेपालीका भान्सासम्म पुग्न थालेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले पनि स्थानीय उत्पादनलाई नै प्रयोगमा ल्याउनको लागि हिजो निर्देशन दिनुभएको छ। नयाँ पत्रिका दैनिकमा सातै प्रदेशमा पार्टी पुनर्निर्माण महाअभियान चलाउँदै एमालेको उत्तरपक्ष शीर्षकमा सुरजजन पाण्डेले लेख्नु भएको खबर छापिएको छ। सकभर कार्यदल र सचिवालय हुँदै केन्द्रीय कमिटिमै पुनर्गठन प्रतिवेदनबारे छलफल गराउने नभए भदौ तेस्रो सातादेखि बागमतीबाट छलफल चलाउने उत्तरपक्षको तयारी छ। नेतृत्वको राजीनामा सहित केन्द्रीय कमिटि विघटन हुनुपर्ने उत्तरपक्षको मागप्रति आक्रोशित ओली कार्यदल र सचिवालयको बैठक चल्ने रणनीतिमा रहेको पनि समाचारमा विश्लेषण गरिएको छ। समस्याग्रस्त 23 सहकारीमा 76,000 पीड़ित 10,000 बचत पसेका 3,000 मात्रै पाए फिर्ता शीर्षकमा टेकराज थामीले लेख्नु भएको छ भने अब भिसा लिन लाग्नु पर्दैन लाइन शीर्षकमा खबर छापिएको छ। नेपाल आउने विदेशीले अब अध्यागमनमा लाइन बसेर भिसा लिनु नपर्ने भएको हो। नेपाल आउनु अघि नै अनलाइन मार्फत ई भिसा लिन सक्ने गरी तयारी पूरा गरिएको छ। 3 वर्ष लामो परीक्षण र गृह कार्यपछि अध्यागमन विभागले 15 भदौदेखि ई भिसा लागू गर्ने तयारी गरेको हो। भित्री पन्नामा छापिएको खबर रहेको छ। शोधपत्र पेश गरेको शैक्षिक सत्र भित्रै मौखिक परीक्षाको व्यवस्था गर्न सर्वोच्चको प्रमादेश शीर्षकमा खबर छापिएको छ। शोधपत्र अर्थात थेसिस पेश गरेको शैक्षिक सत्रभित्रै विद्यार्थीको मौखिक परीक्षा भाइबा लिने व्यवस्था गर्न सर्वोच्च अदालतले विश्वविद्यालयहरूलाई आदेश दिएको हो। समयभित्रै शोधपत्र पेश गर्दा पनि मौखिक परीक्षा नभएका कारण कतिपय विद्यार्थीलाई अर्को शैक्षिक वर्षको लब्धाङ्क पत्र उपलब्ध गराउनु त्रुटिपूर्ण भएको भन्दै यसमा सुधार गर्न सर्वोच्चले भनेको छ। 3 वर्षीय बालिकाको बलात्कारपछि हत्या, हराइरहेकी बालिका खोज्न प्रहरीसँग हिँडेका थिए अभियुक्त शीर्षकमा इन्दीप कोइरालाले बाराबाट लेख्नु भएको खबर पनि छापिएको छ। जितपुर सुमेरा उपमहानगरपालिका 1 10 धुरेकी 3 वर्षीय बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या घटनामा प्रहरीले दुईजनालाई पक्राउ गरेर अनुसन्धानमा अगाडि बढ़ाएको पनि उल्लेख गरेको छ। दोषीमाथि कार्यवाही गर्न सांसदहरूले हिजोको बैठकमा पनि माग गरेका छन्। भदौमा 60,000 टन ग्यास ल्याउन लागि बारेमा अजित अधिकारीले नयाँ पत्रिका दैनिकको भित्री पन्नामा लेख्नु भएको खबर पनि छापिएको छ। गोर्खापत्र दैनिकमा किसानको मोबाइलमा खुशीको घण्टी शीर्षकमा केशवराज पौडेलले लेख्नु भएको खबर छापिएको छ भने भित्री पन्नामा एकीकृत दूरसंचार नीतिको मस्यौदा 5 वर्षमा 80% जनसंख्यामा ब्रोडब्याण्ड शीर्षकमा विश्वास रेग्मीले लेख्नु भएको छ। सरकारले आगामी 5 वर्षभित्र 80% जनसंख्यालाई उच्च गुणस्तरको इन्टरनेट ब्रोडब्याण्ड पुर्याउने लक्ष्य तय गरेको छ। 10 वर्षभित्र यसको पहुँच बढ़ाएर 98% जनसंख्यामा गुणस्तरीय इन्टरनेट पुर्याउने लक्ष्य पनि सरकारले लिएको समाचारमा उल्लेख गरिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। कंगोमा आन्तरिक दुम्बुका कारण युवोला प्रकोप नियन्त्रण बाहिर गएको अधिकारीहरूले बताएका छन्। रोग पहिचानमा भएको ढिलाइ, सशस्त्र द्वन्द, मानिसहरूको आवाजात र स्वास्थ्यकर्मीप्रति समुदायमा भएको अविश्वासका कारण भाइरस नियन्त्रण गर्न झन कठिनाई भएको अन्तर्राष्ट्रिय संचार माध्यमले गरेका छन्। स्वास्थ्य अधिकारी तथा अन्तर्राष्ट्रिय निकायका अनुसार प्रकोप घोषणा भएको करिब 3 महिनामै 4,900 भन्दा बढ़ी संक्रमित पुष्टि भएका छन् भने 2,300 भन्दा धेरैको मृत्यु भइसकेको छ। पश्चिम एशियामा जारी तनावका बीचमा दक्षिण लेबनानमा करिब 8,60,000 विस्थापित नागरिक आफ्नो मूल क्षेत्रमा फर्किएका छन्। संयुक्त राष्ट्र संघीय शरणार्थी उच्चायुक्तको कार्यालयका अनुसार दक्षिण लेबनानमा पश्चिमलाई इजरायली हवाई आक्रमणले पुनः विस्थापितको जोखिम बढ़ाएको तथा मानवीय संकट कायम नै रहेको समेत जनाएको छ। लेबनानभित्र 10 लाख भन्दा बढ़ी मानिस विस्थापित भएका थिए। अहिले फर्किएका मध्ये करिब 22,000 व्यक्ति सामूहिक आश्रय स्थलमा बसिरहेको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। तीमध्ये 36,000 अझै आफन्तको घर वा भाड़ाको आवासमा विस्थापित अवस्थामा रहेका छन् र संयुक्त अरब इमिरेट यूएले इरानमाथि अनिश्चितकालका लागि व्यापार प्रतिबन्ध लगाएको छ। 2 ब्यालिस्टिक क्षेपणास्त्रमा प्रहार गरेको आरोप लगाउँदै सो कदम चालिएको हो। यूएको विदेश मन्त्रालयले सो क्षेत्रमा शान्ति र सुरक्षालाई कायम पार्ने बढ़दो तनावलाई ध्यानमा राख्दै यो निर्णय गरिएको समेत बताएको छ।
0: साझा खबरमा अब खेल खबर। नेपाली धावक आयुष कुँवरले 200 मिटर दौड़मा 30 वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोड्नु भएको छ। अमेरिकाको लस एन्जल्समा आयोजित ग्रान्ड स्प्रिन्ट सिरिजमा उहाँले 21.87 सेकेण्डमा 200 मिटर दूरी पूरा गर्नुभएको हो। सन् 1995 कायम

0: भएको 21.92 सेकेण्डको राष्ट्रिय कीर्तिमानको टाइमिङलाई उछिन्नु भएको हो। यसअघि उहाँले 60 मिटर रेसमा 2001 रामकृष्ण चौधरीले 7.09 सेकेण्डको कीर्तिमान पनि उछिन्नु भएको हो। ग्रीनफिल्ड 13 ग्रीनफिल्ड कप अन्तर्विद्यालय बास्केटबल प्रतियोगिताको जुनियर बोइजमा सेमी फाइनलमा पुगेको छ। ग्रीनफिल्डले इनोभेटिभलाई 31-22 पराजित गरेको हो र जापानमा हुने विश्व एसियाली खेलकुदको प्रशिक्षणका लागि 3 खेलाड़ी सहित 4 सदस्यीय नेपाली टेनिस टोली भारत गएको छ। भारतको बेंगलुरूमा हुने प्रशिक्षणमा खेलाड़ीहरू प्रदीप खड्का, निशान श्रेष्ठ र स्वस्तिका विष्ट सहभागी हुनुभएको छ। टोली उही भदौ 23 गते स्वदेश फर्किने जनाइएको छ।
1: पशुपक्षीको लालन पालन र स्याहारले स्वस्थ मासु उत्पादनमा पार्ने प्रभाव र उपभोक्ताले ध्यान दिनुपर्ने पक्ष कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। तपाईका आवाज, तपाईका सरकार र सपनाहरू बोलिने थालो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो सांसद।
2: कानून बन्ने प्रक्रियामा हामी सीमान्तक वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
3: तपाईँकै दैनिक भोगाई, तपाईँका प्रश्न, तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
2: हाम्रा दुःखले त सरकारी खेती गरिसकेर पानी पुगेर अफल पनि हाम्रो खेती हो।
1: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो संसद।
3: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो संसद
1: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशभरि कार्यक्रम हेलो सांसद।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरमा अब स्वस्थ मासुको मापदण्ड र उपभोक्ताको चेतनाको कुरा। मानिसमा लाग्ने रोग मध्ये 65% रोग पशुबाट सर्ने र नयाँ रोग मध्ये 70% रोग पशुबाट सर्ने गरेको विभिन्न अध्ययनहरूले देखाएका छन्। स्वस्थ मासु चिन्न नसक्दा स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ। त्यसो भए स्वस्थ मासु कसरी चिन्ने? कृषि वन तथा पर्यावरण मन्त्रालयका वरिष्ठ पशु चिकित्सक डाक्टर मोदनाथ गौतमसँग साथी सुशीला श्रेष्ठले कुराकानी गर्नुभएको छ।
5: मासुको प्राकृतिक रूप र त्यसको प्राकृतिक बनावट जुन हुन्छ त्यो प्राकृतिकै रहनु पर्यो, देखिनु पर्यो। त्यो नै मासु स्वस्थ छ कि छैन भन्ने कुराको पहिलो कुरा हो। मासु कस्तो पशुबाट उत्पादन भएको हो भन्ने कुरा चाहिँ सँगसँगै गम्भीर हुन्छ। मासु स्वस्थ हुनका लागि पहिलो कुरा मासु पशुबाट पक्षीबाट मासु उत्पादन हुनु त्यो पशु स्वस्थ हुनुपर्छ। स्वस्थ पशुबाट सामान्यतया मासु स्वस्थ मासु उत्पादन हुन्छ।
6: त्यसका
5: लागि पशु स्वस्थ छ कि छैन भनेर कसले भन्दैन होला? पशु स्वस्थ थियो कि थिएन, ती जाँचिएको थियो कि थिएन, तर कहिलेकाहीँ नदेखिने खालका समस्याहरू मासुमा पनि देखिन सक्छन्। पशु पहिले पूर्व जाँच हुनु पर्यो, पछि पनि मासु जाँच गर्नु पर्यो,
6: अनि मात्रै त्यो मासु स्वस्थ रहन्छ। गाउँघरतिर अथवा सहरमै पनि मासु काट्नु पूर्व चाहिँ परीक्षण गरेर काट्ने भन्ने कुरा चाहिँ कमै मात्र प्रचलनमा छ, चलनमा छ नि। त आँखाले पनि यो चाहिँ मासु स्वस्थ छ है भनेर छुट्याउन सक्ने अवस्था चाहिँ रहन्छ कि रहँदैन?
5: अब आम नेपालीहरूको हाम्रो आदत चाहिँ कस्तो छ भने ताजा फ्रेस मासु हामी खोलिरहेछौँ। मेरो आँखा अगाडि नै काटियोस् कुनै पनि पशु र अथवा काट्दा काट्दैको मासु चाहिँ हामी देख्यौँ भने हामी ढुक्क हुन्छौँ र यो फ्रेस हो भन्ने। अहिलेको समस्याको मेन चुरो कुरो भनेको यही कुरो हो कि अहिलेसम्म हामीले वध गर्नुपूर्व पशु जाँच्नुपर्छ, वध गरिसकेपछि पनि मासुहरू जाँच हुनुपर्छ, त्यो जाँच भएको नभएको कसरी थाहा हुन्छ भन्दा त्यहाँ के चिन्ह हुनुपर्छ, चिन्ह लगाउनुपर्छ, अनि मात्रै उपभोक्ताले ढुक्कसँग यी विज्ञद्वारा जाँच गरिएको मासु हो भनेर बिना कुनै हिचकिचाह ढुक्कसँग मासु खरिद गर्न सक्ने अवस्था सिर्जना हुन्छ। त्यसका लागि नै हामीहरू अहिले लागिपरिएको अवस्था हो।
6: मासुको रङ राम्रो छ भने त्यो स्वस्थ मासु हो
5: हुन पनि सक्छ, नहुन पनि सक्छ, दुईटै कुरा छ। रङ त हामी हेर्दा राम्रै देखेका छौँ, तर त्यो पशु स्वस्थ थियो कि थिएन, मासु जाँच भएको थियो कि थिएन भन्ने कुरा त हामीलाई थाहा छैन नि। स्वस्थ हुनु पनि सक्छ, नहुन पनि सक्छ। आन्तरिक अङ्गहरूमा कहिलेकाहीँ रोगमुक्त हुनसक्छ, त्यसै कारणले मासु पश्चात समेत मासुको निरीक्षण आवश्यक भएको हो। राम्ररी पाक्यो भने रोग लगाउने भाइरसहरू मर्छन् भन्ने भन्न सकिन्छ। महँगो हुन्छ कसरी हो भन्ने कुरा चाहिँ कोमा ग्यारेन्टी गर्न सकिँदैन. पशुको आफ्नो प्राकृतिक हुन्छ,
6: बनाएको छैन भने
5: प्राकृतिक त्यति मात्रै प्राप्त हुँदैन. सरकार, उपभोक्ता, मासु व्यवसायी र पशु चिकित्सक सबैको समयसँग सम्बन्धित छ, सबैको भूमिका छ.
6: मासुमा धेरै रगत हुनु भनेको ताजा र राम्रो मासु हो,
5: त्यसलाई हामी हुन्छौँ. पशुलाई झुन्डेर रगत दिनुपर्छ, सकेसम्म धेरै रगत त्यसबाट निस्किनुपर्छ, अनि मासु स्वस्थ रहन्छ.
0: डाक्टर मधुनाथ गौतमसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएमको बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक.
1: प्रधानमन्त्री संघ मन्त्रीहरूको कार्य सम्पादन सम्झौता, अनुदान कोटाका शिक्षकहरूको तलब बढ़्यो, स्वदेशी उत्पादनलाई प्राथमिकता दिन प्रधानमन्त्रीको निर्देशन.
0: संसद बैठक पाँच दिनका लागि स्थगित, सभामुखको रूलिङ अनुसार संसदमा गृहमन्त्री र परराष्ट्र मन्त्रीको सम्बोधन, सरकार र दलबीच कुनै अलमल नभएको राष्ट्रपा सभापति लाङ छानेको दावी.
1: साथै प्रदेशमा पार्टी पुनर्निर्माण महाअभियान चलाउँदै एमालेको उत्तरपक्ष बैंक नै थुप्रियो 15 अर्ब. अब भिसा लिन लाइन लाग्न नपर्ने, देशभरमा 97.48% रोपाई.
0: आन्तरिक द्वन्द्वका कारण कंगोमा इबोला नियन्त्रण बाहिर, दक्षिणी लेबनानका करिब 8 लाख विस्थापित घर फर्किए. यूएईद्वारा इरानमाथि अनिश्चितकालका लागि व्यापार प्रतिबन्धको घोषणा.
1: र नेपाली धावक आयुष कुमारद्वारा 200 मिटर दौड़मा 30 वर्ष पुरानो राष्ट्रीय कीर्तिमान तोड़ियो. ग्रीनफील्ड कप अन्तर विद्यालय बास्केटबलको सेमिफाइनलमा टेनिसका 3 खेलाड़ी प्रशिक्षणका लागि भारतमा.
0: साझा खबरको अन्त्यमा कार्टुन हामी राजेश मानन्दहरूले बनाउनु भएको कार्टुन लिएका छौं. व्यङ्ग्य गर्न खोजिएको छ नेताहरूको भाषण र व्यवहारमा नदेखिएको सन्तुलन, उनीहरूले देशलाई समृद्ध बनाउने भनेर विभिन्न खालका नारा र भाषणहरू गर्ने गर्छन्, तर व्यवहारमा भने नदेखिएको विषयमा नागरिक स्तरमा आक्रोश पनि बढ़दै गएको छ. एउटा खुल्ला मैदान जस्तो देखिन्छ जहाँ दुईजना व्यक्ति छन्, एउटा अलिकति पाको जस्तो देखिने वृद्ध अवस्थाका नेता जस्ता देखिने व्यक्ति छन्, र त्यहाँ नजिकै अर्को एकजना साधारण जस्ता देखिने व्यक्ति छन् जसले केही भन्दैछन्. त्यहाँ नजिकै रहेका नेता जस्ता देखिने व्यक्तितर्फ हेरेर माथि यस्तो लेखेको छ, देश लुट्ने, जनतालाई चुस्ने, घरभरि पैसा पैसा थुपार्ने अनि देशलाई समुन्नतमूलक बनाउने भनेर खोक्ने.
1: हजुर, प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद. अहिलेलाई लिल प्रकाश सन्दर्शन तोष सन्दर्भ विदा गर्नु. तपाईँको आजको दिन शुभ होस्. नमस्कार.

0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाई हाम्रो अटुट साइनो
1: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: पहिलो समय सूचक अहिले बिहानको 7 बज्यो
1: आमा एक गिलास दही खाम न साह्रै गर्मी हो
2: आमा मलाई दुध है
1: होइन आमा हाम्रो दुध दही किन यति मिठो हुन्छ
3: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास
1: कहाँबाट ल्याउनुहुन्छ यो सबै
3: भरतपुर 10 सिसाइ रोडमा रहेको डेरी मार्टबाट जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ
0: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता डेरी मार्ट शुद्धताको अर्को नाम डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल भरतपुर 3 बेलचोक

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड इसेवा कनेक्ट आइपिएसबाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477
1: ए लौ न लौ लौ चटै पर्न आँट सबैजना यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ
2: हुन्न हुन्न चटै पर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
3: हो र
2: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: हेर्नु न नानीको बाबा कोठामा छोरी रुँदै बसेकी छ विवाहको समय पनि नजिकै आइसक्यो के कुरामा चित्त बुझिन पनि
6: नानी के भयो किन रोएको विवाहको समय पनि नजिकै आइसक्यो तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ के कुराको चित्त बुझिन छोरी
7: हेर्नु न बाबा विवाहमा खिच्ने भिडियो त कस्तो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त
6: ल छोरी के गर्ने त कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो
7: बाबा हाम्रै पश्चिम स्टोनको साधनगर टाउनमा रहेको निरज फोटो एन्ड भिडियोग्राफी छ नि
6: ए छोरी भइहाल्छ नि तिम्रो इच्छा नै हाम्रो इच्छा हो तिमी ढुक्क भएर बस्छ तिम्रो विवाहको लागि फोटोसुट र भिडियोग्राफीको लागि निरज फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन फ्ल्याक्स प्रिन्ट कप प्रिन्ट टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ मिरर फोटो एन्ड भिडियोग्राफी भरतपुर महानगरपालिका वडा नम्बर 19 शारदा नगर टाउन चितवन
7: सम्पर्क नम्बर 9845082997
5: 9855109997 मयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना विश्वविद्यालय अनुदान आयोगबाट CAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मयादेवी कन्या कलेजमा स्नातक तह विद्यार्थ BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ कलेजका विशेषताहरू पर्याप्त सुविधा सहित आफ्नै भवन मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा पर्याप्त छात्रवृत्ति व्यवस्था अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 0656493495
8: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेलजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेलजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकारवाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना चालू आर्थिक वर्षको शुरूआती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने बेहोरा जानकारीको लागि अनुरोध छ सेवाग्राहीहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने बेहोरा अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाई रहनु नपर्ने बेहोरा अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
9: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो 89.1 मेगाहर्ट्ज।

दर्शन ओमेगा पोखरा काशीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग भने गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 9845275223 र 9805575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा ग्रह र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्नुहोस् न भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट राजमिति 2083 साल भदौ महिनाको आज 4 गते तदनुसार यसै सन् 2026 अगस्त 20 तारिक सकसम वर्ष 1948 नेपाल सम्बन्ध 1146 गुलाब रोद नामक संवत्सर दक्षिणायन वर्ष ऋतु आज बिहिबार रहेको छ। श्रावण शुक्ल पक्ष तिथि रहेको छ। आज अष्टमी तिथि रहेको छ। 40 घडी 55 पल्ला रहेको छ। नक्षत्रमा रहेको छ विशाखा नक्षत्र रहेको छ। 13 घडी 59 पल्ला योगमा रहेको छ। विशेष गरी ब्रह्मयोग रहेको थियो बिहानको 6:53 अहिले यतिखेर इन्द्रयोग रहेको छ। यस्तै गरेर कर्णमा रहेको छ भद्राकरण रहेको छ। 8 घडी 58 पल्ला रहेको छ। विशेष गरी चन्द्रमा आज वृश्चिक राशिमा, श्री सूर्यनारायण चाहिँ सिंह राशिमा, आन्दा योगमा आज प्रवर्त योग रहेको छ। आज बिहान सूर्योदय 5:37 भयो भने सानो सूर्यास्त 6:36 हुनेछ र आजको दिनमा नि घडी 12:59 पल्ला रहनेछ। आज अष्टमी व्रत, आज गोरखकाली पूजा, यल पञ्चदान भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यो त भए आजका तिथिमिति पञ्चाङ्ग। यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने हामी तपाईँलाई गराउनेछौ। त्योभन्दा पहिला आजको समय यानि कि आजको शुभ समय, आजको लाभ समय, आजको काल समय यानि कि अशुभ समय काल समय, आजको काल समय रहेको छ, काल बेला रहेको छ दिउँसोको 3:22:05 विशेष गरी दिउँसोको 4:59:37 आज काल बेला रहनेछ। यस्तै गरेर आज लाभ बेलाको समय भने रहेको छ। विशेष गरी आजको लाभ बेलाको समय रहेको छ 12:07 दिउँसोको, विशेष गरी 12:07:01 1:44:33 लाभ बेला रहनेछ। आजको शुभ बेला रहेको छ विशेष गरी साँझको 6:59:37 विशेष गरी 6:37 शुभ बेला रहेको छ भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। शुभ बेला भने विशेष गरी साँझ दिउँसोको 4:59 साँझको 6:37 शुभ बेला भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग। यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी म तपाईँलाई गराउँदैछु। ग्रह गोचरमा सूर्य आज सिंह राशिमा, चन्द्रमा वृश्चिक राशिमा, मंगल मिथुन राशिमा, बुध कर्कट राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र विशेष गरी कन्या राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान भइरहेका छन् भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। अहिले यतिखेर जन्मिएका शिशिरको राशि वृश्चिक राशि, विशाखाको चौथो चरण, नाम आउँछ तोयबाट तोयनाथ, तोयराम अथवा तोयकुमारी, नाम आउँछ अन्त्यनाडी राक्षस गण परेको छ भनेर उल्लेख गरेको छ। पालो रहेको छ अब भने आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

क्षेत्रासी अरुका लागि आजको दिन शारीरिक कमजोरीले चिन्ता बढाउन सक्छ, अरुका लागि समय धन र बुद्धि खर्च गर्नु पर्ला, श्रमको उचित मूल्याङ्कन भए पनि प्रतिफलका लागि समय पर्खाउनु पर्नेछ, आँटेको कामको लगानी अरूका लागि खर्च हुन सक्छ, सहसवटमा धन बाहिरिनाले सम्भावना बढ्नेछ, आमदानी रोकिनाले कर्जाको रकम दिनु पर्ला, प्रगतिमा यसरी गर्नेहरूले अवरोध समेत पुर्याउन सक्ने यो राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि हुनेहरूका लागि आजको दिन परिवार जनसंघको साथले नयाँ आशा जगाउनेछ, मन मिल्ने साथी भेट्नुका साथै प्रेम र मित्रको बन्धन पनि कसिलो भएर जानेछ, कामको चापबाट फुर्सद पाइन्छ, व्यवसायले आमदानी दिलाउँदैछन्, विभिन्न सहयोग उपहार हात लागि हुनेछ, रमाइलो यात्रा गर्ने साइज जोड्नेछ, अतिथिको रूपमा मान सम्मान पाइन्छ, एउटै कामबाट दोहोरो लाभ उठाउन पनि सकिने खालको यो भनि राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि हुनेहरूका लागि आजको दिन हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुँदै जाँदैछन्, पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिन्छ, पहिले दुश्मनी गर्नेहरूले पनि मित्रको हात अगाडि बढाउँदैछन्, अवसरवादीहरूबाट अलिक सजग रहनुपर्नेछ, मेहनत गर्दा अप्ठ्यारो काम समेत सम्पादन हुँदैछन्, काम पूरा नभए पनि आंशिक लाभ अवश्य हुनेछ, प्रतिस्पर्धाले नयाँ अवसर समेत दिलाउने खालको यो गुण राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि हुनेहरूका लागि आजको दिन अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ, बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, प्रतिष्ठित काम सम्पादन गर्ने मौका मिल्दछ, फाइदाको साथ पहिचान गर्न सकिन्छ, प्रयत्न गरेको काम सजिलै सम्पादन हुँदै जाँदैछन्, सेवामूलक कामबाट धन लाभ हुनेछ, स्वास्थ्य सबल रहँदैछ, पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्दछ, सन्तान तथा अनुयायीहरूको साथले हिम्मत दिलाउने खालको यो गुण राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि हुनेहरूका लागि आजको दिन परिस्थिति अनुसार चलाउन सक्दा दुःख पाइन्छ, विश्वास पात्रबाट धोका हुन सक्छ, अलि सतर्क रहनुहोला, निर्णय लिएर पनि शंका गर्ने बानीले पछि परिन्छ, महत्वाकांक्षी योजना कार्यान्वयनमा आफैले बाधा पुर्याउन सक्छन्, विश्वमा दिएको वचनले अप्ठ्यारो पर्नेछ, अरूको फाइदाका लागि उपयोग भइने सम्भावना रहेको छ, मान्यजनको मन जित्ने प्रयत्न गर्दा नै राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि हुनेहरूका लागि आजको दिन चिताको काम सोच जस्तै सफलता मिल्नेछ, दाजुभाइमा आत्मीयता बन्नेछ, प्रेम र मित्रको बन्धन समेत कसिलो भएर जानेछ, व्यवसायको लगानीले मनको धन लाभ हुनेछ, पहिलेको उपलब्धिले पनि उत्साह जगाउँदैछन्, आलस्य त्यागेर मेहनत गर्नुपर्ने समय रहेको छ, प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउँदैछन्, नयाँ काम प्रारम्भ गर्ने समय पनि राशि कन्यालाई आजको दिनमा विशेष देखिएको छ। तुला राशि हुनेहरूका लागि आजको दिन विशेष गरी काम कार्यमा सफलता प्राप्त हुने यो भने देखिएको छ, आत्मविश्वासको कमीले पछि परेर समयमा वचन पुर्याउन नसक्दा आलोचित भइनेछ, दुविधा बन्नाले निर्णायक क्षमता कमजोर बन्दै जाँदैछन्, खर्च हुने गर्दै सताउला, बाल विभागबाट टाढा रहन र अर्थ अभावले काममा बाधा पुर्याउन सक्छ, आफ्ना सूचना सम्बन्धी गोपनीयता विषय ध्यान पुर्याउनु होला, काममा केही रकम खर्च भए पनि पहिलेको विशेष गरी शोक जोगाउन पनि सकिने खालको यो पनि राशि तुलालाई आजको दिन विशेष देखिएको छ। देखिएको छ आत्मविश्वासको कमीले पछि परेर समयमा वचन पुर्याउन नसक्दा आलोचित भइनेछ, दुविधा बन्नाले निर्णायक क्षमता कमजोर बन्दै जाँदैछन्, खर्च हुने गर्दै सताउला, बाल विभागबाट टाढा

0: पहिलेको सफलताले महत्वाकांक्षा बढाए पनि काम गर्न नसकेला, विशेष गरी हतार निर्णय गर्दा समस्या देखिन सक्छ, खानपान र भेटघाटको अनमोलले बाधा पुग्न सक्छ, तैपनि प्रयत्न गर्दा दिगो काममा गत बसाउने अवस्था जुट्नेछ, नयाँ कामको प्रभाव आए पनि आश्वासन दिनेहरूले धुक्याउन सक्छन्, मेहनत गर्दा नामदाम इनाम हात पार्न पनि सकिने खालको एक गुण राशि वृषकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूको लागि आजको दिन आकस्मिक खर्चले अर्थभाव देखा पर्न सक्छ, आफन्तबाट टाढिनु पर्ला, व्यापार व्यवसायमा लगानी बढाउनु पर्ने स्थिति आउन सक्छ, लाभप्रद कामले लोभ्याए पनि फजुल खर्च हुन सक्छ, अवसरका लागि कडा परिश्रम गर्नु पर्ला, देश विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ, छरछिमेकमा असमझदारी देखिएछ भने विश्रामको काममा अलमलिनु पर्ने खालको एक भइराशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूको लागि आजको दिन प्रयत्न गर्दा आयस्रोत बढाउन सकिन्छ, व्यापारमा अडिगेको रकम उठ्दै जाँदैछन्, भविष्यको लागि केही लगानी बढाउन सकिन्छ, तर अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्, आंशिक फाइदा भए पनि काम पूरा गर्न अनुमानभन्दा बढी लगानी र समय लाग्नेछ, लाभांश अरूको लागि खर्च गर्नुपर्दा सहज सापटमा पनि रकम बाहिरिन सक्ने यो राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन आफ्नो क्षेत्रमा प्रभुत्व गराउँदै नामदाम इनाम प्रतिशत कमाउने बेला रहेको छ, लगनशीलताले विभिन्न अवसर दिलाउँदैछन्, प्रतिष्ठित काम गरेर धेरैको मन लोभ भ्याउन सकिन्छ, विशिष्ट व्यक्तिसँग मित्रता बढ्नेछ, भूमि वाहन र भौतिक सम्पत्तिबाट लाभ मिल्नेछ, व्यापार व्यवसाय पनि प्रशस्त फाइदा हुनेछ, मेहनत गर्दा कीर्तिमानी काम सम्पादन हुने खालको राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूको लागि आजको दिन धर्ममा श्रद्धा र परोपकार मन जानेछ, गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ, आश मारेको काम बन्नाले रुष जाग्नेछ, सानो प्रयत्नले ठूलो काम बन्द जाँदैछन्, सामाजिक काममा रुचि बन्नेछ, एउटै कामबाट दोहोरो लाभ मिल्नेछ, विशेष योजनाहरू बन्द जाँदैछन्, व्यापार व्यवसायमा लाभ हुनेछ, भाग्योन्नतिको समय रहेको छ, रोकियो काम बन्देर नयाँ काम पनि थालनी हुने यो राशि मिल्नलाई आजको दिन विशेष देखिएको छ।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु, मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग राशिफल भूत वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न

0: के तपाईँ भूत वर्तमान र भविष्यका बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा भूमिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई बुझ्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाउनु पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम विपता पछिको दोष निवारण ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845275223 र 9806575223 पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन

0: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबु भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने प्रतिमा।
0: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9806572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
3: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योति

0: सर्वप्रथम बच्चे पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गराइसकेका छौँ आजका तिथिमिति पञ्चाङ्ग मेषादि बाह्र राशि फलको विषयमा जानकारी भने मैले तपाईँलाई गराइसकेका छु र भने पालो रहेको छ तपाईँको भूत वर्तमान अनि भविष्यको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई फोन गर्नुहोला 9845 75 223 र 9805 75 223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको बारेमा ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउनेछु। फोन गर्दा साल महिना गते र समय चाहिँ तपाईँले हामीलाई जानकारी गराउनुपर्ने हुन्छ। साल महिना गते र समयको आधारमा भूत वर्तमान र भविष्यको विषयमा विशेष जानकारी पनि म तपाईँलाई गराउनेछु। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत पनि गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
1: हजुर नमस्ते।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ? हिमा विष्ट। डोल्पा जिल्ला कुन ठाउँबाट बोल्दै हुनुहुन्छ?
1: मिरङबाट। मिरङ
0: हजुर। हजुर, कसको विषयमा हेर्न चाहनुहुन्छ? लिवाङ भन्नुभएको हो?
1: मिरङ।
0: हजुर बुझ्यो मैले, लिवाङबाट है। हजुर हजुर। कार्यक्रम कतिको सुन्नुहुन्छ लिवाङतिर? दिनदिनै सुन्नुहुन्छ? हजुर आज त लागेको छ नि त, होइन? ल भन्नुहोस् त, कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: छोराको बारेमा।
0: छोराको जन्मति भन्नुहोस् कति हो?
1: 2062 साल।
0: सय 2062 साल।
1: 4 महिना 32 गते।
0: 2062 साल साउनको 32 गते। समय भन्नु?
1: बिहान 4:30 बजे।
0: बिहानको 4:30 बजे हो?
1: हजुर।
0: उज्यालो भएको 32 गते हो?
1: हजुर।
0: जन्म कुन जिल्लामा भएको हो?
1: घरमै भएको।
0: रोल्पा जिल्लामा हो?
1: हजुर।
0: ल 2062 साल श्रावण शुक्ल पक्षको सोमबारको राति उज्यालो भएको मंगलबार एकादशी तिथिमा जन्म, धनु राशि, मूलको तेस्रो चरण, नाम आउँदो रहेछ भावना, छोराको होइन भागीरथ भन्ने नाम आउँदो रहेछ।
1: हजुर छोराको
0: भागीरथ भन्ने नाम आउँछ। आज दिनाली राक्षस गण परेको छ यो बाबुको, घातकमा परेको छ तिथिहरू, तृतीया अष्टमी त्रयोदशी, शुक्रबार घातक, नम्बरमा 9 नम्बर, राशिमा कर्कट राशि घातक छ है। पढाइमा अलिकति कमजोर, पढाइमा रुचि अलिक कम हुने देखिन्छ यहाँबाट हेर्दा है। कुण्डली बाबुको सरकारी क्षेत्र, सरकारी जागिरहरू राम्रो देखाउँछ, त्यस्तो नराम्रो छैन। यो बाबुको विवाहमा, दाम्पत्यमा, पछि भविष्यमा बाधा रोकावट आउने, प्रेम विवाहहरू हुन सक्ने कुराहरू पनि देखाउँछ। अहिले ग्रह सङ्कट चलेको छ, अब 3 वर्ष जति ग्रह राम्रो छैन यो बाबुको, 3 वर्ष जति राम्रो छैन, त्यसपछि राम्रो हुन्छ, विदेशहरू राम्रै छ। समस्या जिज्ञासा के छ ल भन्नुहोस् त? त्यो त मैले अघि नै भने त, पढाइमा समस्या छ भनेर अघि नै भने त।
1: इन्डियामा
0: जागिर खाएको छैन?
1: इन्डियामा खाँचा खाँदा नेपाली जागिर सरकारी जागिर खान्छ कि खान्न, कस्तो छ भनेर।
0: अब यस्तो छ नि, ग्रह त सरकारी जागिर खाने ग्रह पनि छ है, तर कोसिस गर्नु पर्यो, मेहनत त गर्नु पर्यो नि त, हो कि होइन? त्यस्तो हुन्छ ग्रहहरू चाहिँ। पढाइमा धेरै बाबुले पढ्दैन, अलि अल्छी अल्छी छ पढ्नमा, पढाइमा अलिक जाँगर नचलाउने खालको केटा हो कि बाबु चाहिँ, त्यो छ। अब यसो लभ सभ पार्ने ग्रह छ, लभहरू पनि छुट्ने ग्रह छ। विवाह गर्दाखेरि हेराएर जुराएर मात्रै बिहा गर्नुपर्छ, विवाहमा दोष छ, दोष मिलाइदिनुपर्छ, आँखसँग विवाह गर्नुपर्छ है। अनि त्यसको हजुर आँखसँग आँख आँख भन्ने थाहा छ?
1: आँख भन्नुभयो
0: हजुर हजुर हो,
1: त्यो त पाउँदैन त्यस्तो दुध जस्तै
0: हो, ठ्याक्कै थाहा रहेछ तपाईँहरूलाई। तँ आँखसँग विवाह गराइदिनु, तँ आँखसँग विवाह गर्नुपर्छ, विवाहको लगन पारेर गर्नुपर्छ अब मङ्सिर महिनामा है। त्यो गर्नुपर्छ, राम्रो छ चिने नआतिनुहोस्। अब 3 वर्ष जति ग्रह राम्रो छैन, 3 वर्ष पछि धेरै कुरामा राम्रो भइहाल्छ है त। ग्रह शान्ति गर्ने सत्यनारायणको पूजा रुद्री पूजाहरू लाउने घरमा बाबुलाको पार्ने है, माता पितासँगको सम्बन्धहरू त्यस्तो नराम्रो छैन, ठिकै छ, ग्रहहरू राम्रै छ, राम्रो छ, नातिनुहोस् है। यस्तो छ नि, पढाइ बिग्रिया हो, अरू बिग्रिया छैन। अब यो बाबुले चाहिँ नि 13 वर्ष पुरा भएर 14 वर्ष लाग्दाखेरि रत्न कवच लाउनु पर्थ्यो बाबुले, अब त्यो बेलामा लगाएन, नलगाएपछि पढाइ 13 वर्ष पुरा भएर 14 वर्षदेखि पढाइ बिग्रिँदै बिग्रिँदै बिग्रिँदै गएको हो। अब विवाहको लागि चाहिँ रत्न कवच लाउनु पर्छ, विवाह नबिग्रियोस्, पढाइ जस्तै गरी बाधा नआओस्, रोकावटहरू नहोस्, विवाहमा श्रीमान श्रीमतीको दाम्पत्य राम्रो होस्, बहुविवाह नहोस् भन्नेको लागि चाहिँ रत्न कवच पाउँछ हामीसँग, त्यो लगाउनु पर्छ। त्यसको लागि सल्लाह गरेर मलाई 10 बजेपछि फोन गर्नुहोस् न अहिले है। त्यो त अहिले लाउने हो, 21 वर्ष भइसकेको छ होइन, अहिले लाउनु पर्छ, त्यो अहिले लगाइदिनुहोस् राम्रो हुन्छ। घरतिर पठाइदिन्छु, कपडामा उसको बाबुको कपडामा राखिदिनुहोस् अहिले, पछि दसैँमा घर आउँदाखेरि लगाइदिनुहोस् भइहाल्छ, काम गर्दै गर्छ नि त है। हुन्छ, फोन गर्नुभयो धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नु होला। उहाँले फोन गर्नुभएको थियो रोल्पा लिवाङबाट फोन गर्नुभएको, उहाँले चाहिँ नि हामीलाई तपाईँहरू पनि आफ्नो र आफन्तको विषयमा ग्रह अनि भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने तपाईँले पनि फोन गर्न चाहिँ सक्नुहुन्छ हामीलाई 98-451-75-223 र 98-056-75-223 नम्बरमा सम्पर्क भने तपाईँले गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने फोन गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कोही मित्र आइसक्नु पनि भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते।
2: हजुर गुरुजी नमस्कार।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ? सुर्खेत जिल्लाबाट बोल्दै हुनुहुन्छ, हजुरको शुभ नाम? अमरजी, कसको विषयमा हेर्न चाहनुहुन्छ? हजुर भन्नुहोस् त, नानीको जन्ममिति कति हो? हजुर हजुर, जन्ममिति भन्नुहोस् त।
2: 2059 साल।
0: 69 साल। साउनको 29 गते के बार पर्छ? हजुर शुक्रबार पर्दैन त, जन्ममिति मिलेन त। त्यही त, 69 साल साउन महिनाको 29 गते शुक्रबार पर्दैन, धेरै फरक पर्यो भनेको मैले।
2: 29 गते
0: तपाईँले पक्का भन्नु होइन, यहाँ अब बार पनि त मिल्नु पर्यो होइन।
2: हजुर,
0: कति वर्षको हुनुभयो छोरी अहिले? 69 साल साउन महिनाको 29 गते जन्ममिति मिलेन तपाईँको, भएन मिलेन, मेल खाएन के। अब नरानको नाम, नरानको नाम भन्नु, अब नरानको नाम मिल्यो भने हेरिदिन्छु म। विनिता ओली नरानको नाम हो, बिहानको 6 बजे होइन, साँझको 6 बजे हो।
2: हजुर
0: ल पढ्नुहोस् है, म साँझको 6 बजे राख्छु। विनिता ओली आएछ भने हेरौँ, नभए हेर्न मिलेन है।
2: हजुर
0: ल, धेरै फरक पर्यो गएको है, मिल्दै
2: मिलेन
0: मिलेन, जन्ममिति मिलेन, एकचोटि हेर्नु, जन्मिति कति रहेछ के रहेछ हेर्नु एकफेर, अथवा के महिना महिना मिलेन कि अथवा के मिलेन हेर्नु एकचोटि है।
2: हुन्छ,
0: उहाँले फोन गर्नुभएको थियो हामीलाई, सुर्खेतबाट फोन गर्नुभएको आफ्नो छोरीको विषयमा हेर्नको लागि, जन्मिति चाहिँ मिल्न मेल खाएन उहाँको छोरीको। तपाईँ पनि फोन गर्न चाहनुहुन्छ भने चाहिँ साल महिना गते र समय चाहिँ तपाईँले हामीलाई जानकारी भने गराउनु पर्ने हुन्छ। त मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आएर तपाईँले हामीलाई भेट्न सक्नुहुन्छ। भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आएर तपाईँले भूत वर्तमान र भविष्यको विषयमा विशेष जानकारी पनि प्राप्त गर्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौं। कहाँ को बोल्दै हुनुहुन्छ? नमस्ते। हजुर हजुर नमस्ते, कहाँ को बोल्दै हुनुहुन्छ? हेलो, हजुर हजुर कहाँको बोल्दै हुनुहुन्छ? आवाज आएन तपाईँको केही पनि? उहाँको चाहिँ आवाजै आएन है। उहाँले चाहिँ फोन रिसिभ त भयो, मैले उठाएँ फोन त उहाँको, तर उहाँले बोल्दै बोल्नु भएन, आउँदै आएन, आवाज मिलेन। 98451 75223 र 98025723 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौं। कहाँ को बोल्दै हुनुहुन्छ? नमस्ते। हजुर हजुर कहाँ को बोल्दै हुनुहुन्छ? हजुरको आफ्नै बारेमा हेर्न खोज्नु भएको, शुभ नाम तपाईँको भन्नुहोस् त। तपाईँको नाम भन्नुहोस् भनेको मैले, जन्मिति भन्नुहोस् भने होइन। तपाईँको आवाज केही पनि बुझिएको छैन, मैले बोलेको बुझ्नु भएको छ?
2: हजुर सर। हजुर
0: अनि खै त नाम तपाईँको के हो भनेर सोधेको मैले, तपाईँ भन्नु भएन त। आवाज तपाईँको केही पनि बुझिएको छैन है। तपाईँ घरभन्दा भित्र हुनुहुन्छ भने, तपाईँ घरभन्दा भित्र हुनुहुन्छ भने बाहिरपट्टि आएर बोल्नुहोस् त। हेलो, तपाईँको मोबाइलले आवाजै आएन। घरभन्दा बाहिर आउनुहोस् भनेको पनि सुन्नुहुन्न, भनेको मान्नुहुन्न। अब यसरी त हेर्न मिल्दैन, अनि गुरुबाले हेर्दैन भने नरिसाउनुहोस्। तपाईँको अड्केर आएको छ, केही पनि बुझिएको छैन आवाज क्या बुवा। उहाँको चाहिँ केही पनि बुझिएन, उहाँले फोन गर्नुभएको, बल्ल बल्ल फोन लाग्यो भन्नुभएको थियो, घरभित्र बसेर फोन गर्नुभयो। अब फोनमा नबुझिसकेपछि घरभन्दा अलिकति बाहिर आउनुपर्छ के, होइन? घरको तल हुनुहुन्छ भने माथि जानुपर्छ, अलिक टावर आउने ठाउँतिर। नभए अब मेरो मोबाइल बिग्रिएको हो भने पनि अरू सबैको बुझिएको छ, उहाँको बुझिएन है। उहाँले कोही मित्रले फोन गर्नुभएको छ मलाई, उहाँको आवाज कस्तो आउँछ हेर्नु है त। हजुर नमस्ते। कहाँबाट बोल्दै हुनुहुन्छ? गोर्खा जिल्लाबाट। शुभ नाम?
2: रामबहादुर गुरुङ।
0: रामबहादुर गुरुङ पहिला पनि फोन गर्नुभएको थियो होइन?
2: हजुर।
0: अनि आज कसको विषयमा हेर्न चाहनुहुन्छ त?
2: मेरो बहिनी।
0: बहिनीको विषयमा जन्मिति भन्नुहोस्। तपाईँको बहिनीको कति हो?
2: 2041
0: पुष महिनाको 26 गते।
2: हजुर
0: समय भन्नुहोस् त।
2: समय
0: बेलुकाको 6:30 यो पहिला पनि हेर्नु भएको थिएन यो बहिनीको?
2: होइन, त्यो त म मेरो बहिनी तिर पहिला त
0: ए ल सुन्नुहोस् है, ध्यान दिएर। श्री गणेश आयनमा श्रीमती रामानुज आयनमा 2041 माघ कृष्ण पक्षको बुधबार तृतीया तिथिमा जन्म कर्कटासी, नाम आउँदो रहेछ डेल कुमारी, दिल्ली कुमारी होइन, दिला कुमारी नाम आउँछ। अन्तिनाली राक्षस गण परेको छ, घातकमा परेको छ तिथि, द्वितीया सप्तमी द्वादशी बुधबार घातक, नम्बरमा 7 नम्बर, राशिमा वृष भन्ने राशि घातक भनेर लेखिया छ। माङ्गलिक हुनुहुन्छ, अलिक छिट्टो रिसाउनुहुन्छ, बहिनी ज्वाइँको ग्रह अलि मिल्दैन, अलि मेल खाँदैन, नाग दोष पनि परेको छ, मङ्गलबारको दिन बहिनीले चोखो खाने शुद्ध भोजन मङ्गलबार एकादशीको दिन गर्नुपर्छ, मङ्गलबार गणेशजीको पूजा गर्ने, एकादशीको दिन विष्णु लक्ष्मी लक्ष्मीनारायणको पूजा गर्ने अथवा विष्णु भगवानको पूजा गर्ने गर्नुपर्छ नारायणको। विदेश यात्राहरू राम्रा छन्, छोराछोरीको सम्बन्ध ग्रहहरू जेठो सन्तानसँग ग्रह अलिकति मेल नखाने विचार नमिल्ने ग्रहहरू पनि परेको छ,
2: उहाँको
0: लागि चाहिँ अब अहिलेलाई ग्रह उहाँको चलिराखेको छ भद्रिका र अर्को ग्रह मङ्गल, अब ग्रह ठिक ठिकै छ अहिलेको लागि, माङ्गलिकको शान्ति सृष्टि चाहिँ गर्नुपर्छ, नभए श्रीमान र श्रीमतीको सम्बन्ध राम्रो हुँदैन, टिकाउ हुँदैन, ग्रह अलि मिल्दैन, विचार अलि मिल्दैन, होइन तपाईँको बहिनीलाई त केही फरक पर्दैन तर ज्वाइँलाई चाहिँ अलिकति नोक्सान गराउँछ, रोगी गराउँछ भन्ने कुराहरू हो क्या। अनि समस्या जिज्ञासा के छ भन्नुहोस् त, सोध्न मन लागेको कुरा यति नै हो। हस् फोन गर्नुभयो, धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नुहोस् है। उहाँले फोन गर्नुभएको थियो गोर्खा जिल्लाबाट, आफ्नो बहिनीको विषयमा हेर्नको लागि फोन गर्नुभएको थियो उहाँले। तपाईँहरू पनि आफ्नो र आफन्तको बारेमा ग्रह र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्नुहोस् 98451 75223 र 98056 75223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस्। भूत वर्तमान अनि भविष्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौं। कहाँको बोल्दै हुनुहुन्छ? नमस्ते। उहाँसँग फोन हाम्रो डिस्कनेक्ट गर्नुभयो फोन, उहाँले काट्नुभयो। तपाईँहरू पनि मसँग प्रत्यक्ष रूपमा कुराकानी गर्न चाहनुहुन्छ भने कार्यक्रम ज्योतिष वास्तुमा तपाईँले फोन गर्न सक्नुहुन्छ। कार्यक्रम ज्योतिष वास्तु हरेक दिन बिहान ठिक 7 बजेदेखि लगभग हामी 8 बजेसम्म रहने गरेका छौं र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट तपाईँले प्रत्यक्ष रूपमा एकै साथ कार्यक्रम ज्योतिष वास्तुलाई प्रत्यक्ष रूपमा सुनिराख्नु भएको छ। मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने भेट्नको लागि भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आएर पनि तपाईँले हामीलाई भेट्न सक्नुहुन्छ। यस्तै गरी फेसबुकतिर साथी हुन चाहनुहुन्छ भने पनि फेसबुकमा साथी हुनको लागि पनि तपाईँले साथी हुन सक्नुहुन्छ। हाम्रो फेसबुक आइडी भनेको प्रेम प्रसाद सुवेदी भन्ने फेसबुक आइडी छ, तपाईँले चाहिँ आएर विशेष गरी कुराकानी गर्न सक्नुहुन्छ है। फेसबुकतिर पनि प्रेम प्रसाद सुवेदी भन्ने फेसबुक आइडी छ, ज्योतिष सम्बन्धी जानकारी भनेर तपाईँको प्रोफाइलको तल फोटोभन्दा मुनि लेखेको छ, हेर्नु होला तपाईँले बुझिहाल्नुहुन्छ, चिनिहाल्नुहुन्छ होइन। प्रोफाइल फोटो मैले भनिराखेको छु, हत्केलामा हातको हत्केलामा जङ्गलमा पाउने थाकलको दाना राखेको छ, एकदम बुझिने गरी तपाईँलाई सजिलो होस् भन्नको लागि मान्छेका फोटाहरू सबैले राख्नुहुन्छ अनि त्यसपछि अलिकति अलग राखिदिएको तपाईँलाई बुझ्नुहुन्छ कि भनेर मैले है। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, स्वागत गरौं। कहाँ को बोल्दै हुनुहुन्छ? धादिङबाट सरोज अधिकारी बोल्दै हुनुहुन्छ। कसको विषयमा हेर्न चाहनुहुन्छ सरोजजीले?
3: मेरो बाबुको छोराको बारेमा।
0: धादिङ कुन ठाउँबाट फोन गर्नु भएको हो?
3: ज्वालामुखी।
0: ज्वालामुखी गाउँपालिकाबाट।
3: हजुर।
0: छोराको जन्ममिति भन्नुहोस् त कति हो?
3: 2078 साल।
0: 2078
3: असोजको 21 गते।
0: असोज महिना 21 गते।
3: बिहिबार।
0: समय भन्नु?
3: 6:16 बेलुका।
0: हजुर, 6:16 बेलुका। जन्म धादिङमै हो?
3: हजुर हो।
0: ल सुन्नुहोस् है ध्यान दिएर।
3: हजुर।
0: श्री गणेश आयनमा श्रीमती रामानुज आयनमा 78 साल असोज शुक्ल पक्षको द्वितीया तिथिमा घट स्थापनाको दोस्रो दिन होइन।
3: हजुर।
0: तुला राशिमा जन्म चित्राको तेस्रो चरण, नाम आउँछ रबिन भन्ने नाम आउँछ, मदिनारी राक्षसी गुण परेको छ रबिनको है। घातकमा परेको छ तिथिहरू चाहिँ चौथी नवमी चतुर्दशी बिहिबार घातक शतभिषा नक्षत्र घातक नम्बरमा 6 नम्बर राशिमा मिथुन राशि घातक छ है। असाध्यै राम्रो कुण्डली छ यो बाबुको, पढाइमा अलिकति रोकआउट आउँछ, बृहस्पति निचो छ है, पढाइको लागि एकदम ख्याल गर्नु, पढाइमा कमजोर एकदमै भयो भने चाहिँ रत्न कवच लाउनु पर्छ। राहुले रत्न कवच लगाएपछि राम्रो हुन्छ. अहिले ग्रह राहु छ, राहुको बेलामा त किताब समाउने बित्तिकै रिस उठ्ने, निन्दा लाग्ने हुन्छ के. त्यस्तो ग्रहले राहु भन्ने ग्रहले पनि हो, अर्को ग्रह त्यस्तो नराम्रो चलेको छैन. पढाइमा रोकावट आउँछ, मख नपर्नुहोस् फेरि. अहिले अलि ज्ञात गर्नु पर्यो, अलिक ख्याल गर्नु पर्यो छोरालाई है. बिहान बेलुका एक एक घन्टा अगाडि बसाएर पढाउनु छोरालाई. छोराको भविष्य राम्रो भयो भने त्यसरी त्यही कुराहरू बाबा आमालाई खुसी हुन्छ, हो कि होइन. त्यो भएर एकदम पढाइमा चाहिँ एकदम ख्याल गर्नुपर्छ, अरू विषयमा त्यस्तो नराम्रो छैन. अब स्वास्थ्यको लागि चाहिँ एकपटक राहुको शान्ति, ग्रह शान्ति, सत्यनारायणको पूजाहरू, रुद्री चण्डी पूजाहरू गर्नु भइहाल्छ, चिन्ता गर्नै पर्दैन नि है.
3: हुन्छ
0: हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नु. उहाँले फोन गर्नुभएको थियो हामीलाई, धादिङ ज्वालामुखीबाट फोन गर्नुभएको थियो उहाँले. तपाईँ आफ्नो आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न तपाईँले पनि सक्नुहुन्छ. 9845175223 र 9806575223 नम्बरमा सम्पर्क पनि गर्न सक्नुहुन्छ. कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौं. कहाँ को बोल्दै हुनुहुन्छ? नमस्ते. हेलो
4: हेलो, राधे राधे.
0: राधे राधे, कहाँबाट को बोल्दै हुनुहुन्छ?
4: धादिङबाट.
0: शुभ नाम तपाईँको भन्नुहोस् त?
4: सुस्मिता गुरुङ.
0: सुस्मिता गुरुङ धादिङबाट, कसको विषयमा हेर्न चाहनुहुन्छ?
4: आफ्नै विषयमा.
0: तपाईँको जन्ममिति भन्नुहोस् त कति हो?
4: 2069 साल.
0: 2069 साल हजुर.
4: 29 गते बिहान 6 बजे.
0: 2069 साल कुन महिनाको 29 गते? श्रावणको 29 गते बिहानको 6 बजे. बिहानको 6 बजे हो?
4: हजुर.
0: कि 6 बजेर कति मिनटमा हो?
4: 6 बजेदेखि 30 सम्म.
0: तपाईँलाई ठ्याक्कै थाहा छैन? मम्मी बाबालाई सोध्नु पर्छ नि, तपाईँलाई थाहा हुन्थ्यो नि त. ल सुन्नुहोस् है, ध्यान दिएर. तपाईँको 2069 साल भाद्र कृष्ण पक्षको सोमबार एकादशी तिथिमा जन्म, मिथुन राशि, नाम आउँछ कमला भन्ने नाम आउँछ है. घातकमा परेको छ तिथिहरू चाहिँ तपाईँको द्वितीय, सप्तमी, द्वादशी, सोमबार घातक, नम्बरमा 4 नम्बर राशिमा धनु राशि घातक छ. एकदम रिसाउने मान्छे तपाईँ, धेरै रिसाउन मन लाग्दो रहेछ, पढ्न मन लाग्दो रहेछ, हो कि होइन? रिसाउनु हुँदैन, पढाइमा धेरै ध्यान दिनुपर्छ. तपाईँलाई गुरु चाण्डाल योग पनि परेको छ, कालसर्प योग पनि परेको छ, रत्न कवच पाउँछ हामीसँग. अब मम्मी बाबालाई फोन गरेर लगाउनु, दिउँसो अहिले 10 बजेपछि रत्न कवच लगाइदिनुहुन्छ, मम्मी बाबाले किनिदिनुहुन्छ. त्यो लगाएपछि तपाईँलाई धेरै कुरामा राम्रो हुन्छ, सहज हुन्छ, पढ्न मन लाग्छ. नभए अहिले पढ्न मन लाग्दैन, रिस मात्रै उठ्छ. कति धेरै रिसाउनुहुन्छ तपाईँ, हो कि होइन? रिसाउनु भएन, रिस त मान्छेको शत्रु हो. अहिले राहु भन्ने ग्रह चलेछ, ग्रह राम्रो छैन नानीको, एकदमै बिग्रिया ग्रह छ. पढ्न मन लाग्छ कि लाग्दैन नानी भन्नुहोस् त फटाफट. पढ्न मन लाग्छ लाग्दैन? कति क्लासमा पढ्नु भएको छ अहिले तपाईँ?
4: 9 9 मा.
0: अब एसएलसीमा त यही पारा हो भने त फेल भइसक्यो त, फेरि विषय लाग्छ त. 9 मा अहिले के ल्याउनु भयो भने त, 8 बाट 9 बजेर के ल्याउनु भयो? ए ल्याउनु भयो कि ए प्लस ल्याउनु भयो कि बी ल्याउनु भयो कि बी प्लस ल्याउनु भयो कि के ल्याउनु भयो अहिले?
4: बी प्लस.
0: बी प्लस. बी प्लस पक्का हो त?
4: हजुर.
0: के होइन अब अलिक जोरदारसँग पढ्नु पर्यो, अलिक ध्यान दिएर पढ्नु पर्यो है. पढाइमा तपाईँको अल्छी अल्छी हुँदै जानु भएको छ, रिसाउन चाहिँ एकदम धेरै रिसाउनुहुन्छ तपाईँ. रिसाउनु हुँदैन, रिसलाई कम गर्नुहोस्, कन्ट्रोल गर्नुहोस्, अहिले पढाइमा मात्रै फोकस गर्नुहोस्, तपाईँलाई धेरै कुरामा राम्रो भइहाल्छ, चिन्ता गर्नु पर्दैन है. हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नु होला. उहाँले फोन गर्नुभएको थियो हामीलाई, विशेष गरी आफ्नो विषयमा हेर्नको लागि फोन गर्नुभएको थियो, उहाँले हेराएर गइसक्नु भएको छ। तपाईँ पनि आफ्नो र आफन्तको बारेमा ग्रह र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन तपाईँले पनि गर्न सक्नुहुन्छ 9845175223 र 9806575223 नम्बरमा सम्पर्क पनि गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउनेछु। आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इशारा भएको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु। तपाईँसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रमको श्रोता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण
1: पितृ उद्धार
0: ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845175223 र 9806575223 पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: रेडियो स्पाइनो 89.8 मेगाहर्ज तपाईं हाम्रो अटुट स्पाइनो।
1: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
2: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
1: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
2: तपाईँको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
1: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
2: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
1: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
3: नसर्ने रोग रोकथाम तथा नियन्त्रणका उपायहरू: धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने, क्यान्सर, मुटु रोग, दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग, मधुमेह हुने सम्भावना बढाउने प्रमुख कारक तत्व चुरोट, बिडी, गुटका, खैनी, ई सिगरेट, हुक्का जस्ता सुर्तीजन्य पदार्थको सेवन नै हो। अरूले गरेको धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिको स्वास्थ्यमा पनि खराब असर गर्छ। धूम्रपान गर्ने व्यक्तिलाई हृदयघातको लगभग 3 गुणा बढी हुन्छ।
4: मदिराको सेवन नगर्ने: रक्सी, बियर, वाइन, जाँड जस्ता मदिराको सेवन गर्दा हृदयघात, कलेजो सम्बन्धी रोग, पेट वा आन्द्रामा घाउ हुने, क्यान्सर र मानसिक असन्तुलन जस्ता समस्याहरू हुन सक्छन्। मदिराको सेवनले घरेलु हिंसा, अपराध र दुर्घटनालाई बढाउँछ।
3: शारीरिक रूपमा सक्रिय रहने: योग गर्ने, हिँडुल गर्ने, दौड़ने, साइकल चलाउने, पौडी खेल्ने आदि पसिना आउने गरी कम से कम 30 मिनट नियमित रूपमा व्यायाम गर्ने, शरीरको तौल बढी भए घटाउने, स्वस्थ तौल कायम गरी तन्दुरुस्त रहने,
4: नुन र चिनीको प्रयोग कम गर्ने, नुनिलो गुलियो र चिल्लो खानेकुरा खानाले क्यान्सर, मुटु रोग र मधुमेह हुने जोखिमलाई बढाउँछ। खानामा नुनको प्रयोग कम गर्ने, दिनको 5 ग्राम भन्दा कम खाने, गुलियो पेय पदार्थ, मिठाई, चकलेट जस्ता खानेकुराहरू कम खाने, चिया र कफीमा चिनी कम हालेर खाने, शुद्ध र सफा पानी पिउने, एक दिनमा कम्तीमा 2 लिटर पानी पिउने,
3: सन्तुलित खाना खाने, क्यान्सर, मुटु रोग, मधुमेह र दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग लाग्नबाट बच्न अन्न, दाल, गेडागुडी, दूध, दही, माछा, बोसो नभएको मासु, अण्डा, हरियो सागसब्जी र फलफूल सन्तुलित मात्रामा खाने, मौसमी ताजा फलफूल र सागसब्जी दैनिक प्रशस्त 4-5 पटक खाने, खानासँग नुन नहालेको सलाद नियमित खाने,
4: मानसिक तनावको व्यवस्थापन गर्ने, ध्यान तथा योग गर्ने, रिसलाई नियन्त्रण गर्ने, परिवार तथा साथीभाइसँग पर्याप्त मात्रामा समय बिताउने, घर तथा कार्यालयमा तनावमुक्त वातावरण सिर्जना गर्ने, घुमफिर र रमाइलो गर्ने,
3: उच्च रक्तचाप तथा नसर्ने रोगका अन्य जोखिमहरूलाई व्यवस्थापन गर्ने, उच्च रक्तचाप भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिनीको मात्रा बढेको, मधुमेह भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगत
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8।
3: नसर्ने रोग रोकथाम तथा नियन्त्रणका उपायहरू: धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने, क्यान्सर, मुटु रोग, दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग, मधुमेह हुने सम्भावना बढाउने प्रमुख कारक तत्व चुरोट, बिडी, गुटका, खैनी, ई सिगरेट, हुक्का जस्ता सुर्तीजन्य पदार्थको सेवन नै हो। अरूले गरेको धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिको स्वास्थ्यमा पनि खराब असर गर्छ। धूम्रपान गर्ने व्यक्तिलाई हृदयघातको खतरा लगभग 3 गुणा बढी हुन्छ।
4: मदिराको सेवन नगर्ने: रक्सी, बियर, वाइन, जाँड जस्ता मदिराको सेवन गर्दा हृदयघात, कलेजो सम्बन्धी रोग, पेट वा आन्द्रामा घाउ हुने, क्यान्सर र मानसिक असन्तुलन जस्ता समस्याहरू हुन सक्छन्। मदिराको सेवनले घरेलु हिंसा, अपराध र दुर्घटनालाई बढाउँछ।
3: शारीरिक रूपमा सक्रिय रहने: योग गर्ने, हिँडुल गर्ने, दौड़ने, साइकल चलाउने, पौडी खेल्ने आदि पसिना आउने गरी कम से कम 30 मिनट नियमित रूपमा व्यायाम गर्ने, शरीरको तौल बढी भए घटाउने, स्वस्थ तौल कायम गरी तन्दुरुस्त रहने,
4: नुन र चिनीको प्रयोग कम गर्ने, नुनिलो गुलियो र चिल्लो खानेकुरा खानाले क्यान्सर, मुटु रोग र मधुमेह हुने जोखिमलाई बढाउँछ। खानामा नुनको प्रयोग कम गर्ने, दिनको 5 ग्राम भन्दा कम खाने, गुलियो पेय पदार्थ, मिठाई, चकलेट जस्ता खानेकुराहरू कम खाने, चिया
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइन 89.8 MHz।
6: साहिनो समय सूचक अहिले बिहानको 8 बज्यो। इट्स 8 AM।
7: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
8: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर फोटोकपी प्रिन्टर सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर भरतपूर्वी तनौली बजार चितवन प्रोप्राइटर लोकनाथ लामिछाने मोबाइल 98555524454 98455420454 इमेल lok.logic2@gmail.com।
7: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अर्गान सिस्टम इन्टरकम एन्ड एटेन्डेन्स साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर अ कम्प्लिट आइटी सोलुसन।
9: होइन है दिदी, कतै हिँड्नु भयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
10: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले। अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन परेन हाम्रो चनौली बजारमा।
9: हे दिदी, त्यसै म तपाईँलाई जिस्काउँछु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नि पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको इयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एक्सेसरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, इयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
10: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस भरतपूर्वी चनौली चौतारा आडैमा। प्रोप्राइटर कृष्ण न्योपाने, मोबाइल 98455049586।
11: अफिस आउन जान साह्रै गाह्रो भयो, एउटा साधन लिउँ कि भनेको, विश्वासिलो र भरपर्दो ठाउँ कहाँ होला?
12: लिन्छु मात्र होइन, भटभटी रिकन्डिसन एन्ड ओल्सोबाट लिइहाल न। मैले त त्यहीँबाट लिएको, अहिलेसम्म राम्रै चलिरहेछ।
11: ए हो र, म पनि त्यहीँ जानु पर्यो। भाइले पनि बाइक सर्भिसिङ गर्ने भन्दै थियो, एउटै ठाउँमा हुने भयो।
13: हामी कहाँ विभिन्न कम्पनीका मोटरसाइकलहरू मर्मत गरिनुको साथै सुपथ मूल्यमा पार्ट्सहरू र पुराना मोटरसाइकलहरू किनबेच पनि गरिन्छ।
11: राइटर अमित परसाई, भटभटे रिकन्डिसन एन्ड वर्कसप, भरतपुर 18 चनौलीबाट भीमनगर जाने बाटो। मोबाइल 98555-82751।
14: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ, विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन कुन्नी।
15: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौँ, के कुराको चित्त बुझिन छोरी।
16: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त।
15: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो।
16: बाबा, हाम्रै पश्चिम चितवनको शारदानगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि सनी।
15: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो, लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदानगर टाउन, चितवन।
16: सम्पर्क नम्बर 98455-82997।
12: 98550-10997।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz। तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz।

मङ्सिर पाँच गतिको सम्झौतामा 60 दिनभित्र विपत्ता पारिएको मान्छेहरू सार्वजनिक गर्छु र गर्छौं भन्ने खालको प्रतिबद्धता शान्ति सम्झौतामा थियो र हामी त्यसैलाई पर्खेर बस्यौं। 60 दिन बित्यो, कहीँ पनि हाम्रा मान्छेहरू मारिएका छन्, जिउँदा छन्, कहाँ छन्, यी केही कुराहरू भन्न अहिलेको सरकार तयार भएन।

0: यसको बिहान 9 बजेको नेपाली खबरमा विनु शर्माको नमस्कार। संघीय संसद मार्फतका विभिन्न 9 वटा संसदीय समितिको बैठक आज बस्दैछ। प्रतिनिधि सभाको बैठक बुधबार 8 गतेका लागि तय भएको छ। त्यस्तै राष्ट्रिय सभाको बैठक शुक्रबारका लागि निर्धारण गरिएका कारण आज एकैपटक धेरै समितिका बैठक बस्न लागेका हुन्। बिहान 11 बजे बस्ने अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन 2058 संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल जारी रहनेछ। बैठकमा अर्थमन्त्री र अर्थ सचिवलाई आमन्त्रण गरिएको छ। बिहान 11 बजेका लागि तय भएको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा पर्यटन विधेयक 2081 सम्बन्धमा होटल एसोसिएशन नेपाल लगायतका सरकारवाला निकायसँग छलफल गर्ने कार्यक्रम छ। त्यस्तै उद्योग समितिको बैठक बिहान 11 बजे बस्दैछ। बिहान 10 बजे बस्ने कृषि समितिको बैठकमा नेपालमा जैविक प्राङ्गणिक मलको उत्पादन भण्डारण तथा बिक्री वितरणको अवस्था सुधार गर्दै कृषि उत्पादन नघट्ने गरी रासायनिक मलको प्रयोग क्रमशः घटाउने सम्बन्धमा उत्पादकहरूसँग छलफल गर्ने कार्यसूची छ। त्यस्तै पूर्वाधार विकास समितिको बैठकमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति अन्तर्गतको बागमती ब्युटिफिकेशन आयोजनाका बारेमा छलफल गरिँदैछ। सरकारले सबै सरकारी निकायलाई स्वदेशी उत्पादन र सेवाको प्रयोगलाई प्राथमिकता दिन आग्रह गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनमा सबै सरकारी कार्यालयमा सार्वजनिक खरिद सम्बन्धी विद्यमान कानूनी व्यवस्थाकै अधीनमा रही त्यो प्रावधानको पूर्ण कार्यान्वयन सुनिश्चित गर्न आग्रह गरिएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले हिजो एक वक्तव्य निकालेर संघीय मन्त्रालय आयोग सचिवालय प्रदेश सरकार पालिका र विदेशमा रहेको नेपाली नियोग लगायतका सबै सार्वजनिक निकायलाई आफ्ना खरिद प्रक्रियामा नेपाली उत्पादनलाई नै प्राथमिकता दिन अनुरोध गरेको छ। अबदेखि सरकारी कार्यालयका बैठक समारोह कोसेली उपहार र सजावटका सामग्री सम्भव भएसम्म नेपाली हस्तकलाका वस्तु नै प्रयोग गर्नुपर्ने व्यवस्था मिलाउनु पर्नेछ। त्यसै गरी स्टेशनरी छपाई सम्बन्धी वस्तु फर्निचर साजसज्जाका सामान निर्माण सामग्री मेसिनरी औजार तथा उपकरण कृषि र पशुजन्य उत्पादन एवं खाद्य वस्तु तथा पेय पदार्थ खरिद गर्दा स्वदेशी उत्पादनलाई नै पहिलो प्राथमिकतामा राख्नुपर्नेछ।
1: एनबीएल अटो लोन
2: अब नयाँ गाड़ी खरीद गर्न अझ सहज र सरल,
1: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
1: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
3: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: विश्वमा लामखुट्टेका 3500 बढ़ी प्रजातिहरू भेटिए पनि नेपालमा हालसम्म 168 प्रजाति पुष्टि भएका छन्। सानो टोकाई ठूलो चुनौती भन्ने नारालाई आत्मसात गर्दै आज विश्व लामखुट्टे दिवस मनाइँदैछ। नेपालमा मलेरिया, डेंगी, हात्तीपाली र जापानी इन्सेफ्लाइटिस जस्ता रोगहरू अझै पनि ठूलो चुनौतीका रूपमा रहेका छन्। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नेतृत्वमा नेपाल सरकारले यसको रोकथाम र नियन्त्रणका लागि निरन्तर काम गरिरहेको छ। नेपालमा हालसम्म 168 प्रजातिका लामखुट्टे भेटिएका छन् र व्यापी रूपमा लामखुट्टेको जोखिम उच्च छ। सरकारले मलेरिया, कालाजार, डेंगी र जापानी इन्सेफ्लाइटिस जस्ता रोग नियन्त्रणका लागि खोज र नष्ट गर अभियान जस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ। जलवायु परिवर्तन र शहरीकरणका कारण लामखुट्टेको जोखिम हिमाली र पहाड़ी क्षेत्रमा पनि विस्तार भएकाले जनचेतनाका कार्यक्रमहरू देशव्यापी बनाउनु आवश्यक छ। मौसमजन्य रोगको व्यवस्थापन र नियमनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको स्वास्थ्य सेवा विभाग विगत 3 महिनादेखि निम्न मुलुक्तको भरमा सञ्चालन भइरहेको छ। उपलब्ध तथ्याङ्क अनुसार पछिल्लो चार महिनामा मात्रै सर्पदंशका कारण 66 जना र जापानी इन्सेफलाइटिसबाट 16 जनाले ज्यान गुमाइसकेका छन्। पछिल्ला केही साता यता जनस्वास्थ्यका चुनौती थपिँदै गए पनि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा दुईजना अतिरिक्त सचिव हुँदाहुँदै 11 तहका अधिकृतलाई निमित्त महानिर्देशकको जिम्मेवारी सुम्पिएर देशको मुख्य स्वास्थ्य निकायलाई नेतृत्व विहीन बनाइएको छ। स्वास्थ्य मन्त्री निशा मेहताले 12 तहका अतिरिक्त सचिवहरूलाई मन्त्रालयमा थन्क्याएर स्वास्थ्य सेवा विभाग जस्तो प्रभावशाली निकाय निमित्तको जिम्मा लगाएकी छन्। विभागको महानिर्देशक पदमा अतिरिक्त सचिवलाई जिम्मेवारी दिने कानूनी व्यवस्था छ। मन्त्रालयमा हाल डाक्टर संगीता कौशल मिश्र र डाक्टर श्रीकृष्ण श्रेष्ठ गरी दुईजना अतिरिक्त सचिव कार्यरत रहे पनि विभाग भने नेतृत्व विहीन छ। विभागको संगठनात्मक संरचना अनुसार महानिर्देशक स्वास्थ्य सेवा समूहका 12 तहका कर्मचारी हुनुपर्ने प्रावधान छ। तर अहिले विभागको नेतृत्व इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर अनुज भट्टसँगलाई सुम्पिएको छ, जो 11 तहका अधिकृत हुन्। विपदका बेला आकस्मिक स्वास्थ्य सेवा, एम्बुलेन्स तथा रक्तदान सेवा सञ्चालनका साथै जनस्वास्थ्य सम्बन्धी अनुसन्धानका कार्यक्रमलाई तीव्रता दिनुपर्ने अवस्थामा विभागलाई लामो समयसम्म निमित्तकै भरमा छाडिँदा समग्र स्वास्थ्य क्षेत्रको कार्य सम्पादन कमजोर बनेको छ। सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र तथा दुर्गम क्षेत्रमा सेवा विस्तार गर्ने डाक्टर नर्स लगायत जनशक्तिको व्यवस्थापन र क्षमता विकास गर्ने जस्ता कार्यहरू नेतृत्व अभावमा प्रभावकारी हुन सकेका छैनन्। उच्च अदालतबाट दुईजना आस्था साप्ताहिकका प्रकाशक एवं पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ। न्यायाधीश सचेत क्विकेलको इजलासले प्रेस काउन्सिलको क्षेत्राधिकारको विषय भएकाले प्रकाशित समाचारको विषयमा श्रेष्ठलाई पक्राउ नगर्न आदेश दिएको हो। उच्च अदालतबाट तीनवटा आधार देखाउँदै पत्रकार श्रेष्ठलाई पक्राउ नगर्नु भन्ने आदेश दिएको छ। पहिलो, पत्रिकामा प्रकाशित समाचारको विषय प्रेस काउन्सिलमा उजुरी परि कार्यवाहीयुक्त रहेकाले धरपकड नगर्नु भनेको छ। दोस्रो, नेपालको संविधानमा धारा 17 उल्लेखित विचार तथा अभिव्यक्ति स्वतन्त्रता र धारा 19 उल्लेखित संचारको हकका आधारमा समेत पत्रकार श्रेष्ठलाई पक्राउ नगर्नु भनिएको छ। तेस्रोमा, सर्वोच्च अदालतले दुई दिन अघि मात्रै जारी गरेको आदेशका आधारमा हेर्दा समेत पत्रकार श्रेष्ठलाई धरपकड, पक्राउ र थुनामा राख्ने लगायतका काम नगर्नु भनिएको छ। गत जनआस्था साप्ताहिकका आफ्नो निजी विषयवस्तु प्रकाशित भएको र त्यसले गोपनीयताको हक हनन भएको दावी सहित उपसभामुख रुबी कुमारीले प्रेस काउन्सिलमा उजुरी दिएकी थिइन्। त्यसपछि उनले प्रहरीमा समेत जाहेरी दिएकी थिइन्। प्रहरीले जिल्ला अदालत ललितपुरबाट पक्राउ अनुमति पत्र लिने प्रयास गरेको थाहा पाउन साथ पत्रकार श्रेष्ठ निषेधाज्ञाको निवेदन लिएर उच्च अदालत पाटन पुगेका थिए। आफू विरूद्ध राज्य स्तरबाट कुनै काम हुँदैछ र त्यो गैर कानूनी हो भन्ने दावी सहित त्यसलाई रोक्न अदालतमा दिइने निवेदनलाई निषेधाज्ञाको निवेदन भनिन्छ। निषेधाज्ञाको निवेदनपछि सुनवाई हुनु अघि नै जिल्ला अदालत ललितपुरले प्रक्रिया नपुगेको भन्दै पत्रकार श्रेष्ठ विरूद्ध पक्राउ बुझिदिन अस्वीकार गरेको थियो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा बागमती प्रदेश संसदीय दलमा विवाद चर्किएको छ। दलका नेता उद्धव थापाले पार्टी र संसदीय दलको लड़ाई विपरीत नेकपा एमालेका किरण थापा मगरलाई मुख्यमन्त्रीमा समर्थन गर्दै प्रदेश प्रमुख समक्ष पत्र बुझाएपछि विवाद चुलिएको। यही विवादका बीच संसदीय दलका बहुमत सदस्यले थापा विरूद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन्। राप्रपा बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक कुमारी तामाङले प्रदेश प्रमुख दीपक कुमार देवकोटालाई पठाएको पत्रमा थापाले संसदीय दलको बैठक नै नबसी व्यक्तिगत लेटर प्याड प्रयोग गरेर मुख्यमन्त्रीमा समर्थन जनाएको उल्लेख गरेकी छन्। पार्टीको निर्णय र वृहत्तर हित विपरीत स्वेच्छाचारी ढंगले अघि बढ़ेको भन्दै थापा विरूद्ध भदौ 1 गते बहुमत सदस्यले अविश्वासको प्रस्ताव दर्ता गरिसकेको जानकारी समेत प्रदेश प्रमुखलाई गराइएको छ। अहिले देशका केही ठाउँमा हल्का पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कड़ाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाड़ी र एक दुई ठाउँमा सामान्य वर्षा भइरहेको हो। त्यस्तै कोशी प्रदेशका पहाड़ी क्षेत्रमा पनि छिटफुट वर्षा भइरहेको छ। पछिल्लो 12 घण्टामा कास्कीमा सबैभन्दा धेरै 107 मिलिमिटर वर्षा मापन भएको छ। पछिल्लो समय मनसून विशेष गरी पहाड़ी क्षेत्रमा केन्द्रित छ। महाशाखाका अनुसार आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी विभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम देशका तराई विभागका केही ठाउँ तथा मध्य प्रदेश साथै कोशी प्रदेशको तराई विभागका थोरै ठाउँमा मध्यमसम्म वर्षाको अनुमान रहेको महाशाखाले जनाएको छ। बंगलादेशमा 35 वर्षको लामो अन्तरालपछि आज राष्ट्रपति निर्वाचन हुँदैछ। स्थानीय समय अनुसार संसदमा दिउँसो 2 बजेदेखि साँझ 5 बजेसम्म मतदान हुनेछ। निर्वाचनमा सत्तारूढ़ दलका सांसद तथा बीएनपी नेता मिर्जा फखरूल इस्लाम आल मगिर र 11 दलको विपक्षी गठबन्धनका उम्मेद्वार कडेल ओली अहमद बीच प्रतिस्पर्धा हुँदैछ। यसै वर्ष 12 फेब्रुअरीमा भएको आम निर्वाचनबाट बीएनपी सत्तामा फर्केको थियो। संसदमा बीएनपीको 2/3 भन्दा बढ़ी बहुमत छ। त्यसैले मिर्जा फखरूल इस्लाम आल मगरीको जित सुनिश्चित मानिएको छ। उनी पेशाले अर्थशास्त्री हुन्। सन् 1990 दशकमा उनी बीएनपीको राजनीतिमा आबद्ध भएका थिए। उनी पहिले कृषि राज्य मन्त्री र स्थानीय मन्त्री समेत बनेका थिए। राष्ट्रपति निर्वाचनमा 349 सांसद सहभागी हुनेछन्। राष्ट्रपति निर्वाचनको मतगणनाको प्रत्यक्ष प्रसारण हुनेछ। नवनिर्वाचित राष्ट्रपतिले भोलि शुक्रबार साँझ नै बंग भवनको दरबार हलमा नयाँ राष्ट्रपतिको रूपमा शपथ लिनेछन्। अपदस्थ प्रधानमन्त्री शेख हसिनाका निकट सहयोगी मोहम्मद शाहबुद्दीनले स्वास्थ्यको कारण देखाउँदै आफ्नो 5 वर्ष कार्यकाल पूरा गर्नु अघि नै गत महिना राजीनामा दिएपछि नयाँ राष्ट्रपति चुन्न निर्वाचन हुन लागेको हो। बंगलादेशमा हाल सभामुख हाफिज उद्दीन अहमद कार्यवाहक राष्ट्रपतिको जिम्मेवारीमा छन्। बंगलादेशको संविधान अनुसार पदरिक्त भएको 90 दिनभित्र राष्ट्रपति निर्वाचन गराउनुपर्छ। त्यस्तै केन्याको उत्तरी क्षेत्रमा सफारीका क्रममा बुधबार बिहान हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार 7 जनाको मृत्यु भएको छ। मृतक मध्ये 5 जना अमेरिकी नागरिक रहेको स्थानीय प्रहरी र अमेरिकी विदेश विभागले जनाएको छ। केन्या नागरिक उड्डयन प्राधिकरणका अनुसार हेलिकप्टरमा 1 पाइलट र 6 यात्री थिए। हेलिकप्टर बिहान 9:13 बजे लोसाभा कन्जर्भेन्सीबाट साम्ब्रु काउन्टीको इबासु न्यूरो क्षेत्रतर्फ जाँदै गर्दा माउन्ट आलो लोकुवाको दुर्गम क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो। जापानमा हुने विश्व एसियाली खेलकुदको प्रशिक्षणका लागि 3 जना खेलाड़ी सहित 4 सदस्य नेपाली टेनिस टोली आज भारत जाँदैछ। भारतको बेंगलुरूमा हुने प्रशिक्षणमा खेलाड़ीहरू प्रदीप खड्का, निशान श्रेष्ठ र स्वस्तिका विष्ट रहेका छन् भने प्रशिक्षकमा रेणु देवी कोण्डा रहेकी छन्। टोलीलाई राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष विशाल श्रेष्ठ, सदस्य सचिव रामचरित्र नेता, राखेपा कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठ, नेपाल टेनिस संघका अध्यक्ष मनोहर दास मूल लगायतले हिजो नै विदा गरेका छन्। उनीहरूले रोहन बोपना टेनिस एकाडेमीमा प्रशिक्षण गर्नेछन्। टोली भदौ 23 गते स्वदेश फर्किनेछ। विश्व एसियाडकै लागि छनौट भएका अभिषेक बस्तुला र शिवाली गुरूङ स्वदेश बाहिर प्रशिक्षणरत रहेको नेपाल टेनिस संघले जनाएको छ। हौस त काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 10 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

Radio NRN 99.1 खरो विषयमा बडो बहस नेपाली बहस यस नेपाली बहसका साथमा सबैका लागि ब्याङ्क होम इन्टरनेट

0: आदरणीय नमस्कार. आजको नेपाली बसबाट खेम बम उपस्थित भइसकेको छु. नेपाली बस देशभरका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ. फेसबुक पेजमा गएर नेपाली नेटवर्क सर्च गर्नुभयो भने प्रत्यक्ष रूपमा यतिखेर सुनिराख्नु भएको छ. युट्युब पेज र युट्युबमा गई नेपाली नेटवर्क टीभी मार्फत पनि प्रत्यक्ष रूपमा प्रसारण भइरहेको छ. त्यसै गरी काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्ज सहित विभिन्न डिजिटल प्लेटफर्महरूबाट नेपाली बस यतिखेर एकसाथ प्रसारण भइरहेको छ. धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बस एका बिहानै तपाईँहरूको रेडियो सेटमा र घर घरमा आउने गर्दछ र यसले विभिन्न विषयमा प्रश्नोत्तर गर्ने गर्छ. विभिन्न विषयका प्रश्नहरूमा र विभिन्न विषयहरूमा चाहिँ प्रश्न गरेर सिधा प्रश्नको सिधा जवाफ लिने प्रयत्न पनि गरिरहेको छ नेपाली बसले. आजको नेपाली बसमा पनि हामी यिनै विषयमा छलफल र बस गर्दैछौं र विशेष गरी अहिलेको अवस्थामा संसदमा मात्र होइन पार्टीलाई पनि बालिनको निरन्तर व्यवस्था भएको खबरहरू छन्. बालिन गयन भइसके पछाडि दलको नेता अभ्यास गर्दै रविलामी छाने भन्ने विषय पनि आएको छ. एकातिर बालिन बिनाको बैठकले संसदीय दलको विधान संशोधन गर्ने प्रक्रिया अघि बढ़ाएको छ. अर्कोतिर आफूलाई बोधार्थ दिएर मन्त्रीहरूलाई प्रश्न लेख्न निर्देशन दिँदै रवि लामी छानेले शक्ति अभ्यासमा रहेको प्रष्ट सन्देश दिएका छन्. अहिलेको अवस्थामा राष्ट्रपाको आन्तरिक सत्ता संघर्षले पनि नेपालको राष्ट्रियतामाथि गम्भीर संकट आउन सक्ने नेकपा एमाले चिन्ता व्यक्त गरिरहँदाखेरि अहिलेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामी छाने अब सक्रिय हुनुभएको हो त. दलको नेताको अभ्यासतर्फ राष्ट्रपाका सभापति लाग्नु भएको हो. अहिले बालिन हरेक बैठकमा उहाँले इग्नोर गर्दै गर्दाखेरि हरेक बैठकमा उपस्थित नहुने गर्दै गर्दाखेरि उहाँले चाहिँ एक किसिमको आफ्नो संघर्षलाई आफ्नो शक्तिलाई विस्तारै प्रदर्शन गरिरहेको खबर छ. स्वयं लामी छानेले पनि बैठकपछि पत्रकारसँग कुरा गर्दै संसदीय दलको बैठक भए संसदीय दलको नेता तथा प्रधानमन्त्री उपस्थित हुने भनेर अनौपचारिक छलफल गरेको पनि स्पष्टीकरण दिएका छन्. तर त्यही बैठकले संसदीय दलको विधान संशोधन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ. यो निर्णयले लामी छानेको दावी स्वत कटेको छ. उक्त बैठकमा सांसदहरूले आफ्ना निर्वाचन क्षेत्रका विषयदेखि राष्ट्रिय राजनीतिसम्मका विषयहरू पनि उठाएका थिए. आदरणीय श्रोता, आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौ. यति राम्रो बेसमा नेपाली कंग्रेसका सांसद नरेन्द्र केरुङ हुनुहुन्छ. केरुङजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु. नमस्कार, गुड मर्निङ.
1: धन्यवाद. गुड मर्निङ केरुङजी, श्रोतावर्ग सबैलाई गुड मर्निङ.
0: ल अब भन्नुहोस्, रोम जलिरहेको छ, न्युरोले बाँसुरी बजाइरहेको छ, होइन? न्युरोलाई बिउजाउन किन सक्नु भएन तपाईँहरू प्रतिपक्षको भूमिकामा हुँदा पनि?
1: पछिल्लो समयमा चाहिँ मेरोलाई बिउजाउने प्रयत्नमा संसदका हाम्रा चाहिँ हाम्रो संसदको प्रमुख भनेको सभामुख. सभामुखबाट मेरोलाई बिउजाउनको निम्ति सबै प्रतिनिधि सभाका सदस्यहरूको भावनालाई चाहिँ सम्बोधन गर्दै रुलिङ गर्नुभएको छ. र यही हप्ता मेरोलाई संसदमा ल्याएर बिउजाउने भन्ने कुरा आएको छ. क्यान्जे
0: होइन, न्युरोलाई 10 गते बोलाइएको छ, तर न्युरो चाहिँ फेरि बाँसुरीमै मस्त भयो भने के हुन्छ अवस्था?
1: त्यो अवस्थाले विशेष गरेर उहाँलाई नै नोक्सानी गर्ने हो र उहाँसँग सम्बद्ध दललाई नै नोक्सानी गर्ने हो. अब जति जति बेला नयाँ नयाँ विषयवस्तुहरू संकटहरू गहिरिँदै जान्छन्, नयाँ नयाँ विषयवस्तुहरू उठ्दै जान्छन्, यो मुलुक त नेतृत्व दिन हुन सक्दैन. त्यस कारणले गर्दाखेरि मेरोले बाँसुरी नै बजाइराख्नु भएको परिस्थितिमा फेरि अर्को परिस्थिति उत्पन्न हुन सक्ने त वैज्ञानिकै विषयवस्तु भयो, होइन? द्वन्द्वात्मक भौतिकवादले पनि त्यही भन्छ, अनि अब राजनीतिक सिद्धान्तहरूले पनि त्यही भन्छ. अब नयाँ कुराहरू आउँछन्, त्यसमा त कुनै चिन्ता छैन फेरि पनि.
0: तर अब एउटा कुरा के छ,

0: दलमा बसेर यो यो कुराहरू गर्नु भनेर जे म्यान्डेट प्राप्त भएको थियो, जे आदेश प्राप्त भएको थियो, त्यो आदेश अनुसार हामीले गर्नुपर्ने जिम्मेवारीहरू वहन गर्नुपर्ने विषयहरूमा कुनै कमी कमजोरी हुन दिएको छैन क्यान्डी।
1: तर चाहिँ अब प्रतिपक्षी दलको भूमिका भनेको विरोध मात्र होइन, तर नेपाली कंग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहलाई मात्रै खोजिरहेछ। बालेन्द्र शाहले त नबोली नबोली काम गरिरहनु भएको छ नि त भित्रभित्र, होइन?
0: होइन, हामीले राम्ररी गर्दै गरेको कामहरू सबै कुरा प्रकाशमा नआएको हुन सक्छ, मिडियामा अथवा जनताको बीचमा चाहिँ आएको विषयवस्तु बालेनको विरूद्ध मात्रै भन्ने कुरा छ। तर हामीले संसदमा बसेर जे कुरा गर्नु पर्यो हो नि, ऐन बनाउनु पर्ने, विधेयकहरूमाथि छलफल गर्नुपर्ने, नियमहरू बनाउनु पर्ने, अन्य पछि दलको रूपबाट अब क्रिएटिभ तरिकाले चाहिँ सरकारलाई जे सघाउनु पर्ने हो, यो संसदलाई जे सघाउनु पर्ने हो, जनताले जे म्यान्डेट दिएको त्यो गर्नको निम्ति हामीले कुनै कसर बाँकिरहेको छैन। त्यस कारणले हाम्रो काम चाहिँ खालि बालेनको अथवा नेहरूको विरोध मात्रै गरिराख्ने भन्ने छैन।
1: तर चाहिँ अब प्रतिपक्षी दलको भूमिका अहिले तपाईँले त्यहाँ राम्रैसँग निभाइरहनु भएको छ, त्यो चाहिँ सरकारले गरेका गतिविधिहरूमा तपाईँहरूको निगरानी राम्रै बढ़िया छ, वा चाहिँ सरकार अधिनायकवादतर्फ उन्मुख भयो भन्ने तपाईँको जुन छ नि, त्यसमा चाहिँ त्यसको ठोस प्रमाण के हो? के यो प्रमुख प्रतिपक्षीको राजनीतिक आरोप मात्रै हो?
0: होइन, सरकारले जब आफूलाई कमजोर महसुस गर्छ नि, कमजोर महसुस गरेपछि जनताको आवाजहरूलाई सुन्ने, संचारको आवाजहरूलाई सुन्ने बाटोतर्फ उन्मुख हुन्छ। यो अधिनायकवादको प्रारम्भिक लक्षण हो। विगतका जति पनि हामीले अधिनायकवादको अभ्यासहरू हेऱ्यौँ हामीले, होइन, विगतको अभ्यासहरूले के प्रमाणित गर्छ भने सबैभन्दा पहिले यो चाहिँ सरकार आफू चाहिँ अब निरङ्कुश अथवा आफूले गरेको कमजोरीहरूलाई ढाकछोप गर्नको निम्ति चाहिँ सबभन्दा पहिले संचार माध्यमलाई चाहिँ थर्काउने, संचार माध्यमलाई चाहिँ नै हर्काउने काममा सुरु हुन्छ। अब यो प्रमाण चाहिँ के हो त भन्दाखेरि, हिजो अस्ति भर्खरै चाहिँ नै हाम्रो चाहिँ नै सबै प्रमुख संचार माध्यमहरूमा सरकारले चाहिँ नै मेन गेटहरूमा चाहिँ गाडी लगेर तेर्स्याएर चाहिँ जुन राज्य आतंक सिर्जना गर्ने हाम्रै पार्टीका सभापति गगन कुमार थापाज्यूको चाहिँ नै मेन गेटमा लगेर गाडी तेर्छन्, यस्तै यस्तै संचारका ठूला ठूला संचार गृहहरू र पार्टीका नेताहरू हाम्रै पार्टीको सभापतिज्यूको गेटको अगाडि चाहिँ जुन किसिमको छ, यो चाहिँ एउटा संकेत गरेको हो क्या। संचार माध्यमले सरकारले गरेका कमी कमजोरीहरूलाई बाहिर निकाले, जनतालाई सुनाए, त्यस कारणले सबभन्दा पहिले संचारको अथवा पत्रकारको मुख छुन्नुपर्छ, मुख छुनेपछि चाहिँ नि जनताले हामीले गरेका कमजोरीहरू थाहा पाउँदैनन् भन्ने जुन यो सरकार छ, यो सरकार त्यस्तो चाहिँ अधिनायकवाद अथवा निरङ्कुशमा लाग्ने प्रारम्भिक चाहिँ नै त्यो लक्षण हो। त्यो लक्षणका आधारमा हामीले सरकार अधिनायकवादतर्फ उन्मुख भयो भन्ने, त्यसका अतिरिक्त हिजो अस्ति भर्खरै एकजना हाम्रो चाहिँ नै वरिष्ठ पत्रकार पक्राउ पर्नुभयो र रिहा पनि हुनुभयो, त्यसका अतिरिक्त निजी क्षेत्रका चाहिँ नै ठुल्ठुला चाहिँ नै उद्योगपतिहरूलाई चाहिँ नै व्यवसायीहरूलाई चाहिँ पक्रिने छोड्ने, कर्मचारीहरूलाई पक्रिने छोड्ने, ट्रेड युनियन अधिकारमा चाहिँ बन्देज लाउने, विद्यार्थी संघ संगठन चाहिँ नै विद्यार्थीहरूको चाहिँ नै संगठित हुन पाउने अधिकार, आफ्नो चाहिँ नै करियर डेभलपको निम्ति आफ्ना आवाजहरू राख्न पाउने अधिकारलाई चाहिँ नै बन्देज गर्ने, यी सबै लक्षणहरूले चाहिँ सरकार जनतासँग डराएको परिस्थिति छ। किनभने 182 सीटको जुन दुईतिहाई नजिकको जुन चाहिँ बहुमत जनताले एउटा भरोसाका साथ दिएका थिए, त्यो भरोसाको चाहिँ जवाफ बाटो त्यसको जवाबदेहिता दिन नसकेको कारणले सरकार बिस्तारै बिस्तारै लुक्दै लुक्दै लुक्दै लुक्दै चाहिँ एउटा कोठामा सीमित भएको अवस्था छ। यो परिस्थितिहरूलाई लुकाउनको निम्ति, छुपाउनको निम्ति चाहिँ सरकार बिस्तारै सबै क्षेत्रलाई आक्रमण गर्ने, सबै क्षेत्रमा हस्तक्षेप गर्ने, सबै क्षेत्रको मुख बन्द गर्न लाउने जुन परिस्थितिमा पुग्यो नि, यो चाहिँ उसको कमजोरीलाई लुकाउनको निम्ति हो। त्यस कारणले सरकार अधिनायकवादतर्फ उन्मुख भएको भन्ने यथार्थ प्रमाण चाहिँ यही हो।
1: कि 4 महिनामा 247 जनाले मृत्यु गरेको पनि तपाईँले त्यहाँ प्रस्तुत गर्नुभयो डेटा, होइन? 10-12 जना अझै पनि बेपत्ता छन्, 463-500 बराबर चाहिँ घाइते भएका छन्, अङ्गभङ्ग भएको स्थिति छ। 4 महिनामा ठूलै परिमाणमा चाहिँ जीवधनको क्षति भयो नि त केरुङजी, होइन? त्यसो त त्यसमा चाहिँ तपाईँले आवाज उठाउनु भएको छ, यो स्पष्ट तथ्याङ्क हो, तपाईँसँग रेकर्ड छ होइन यो सबै?
0: मैले प्राप्त गरेको आधिकारिक तथ्याङ्क नै हो, यो प्रमाणित तथ्याङ्क नै हो।
1: तर अब अहिले चाहिँ सिंहदरबार प्रवेशमा पनि कडाई गरेको विषयमा पनि यहाँको आपत्ति रह्यो, होइन? सिंहदरबार कडाई भनेको सुरक्षाको दृष्टिकोणले होला नि त,
0: होइन? सुरक्षाको दृष्टिकोण आफ्नो रहन्छ। यो सरकारमा रहेका प्रमुख मान्छेहरू जति जिम्मेवार छन् नि यो मुलुकका लागि, यो समाजको लागि, यो मुलुकको निम्ति, यो व्यवस्थाको निम्ति, यो कानूनको निम्ति, संचार क्षेत्रमा काम गर्ने संचार क्षेत्रका जिम्मेवार पत्रकार मित्रहरू त्योभन्दा बढी जिम्मेवार हुनुहुन्छ नि।

0: यो सरकारमा रहनुभएका साथीहरू कहाँ हुनुहुन्छ त? कतिवटा सिनका देशका निम्ति भाँचेर त्यो ठाउँमा आइपुग्नु भएको छ, तर मिडिया कर्मीहरूले निरन्तर रूपमा लोकतन्त्रको रक्षाको निम्ति, गणतन्त्रको रक्षाको निम्ति, गणतन्त्र प्राप्तिका निम्ति, लोकतन्त्र प्राप्तिका निम्ति, यो संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिका निम्ति चाहिँ जुन किसिमको एउटा सङ्घर्ष गर्दै आएका छन् नि त, त्यो सङ्घर्ष गर्दै आएको एउटा पत्रकार एउटा आफ्नो आइडेन्टिटी कार्ड देखाउँदै गर्दाखेरि केयरकार गर्नुपर्ने कुनै आवश्यकता छैन कि? यो सरकारका प्रमुख, यो सरकारका चाहिँ नि सदस्यहरू जो जो छन् नि, यिनीहरूले देशका निम्ति कतिवटा चिन्ता भाँचे, लोकतन्त्रको निम्ति कति दिन लडाई गरे, कति दिन उनीहरू चाहिँ नि कस्टडीमा बसे, जनता कतिवटा जनताको कतिवटा काम गरे, यो त हामीले हिसाब किताब राखेकै छ नि त। यस कारणले जनताहरू जो एउटा आइडेन्टिटी कार्ड, आफ्नो एउटा स्वाभिमान, एउटा किसिमको आफ्नो प्रतिको चाहिँ जिम्मेवारी त उहाँहरूभन्दा जनतामा धेर हुन सक्दछ नि त। यो कारणले गर्दाखेरि अनावश्यक केयरकार गर्ने, मान्छेलाई फर्काउने, अलि डोमिनेट गर्ने, नोमिनेट गर्ने काम चाहिँ सरकारले गर्नु
1: हुँदैन। हिरा मिजार दुसादको पनि आत्महत्यालाई सरकारको संवेदनहीनताको प्रमाण भन्दै गर्दाखेरि के सुकुम्बा चाहिँ समस्या व्यवस्थापनमा सरकारको चाहिँ अधिनायकवादी चरित्र हो त्यसो भए?
0: प्रारम्भ नै त्यस्तो भयो नि सन्जी, कुनै पनि सरकारले अथवा कुनै पनि शुभ कार्य शुरू गर्नु गर्दाखेरि चाहिँ पहिलो काम गर्दाखेरि पोजिटिभ सेक्टरबाट शुरू गर्नुपर्छ नि त। तपाईँ हामीले पनि एउटा राम्रो कामको प्रारम्भ गर्यौँ भने राम्रो क्षेत्रबाट, सकारात्मक ऊर्जा दिने क्षेत्रबाट कामको प्रारम्भ गर्छौँ नि त। यो दुई तिहाई नजिकको सरकार आएपछि त अब म भन्दा मैमत त एउटा चाहिँ तल त्यो चितवनतिर एउटा धुर्वे हात्ती थिएन पहिले, अब अहिले चाहिँ मर्यो कि बाँचेको छ थाहा छैन, धुर्वे हात्ती जस्तो भयो नि त। सबैभन्दा पहिलो काम है सरकार गठन भएर पहिलो काम त जनतामा पोजिटिभ म्यासेज जाने खालको, जनतामा एक किसिमको चाहिँ उत्साह भनिने, एक किसिमको चाहिँ उमङ्ग आउने, सबैमा लै राम्रो भएछ भन्ने किसिमको कामबाट प्रारम्भ गर्नुपर्ने। सरकारको कामै सुकुम्बासी बस्ती जहाँ चाहिँ नेपाली जनता जसले उनीलाई भोट दिएका थिए तिनैहरूलाई चाहिँ उजार बनाएर जोजो चलाएर आतंक मचाएर प्रारम्भ गरेपछि कहाँबाट यो सरकारको राम्रो
1: होइन? जनताको समस्या उठाउनु तपाईँको धर्म हो, प्रतिपक्षीको धर्म हो, जनताको समस्या मुखरित गर्ने थलो संसद हो होइन? प्रधानमन्त्री चाहिँ पटक पटक लामो समयदेखि संसदलाई अवमूल्यन गर्दै आउनु भएको कुरा पनि सत्य नै हो। संसदमा गैर प्रवाह हुनु नै भएको छ, तर त्यसको कसरत चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदीय दलको नेताको कसरत गरिरहेको विषय पनि सँगसँगै आएको पनि छ। तर तथ्याङ्क प्रस्तुत गरेर दोष लाउनु मात्र पर्याप्त हो कि तपाईँहरूकोले पनि परिणाम दिने गरी आफ्नो जिम्मेवारी लिनुपर्छ भने क्या त्यो बोध गर्नु पर्दैन?
0: जिम्मेवारी भनेको चाहिँ हाम्रो, हामीले प्रष्टै भनेको छ, सरकारले राम्रो गरेको कामहरूमा, राम्रा कामहरूमा चाहिँ सरकारलाई हामीले प्रशंसै गरेका छौँ। जस्तै अस्ति हाम्रो अर्थमन्त्री डाक्टर सोनी मोहागले नै जुन बजेट ल्याउनुभयो त्यो बजेट ल्याएको विषयमा 3% कर नल्याओ, नराख्नुहोस्, समता कर नराख्नुहोस् होइन, यो चाहिँ विद्युतको चाहिँ 50 युनिट भन्दा बढीको चाहिँ भ्याट नराख्नुहोस् भनेर मैले व्यक्तिगत रूपमा पार्टीले प्रतिपक्षी दलका सांसदहरूले उहाँलाई गर्नु हार गुहार गरेँ। अन्तत्वगत उहाँले त्यो सच्याउनुभयो, सरकारले सच्याए, मैले उहाँलाई, डाक्टर साहबलाई, हाम्रो अर्थमन्त्रीजीलाई, सरकारलाई धन्यवाद दिएँ। अब आज पनि धन्यवाद दिँदैछु। हाम्रा चाहिँ नि स्कूलहरूमा काम गर्ने होइन चाहिँ नि सहयोगी कार्यकर्ताहरू, कार्यालय सहयोगीहरू होइन, रेखामा काम गर्नेहरूको चाहिँ जुन के अरे 5,000 वृद्धि गर्नु गर्यो नि त हाम्रो अस्ति सरकारले, हो त्यो गर्दाखेरि ती क्षेत्रलाई छुट्टायो त्यो नछुटाउनुहोस् न। सबभन्दा खासमा तलब भत्ता बढाउनु पर्ने त उहाँहरूको हो के, उहाँहरूको 2,000 भए पनि तलब के अरे
1: आन्दोलनमा निर्णय होइन, काठमाडौँ आउँदैछन्, शिक्षकहरू आन्दोलित हुँदैछन्, भदौमा चाहिँ उहाँहरूले आन्दोलन घोषणा गर्ने बताइसकेका छन्। यतिखेर नरेन्द्रजी शिक्षकका समस्याहरू छन् नि त होइन?
0: त्यो विषय चाहिँ शिक्षकहरूसँग सम्बन्धित विषयवस्तु रह्यो, शिक्षक हक अधिकारको विशेष गरेर शिक्षा नियमावली विगतदेखि बन्न 2028 सालको शिक्षा नियमावली चाहिँ अहिलेसम्म कायम रहेको, त्यो शिक्षा नियमावलीलाई चाहिँ समय सापेक्ष रूपमा समयानुकूल परिवर्तन गर्नुपर्छ भन्ने आधारले त्यो किसिमको आन्दोलन विगतदेखि हुँदै आएको थियो, त्यो सन्दर्भ हो। तर मैले यहाँ जोडेको कुरा चाहिँ अचेतन भत्ता वृद्धि गर्दाखेरि एउटा सानो कर्मचारी जसले चाहिँ विद्यालयलाई सञ्चालन गर्नको निम्ति एउटा चाहिँ भूमिका निर्वाह गर्छ, एउटा खम्बाको भूमिका, एउटा महत्वपूर्ण भूमिका निर्वाह गर्ने, त्यो सेक्टरको तलब भत्ता वृद्धि नगर्दाखेरि मैले रोस्टमबाट प्रत्यक्ष रूपमा भेटेर पटक पटक अनुरोध गर्दाखेरि त्यतिखेरको अर्थमन्त्रीजीलाई अथवा त्यतिखेर सम्बद्ध निकायलाई तातो लागेन। अन्तत्वको एउटा जनदबाब सिर्जना भएर हिजोको निर्णयले ती तल्लो स्तरका कर्मचारीहरू जसले स्कूल सञ्चालनमा सहयोग पुर्याएका छन्, सहयोगी कार्यकर्ता होइन के अरे कार्यालय सहयोगी भन्ने छ, लेखामा होला भने उहाँहरूको पनि तलबबाट अब यसमा म धन्यवाद दिइरहेको छु। त्यस कारणले हामीले रचनात्मक रूपबाट राम्रो कुराहरू जुन सरकारले गर्छ त्यसमा चाहिँ हामीले प्रशंसा गर्ने सहयोग गर्ने काम छँदैछ। तर जब जब जनताको विपक्षमा जनहित विरोधी कामहरू राष्ट्रहित विरोधी कामहरू राष्ट्रियतासँग आजै नै विरोधी कामहरू सरकारले गर्छ भने त हामीले
1: होइन अब नेपाली कंग्रेसको कुरा गरौँ न, सरकारको मात्र कति कुरा गर्नुहुन्छ, कंग्रेसभित्रको भाँड भैलो कहाँ पुग्यो अहिले, के हुँदैछ?
0: होइन कंग्रेसभित्रको भाँड भैलो होइन यो, अब कांग्रेसमा अब सामान्यतया अब विचारको स्वतन्त्रता भएको हुनाले लोकतन्त्र मान्य पार्टी भएको हुनाले कांग्रेसभित्र विभिन्न विचारहरू उपर गम्भीरतापूर्वक बहस गर्ने छलफल गर्ने भेला हुने विषय वस्तुलाई विधानले दिएको हाम्रो चाहिँ सिद्धान्तले दिएकै विषयवस्तु हुन्। त्यस कारणले यसलाई भाँड भैलो नभनिकन एउटा विशेष विषयवस्तु उपर छलफल गर्नका निम्ति हाम्रा पार्टीका शीर्षस्थ नेताहरू सबै भेला भएर एउटा छलफलको क्रममा
1: पूर्व सभापतिले त भनिसक्नुभयो नि त, हिन्दू हिन्दू हिन्दू, अब हिन्दू राष्ट्र घोषणा गर्ने कंग्रेसको विधानमा छ त, अहिले संविधानमा छ त्यो कुरा।
0: यो मुलुकको लोकतन्त्र प्राप्तिको इतिहासमा धेरै महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको आदरणीय शेरबहादुर देउवा भाइ पूर्व पार्टी सभापतिज्यू, उहाँबाट यो किसिमको अपेक्षा चाहिँ सर्वसाधारण सबै जनताले गरेका थिएनन्। नम्बर एक त अब यो संविधानमा पनि यो कुरा उल्लेख थिएन। दोस्रो कुरा चाहिँ हाम्रो पार्टीको विधान र हाम्रो सिद्धान्तले त्यो कुरा दिएको थिएन। पार्टीको नेतृत्व गर्न र राजनीतिक परिवर्तनको नेतृत्व समेत गरिसक्नुभएका एउटा सिद्ध हस्त र स्थापित राजनीतिक व्यक्तित्वबाट त्यो किसिमको कुरा नआएको भए हुन्थ्यो। तर त्यो बीचमा कुन साइकोलोजीले काम गर्यो भन्ने कुरा एउटा छुट्टै विश्लेषणको विषयवस्तु हुन सक्छ नि।
1: होइन अब राष्ट्रिय भेलाले त धेरै प्रस्तावहरू पारित गरिसकेका छन् त, होइन अब कंग्रेस त यो त मिल्ने हो कि, विभाजनको डिलमा हो कंग्रेस, अहिले आधिकारिकताको विवाद पनि त पुणे इजलासमा पुग्यो सर्वोच्चको, के भन्नुहुन्छ?
0: सर्वोच्चमा के अरे जुन पुनरावलोकनको निवेदन पर्यो त्यो निवेदन परेपछि सर्वोच्च अदालतले चाहिँ यो निवेदन दिन पाउँदैन भन्न पाउँदैन। सर्वोच्च अदालतले न्यायिक रूपबाट कसैले क्वेसन गर्यो कसैले एउटा उजुरी लिएर आयो भने त्यो उजुरी उपर हुन्छ म हेर्छु भन्नलाई स्वाभाविक भन्न जान्छ, त्यसैलाई निष्ठा भनिएको हो। तर संसारका अब अन्त सर्वोच्च अदालतमा चल्दै गरेको केसप्रति मैले केही अरू टिप्पणीहरू गर्न छैन, किनभने सर्वोच्च अदालतप्रति न्यायालयप्रति हाम्रो भरोसा पनि छ, सर्वोच्च के अरे हाम्रो सम्मान पनि छ। तर मेरो एउटा विषयवस्तु के हो भने त्यो सर्वोच्च अदालतले चाहिँ जुन जुन संविधानको जुन दफामा व्याख्या गर्छ, कानूनको जुन दफामा व्याख्या गर्छ, निर्वाचन नियमावली, राजनीतिक दल सम्बन्धी ऐन, त्यस पछाडि आएर नेपाली कांग्रेसको विधान, नेपाली कांग्रेसको नियमावली को तिनै दफाहरू छलफल गर्ने हुन्। जुन दफाहरू चाहिँ अस्ति के अरे वैशाख 4 गते भएको फैसलामा पनि केही दफाहरू चाहिँ के अरे को के भन्छ व्याख्या गरेर त्यो फैसला भएको हो। निर्वाचन आयोगले आधिकारिकता दिने सन्दर्भमा पनि तिनै दफा उपदफा, किन निर्वाचन आयोग पनि त त्यही कानूनले सिर्जना गरेको एउटा संवैधानिक निकाय हो नि त। निर्वाचन आयोगले व्याख्या गर्ने कानूनको दफा उपदफा र अस्तिको वैशाख 4 गते के अरे सर्वोच्च अदालतले व्याख्या गरेर जुन फैसलामा चाहिँ व्याख्या गरिएको दफा उपदफा अनि अहिले पुनरावलोकनको सन्दर्भमा गरिने दफा उपदफामा फरक पर्दैन नि त। त्यो कारणले गर्दाखेरि त्यो अब एउटा हुन्छ हेरिदिन्छु भनेर सर्वोच्चले अब न्यायिक अधिकारको निरूपण गर्ने विषयवस्तु आफ्नो रह्यो। तर यसको जुन रिजल्ट र यसको जुन निष्कर्ष जुन छ नि, निष्कर्ष त यही नै आउने फेरि पनि, किनभने यो निष्कर्ष चाहिँ फेरि आएन र अस्तिको निर्णय र फैसलाहरू चाहिँ उल्टिने हो भयो नि त। अहिलेको संसद पनि उल्टिनु पर्यो क्या?
1: अब संसद त कसरी उल्टिन्छ, जतिखेर तत्कालीन बेला भएका निर्णयहरू त उल्टिँदैन नि त। नरेन्द्र केदुङजी जहिलेसम्म निर्णय लागू भएको छ त्यही दिनसम्मका निर्णयहरू यथावत रहन्छन् क्या, हिजोका नजिरहरू छन्।
0: होइन यो त सर्वमान्य सिद्धान्त चाहिँ के हो भने सभापति गगन कुमार थापा विशेष महाधिवेशनले निर्वाचित गर्यो, निर्वाचित गरेपछि उहाँकै हस्ताक्षरमा अथवा उहाँकै संलग्नतामा निर्वाचन सम्पन्न भयो। नेपाली कांग्रेसको चाहिँ उम्मेद्वारहरू 175 वटै निर्वाचन क्षेत्रमा पुग्यो, हामी कोही जित्यौं कोही हार्यौं अनि हामी त्यो संसदमा छौं। अब अहिलेको सर्वोच्च अदालतले गरेको निर्णय जुन छ नि के अरे उल्टी मानव उल्ट्यो भने त हामी पनि अवैध भयौँ नि त। त्यस कारण मैले भन्ने खोजेको चाहिँ प्राकृतिक न्यायको सिद्धान्त अनुसार यो अस्ति जे जे फैसला र के अरे निर्वाचन आयोगले जे निर्णय गरेको थियो त्यो निर्णय र त्यो वैशाख 4 को फैसला बदर हुँदैन भन्ने कुराको एउटा तर्क
1: भनेपछि अब नेपाली कंग्रेस चाहिँ मिल्ने भन्दा पनि अब उहाँहरू चाहिँ अब हिन्दू राष्ट्र बोकेर यो जीवनको उत्तरार्धमा चाहिँ एउटा अर्कै फर्ममा जानुहुने भयो. अब कंग्रेस आफ्नै ढंगले अगाडि बढ्ने भयो. महाधिवेशनको मिति अब सर्दैन भनेर तपाईँहरू लागि नै सक्नु भएको छ होइन. उहाँहरूको चाहिँ आफ्नो माग र मुद्दाहरू छन्, सम्मान पुगेका छैन. के हुन्छ अब कंग्रेसको भविष्य?
0: अब महाधिवेशनको कार्यपालिका त हामीले अस्ति यो एउटा बाध्यात्मक परिस्थिति हो. नेपाली कंग्रेसको विधानले विशेष महाधिवेशनको परिकल्पना गर्यो र
1: पूर्णबहादुरजीले पनि संविधानमा त छ महिना फेरि पनि सार्न सकिन्छ, त्यस्तो एकदमै हतार छैन भन्नु
0: होइन. अब त्यो सुविधा छैन केन्द्रले, किनभने हाम्रो विशेष महाधिवेशनले ल्याएको केन्द्रीय समितिले एक वर्षभित्र चाहिँ नै आफ्नो जिम्मेवारी अथवा पूर्ण महाधिवेशन अथवा नियमित महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्नुपर्ने हुन्छ. र त्यसो भएको हुनाले हामीले मंगिरभन्दा उता चाहिँ महाधिवेशन गर्ने छुटै छैन, किनभने विशेष महाधिवेशनको म्यान्डेट भनेको एक वर्षको लागि मात्रै हो विशेष महाधिवेशन. त्यसमाथि अहिले हामी रूपान्तरित नेपाली कांग्रेस भनेर जुन भनिरहेका छौँ, परिवर्तित नेपाली कांग्रेस, हाम्रो चेहरामा, चरित्रमा, हाम्रो व्यवहारमा, हाम्रो नीतिमा, नेतृत्वमा जुन परिवर्तन भएका छौँ नि त, हामीले चाहिँ नेतृत्वमा रहिरहने, टाँसिरहने भन्दा पनि मंसिरसम्मको सुविधा हामीलाई प्राप्त हुँदा हुँदै पनि हामीले भदौभित्रै सम्पन्न गर्ने भनेर पार्टी केन्द्रीय समितिमा मिटिङमा निर्णय गरी कुरा उठ्यो. तर भदौ र चाहिँ नि साउनभित्रै गर्दाखेरि चाहिँ अलिकति चाहिँ बर्खा मासले गर्दा हाम्रो देशको परिस्थिति यो चाहिँ मनसुनले गर्दाखेरि अलिक सम्भव नहोला भनेर हामीले धेरै पर खेल्दाखेरि असोज 16-19 राष्ट्रिय महाधिवेशनको मिति तय गरेको हो. हामी चाहिँ के हतारोमा छौँ भने विशेष परिस्थितिमा विशेष महाधिवेशन भयो, विशेष नेतृत्व आयो, यसले जनतामा एक किसिमको आशा जगायो, हामी गाउँ गाउँमा छिर्न पायौं, यो अवसरका निम्ति गरेका थियौं. अब हामीले सुविधाका निम्ति भनेर मंसिर यसको अन्तिम नीतिसम्म भनेर हामी भन्दैनौ, छिटोभन्दा छिटो नियमित अधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्वलाई नेपाली कांग्रेस पार्टी सकुशल जिम्मा दिएर अनि हामी आफ्नो कोही नेतृत्वमा आउँला कोही नआउँला त्यो आफ्नो ठाउँमा रह्यो. तर हामीले सुविधाको उपयोग नगरिकन छिटै नै जिम्मेवारी दिने हो. एक दोस्रो कुरा चाहिँ अस्ति हामीले वैशाख चार गतेको सर्वोच्च अदालतको फैसलामा नेपाली कांग्रेसको महाधिवेशन असोज 16-19 गरिनेछ भनेर तत्कालीन अवस्थामै पार्टी केन्द्रीय समितिको निर्णयको जानकारी र त्यो आजै त्यहाँ सर्वोच्च अदालतमा समेत दिइसकेको हुनाले हामीले त्योभन्दा उता जान मिल्दैन. यो कुरा चाहिँ हाम्रो सिनियर पार्टी क्लब भन्छु म, हाम्रो पार्टीका सिनियर लिडरहरू उहाँले पनि राम्ररी बुझ्नु भएको छ. यस कारणले अब
1: संस्थापन इतर पक्षको क्लब हो, त्यो एउटा समूह हो कि त्यो त आधिकारिक पार्टी हामी नै हो भनेर प्रकाश शरण महतले मलाई भनिरहनु भएको छ अस्ति नै.
0: होइन, एउटा विचार समूहहरू हुन्छन्. अस्ति शेरबहादुर देउबादाई सभापति हुनुहुँदाखेरि हामी सभापति जिल्ला सभा, म त्यतिखेर जिल्ला सभापति थिएँ दुई टर्म होइन, अनि त्यतिखेर हामीले विभिन्न मिटिङहरू गर्थ्यौँ. यसले सामान्य कुराहरू नेपाली कांग्रेस बहुलवादी सबै जनताहरूको प्रतिनिधित्व गर्नेको भएको हुनाले नेपाली कांग्रेस विभिन्न जात, विभिन्न धर्म, विभिन्न सम्प्रदाय, विभिन्न संस्कृति सबै अट्न सक्ने पार्टी हो. त्यो सबै अट्न सक्ने भएपछि विभिन्न धर्म मान्नेहरू मान्छेहरू भनेको आफ्नो आफ्नो धर्महरूको एउटा किसिमको आस्था बोकेर पनि त्यो नेपाली कांग्रेस नै हुनुभएको छ. विभिन्न जात जाति सम्प्रदायका छ, के अरे पार्टीका नेताहरू हुन्छ, उहाँहरूको पनि आफ्नै किसिमको धारणा हुन्छ. यस कारणले बहुलवादी समाजको प्रतिनिधित्व गर्ने एकमात्र पार्टी नेपाली कांग्रेस भएको हुनाले नेपाली कांग्रेसभित्र यस्ता किसिमको बहसहरू छलफलहरू हुने विषयलाई अनौठो मान्नु हुँदैन. त्यही सुविधाकै लागि नेपाली कांग्रेसको सदस्य बन्छन् नेपालीहरू. आधुनिक लोकतन्त्रमा सबै क्षेत्रको, सबै वर्गको, सबै समुदायको चाहिँ प्रतिनिधित्व गर्ने पार्टी हुनु पर्यो. त्यो कुराको प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस पार्टी भएको हुनाले, त्यसको नेतृत्व गर्ने पार्टी भएको हुनाले यो विषयमा पार्टीभित्र असन्तुष्टिहरू हुन्छ. निर्णयहरू उप आफ्नो फरक मत हुन्छ, कोही पार्टीको नेतृत्वप्रति आफ्नो फरक मत हुन्छ, कोही एजेन्डामा फरक मत हुन्छ. यस कारणले यो विषयवस्तुहरू छलफलमा अस्ति हाम्रा सिनियर लिडर जो बस्नुभयो त्यो हाम्रो निम्ति चाहिँ राम्रो हो. त्यसमाथि पार्टी केन्द्रीय समितिको बैठक पनि त्यतिखेर चलिरहेको थियो र त्यो पार्टी त्यो जुन एउटा सम्मेलनको राष्ट्रिय सम्मेलनको नाम दियो, त्यो त सम्मेलन होइन, एउटा भेला अथवा सरसल्लाह गर्ने एउटा बैठक भनौँ. त्यो बैठकमा उपस्थित हुने हाम्रा पार्टीका आदरणीय नायक नेता र नेतृत्वहरूको सम्मान गर्दै उहाँहरूको विचार अभिव्यक्त गर्ने, सभा सम्मेलन गर्ने, भेला हुने, छलफल गर्ने, बैठक गर्ने के अरे अधिकारको सम्मान गर्दै हाम्रा पार्टी सभापति गगन कुमार थापाजीले त्यो भेलामा, राम्रा पदाधिकारीले त्यो भेलामा जानुहुने कोही पनि त्यहाँ संलग्न हुने, त्यहाँ बहसमा छलफलमा सहभागी हुने कोही नेताहरूमाथि हाम्रो बक्ल दृष्टि रहने छैन, उहाँहरूको त्यो अधिकारको उपयोग हो भनेर उहाँले प्रष्ट रूपमा निर्देशन दिइसक्नु भएपछि हामीले त्यसलाई नर्मल एउटा हाम्रो पार्टी त्यसले चाहिँ विचारको स्वतन्त्रताको निम्ति त्यो गरिएको विषयवस्तुलाई हामीले नर्मल रूपमा लियौं। तर खालि के हो भने त्यहाँ उत्पन्न भएको विषयवस्तुहरू, त्यहाँ पेश भएका दस्तावेजहरू, त्यहाँ भएका निर्णयहरू चाहिँ पार्टीको अङ्ग हुन सक्दैन नै। उहाँले विचार निर्माण गर्नुभयो, मन्थन गर्नुभयो, विचार निर्माण र मन्थनले यो पनि एउटा विषयवस्तु हो भन्ने कुरा नेपाली काङ्ग्रेसको केन्द्रीय कार्य समिति, हाम्रा पार्टीका शीर्षस्थ नेताहरू, पार्टी सभापति गगन कुमार थापा, हाम्रा उपसभापति विश्वप्रकाश शर्मा, पुष्पा दिदी लगायत सबै पार्टीका केन्द्रीय समितिमा त्यो कुराहरूको ध्यान आकर्षण भयो। तर त्यो कुरा नेपाली काङ्ग्रेस केन्द्रीय कार्य समितिको कार्यालयको चाहिँ अङ्ग मात्रै बन्न नसकेको, बाँकी सबै कुराहरू चाहिँ उहाँहरूबाट प्राप्त भएको सूचनाको रूपबाट त्यसलाई अध्ययन गर्ने, त्यसलाई मनन गर्ने, त्यस उपर चाहिँ छलफल गर्ने विषयवस्तु त छँदैछन्।
1: नरेन्द्र केरुङजी, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद, नमस्कार।
0: यो अवसरको निम्ति केमजी तपाईँलाई धेरै धेरै धन्यवाद छ, विद्वान श्रोतावर्गहरूलाई पनि धेरै धेरै आभार छ।
1: थ्याङ्क यू भेरी मच, नमस्कार। आउनुहुन्थ्यो नेपाली कंग्रेसका सांसद नरेन्द्र केरुङ, आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो।

I'm just a man.

0: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
1: परदेशबाट नेपालको जुनी छ
2: खल्ती वालेट वन बैंक खाता तुरन्तै खुसी।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौ
2: ए भतिज तँ त एकाएक शाकाहारी भइस रे कमजोर होला है कमजोर
3: ल काका भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि
2: जे पाए त्यही खालास अनि रोगले समात्ला
3: कहाँ काका पनि अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ न रोगको डर न त पैसा नै धेरै लाग्ने
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ
5: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसीए ग्रुटेकको उत्पादन
2: आहा राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि
6: हरो विषयमा सरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा कृति तयारी चल्छौ सबैका लागि
7: डिस होम इन्टरनेट यतिखेर हाम्रो बेसमा राजनैतिक विश्लेषक डाक्टर भेषराज घिमिरे हुनुहुन्छ घिमिरेजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ
8: हजुर धन्यवाद
7: अब नेपाली बसमा लाखौं श्रोताले यतिखेर यो कार्यक्रमलाई सुनिराख्नु भएको छ होइन राष्ट्रिय स्वतन्त्र पार्टी यो देशको ठूलो दल बन्यो फागुन 21 को निर्वाचनमा जसको सरकार बनेको साढे चार महिना व्यतीत भइसकेका छ चैत 13 गतेदेखि आज हामी साउनको 20 गतेसम्म आइपुग्दाखेरि होइन यो के अरे भदौको 3 गतेसम्म आइपुग्दाखेरि अब समग्र रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीको आन्तरिक पार्टी शक्ति संघर्षलाई चाहिँ तपाईँले कसरी हेर्नुभएको छ
8: अब मैले राष्ट्रिय स्वतन्त्र पार्टीको अवस्था भन्दा पनि समग्र नेपालको राजनीति अहिले दिशाहीन बन्दै गइरहेको छ लक्ष्यहीन बन्दै गइरहेको छ पार्टीभित्र अन्तर संघर्ष चाहिँ गुटहरूको संघर्ष तीव्र भइरहेको छ पार्टीहरू टुट्ने भत्कने क्रममा छन् यो देशको लागि सुगत अवस्था रहेन र यस सन्दर्भमा अझ राष्ट्रिय स्वतन्त्र पार्टी भर्खर जननिर्वाचन जनताबाट ठूलो म्यान्डेट पाएको दलभित्र सरकार र पार्टीभित्र संवाद भइरहेको छैन नागरिकहरूले चाहिँ के अरे संशयले हेर्न थालिरहेका छन् पार्लियामेन्टमा अपोजिसनको ठूल्ठूला प्रश्नहरूको सामना चाहिँ के अरे सरकारले गर्न हम्मे परिरहेको सन्दर्भमा छ यसमा अब रविजीले अलिकत आफ्नो सांसदहरूको सरकारको कार्यशैलीलाई जुन लिएर जुन आलोचना बढ़िरहेछ यो सन्दर्भमा एउटा संवाद गर्ने एउटा थालनी संवादको थालनी शुरू गर्नुभएको छ यद्यपि रविजीले पनि केही कुराहरू मलाई लाग्छ पीड़ा व्यक्त गर्न नसकेर उहाँले सरकारलाई एउटा के समर्थन ठिकै छ राम्रो छ केही छैन अब केही एक दुईवटा गल्तीहरू हुन्छन् भने जस्तो गरेर एउटा सरकारका केही कमजोरीहरू लुकाउने प्रयत्न गरिदिइरहनु भएको छ त्यो भार त्यो अब्जसको भार कोहीलेसम्म चाहिँ खेपिरहनुहुन्छ भन्ने कुरा हो
7: अहिले एउटा कुरा नि जस्तो राष्ट्रिय स्वतन्त्र पार्टीमा रवि लामिछाने पनि अहिले पछिल्लो समय परिपक्व भएर आउनु भएको हो उहाँले संसदीय अभ्यास पनि गरिरहनु भएको छ त्यसो भए संसद दलको अभ्यास पनि
8: एकदमै रविजी पहिलो कार्यकालमा हाम्रो इम्याच्योर हुनुहुन्छ युवा भए पनि इम्याच्योर उहाँको भूमिका देखियो कोहीले चाहिँ के अरे देव बनाले प्रचण्डको टिममा कोहीले ओलीको टिममा लाग्नुभयो चाँडै टु अर्ली भयो उहाँले चाहिँ के अरे पद प्राप्तिका लागि भनाइरहेको थियो अहिले दोस्रो कार्यकालमा एउटा जिम्मेवार एउटा सत्तारूढ दलको सभापतिको रूपमा उहाँले एउटा भूमिका निर्वाह गर्नुभएको छ यसलाई के कसरी पनि व्यक्त गर्न सकिन्छ भने जसरी हाम्रो तराईमा एउटा त्यो घटनाहरू घटे यो सन्दर्भमा उहाँले एउटा सर्वदलीय संवादको शुरूआत गर्नुभयो यद्यपि सरकारले गर्नु पर्थ्यो त्यो नगरे पनि एउटा बनाले लिडिङ पार्टीको रूपमा सभापतिको हैसियतमा उहाँले जुन प्रयत्न गर्नुभयो यो सकारात्मक छ उहाँले आफ्ना मान्यजीवहरूलाई बारम्बार भन्नुभएको छ तपाईँहरू सत्तारूढ दल हो सत्तारूढ दलको मान्यजीवहरू हो तपाईँहरूले प्रतिपक्षीहरूलाई धेरै तुच्छ बोली नबोल्नुहोस् धेरै आक्रमण नगर्नुहोस् उहाँहरू भूमिकै चाहिँ आलोचना गर्ने हो भनेर सम्झाइरहनु भएको छ मन्त्रीजीहरूलाई अनुशासनमा रहौं जथाभावी नबोलौं भनेर भन्नुभएको छ सरकारको आलोचनालाई मलाई लाग्छ जनताले जसरी आलोचना गरिरहेछन् त्यो आलोचनालाई सम्बोधन गरौं सर्भिस दिउँ भनेर भनिरहनु भएको छ यो मलाई लाग्छ उहाँमा आएको परिपक्वता हो यतिले मात्र अझै पुगेको छैन सरकारलाई अझै जिम्मेवार बनाउन चाहिँ पार्टी सभापति रविजीले अझ धेरै प्रयत्न गर्नु पर्ला।
7: अनि एउटा कुरा छ नि, संसद मात्र होइन पार्टीलाई पनि बालिनको व्यवस्था किन बढ़िरहेको छ? यसले चाहिँ के देशको राष्ट्रियतामाथि, अन्य संकटहरूमाथि वा द्वितीयको भरोसा गरेको दलले चाहिँ गरेको व्यवहार वा गर्ने व्यवहार, उनी आफै उनको चाहिँ अन्तर्मुखी स्वभावका कारणले वा चाहिँ अन्य केही कारणले यो के हुँदैछ, के हुन सक्छ?
8: होइन होइन, मान्छेले दुई किसिमबाट अप्ठ्याइरहेका छन्। बालिन शाह जुन ऱ्यापर हुनुहुन्थ्यो, उहाँको आफ्नै शैली र स्वभाव छ, त्यो शैली र स्वभाव नै हो भन्ने किसिमले पनि बुझिरहेका छन् उहाँका समर्थकहरूले। भने केही मान्छेहरूले के भन्छन् भने, बालिनजीहरू मलाई लाग्छ बालिन समूह एउटा छुट्टै एउटा अभियानमा लक्ष्यका साथ अगाडि बढ़िरहेछ भन्छन्। त्यसलाई अन्तर्राष्ट्रिय परिदृश्यको आँखामा हेर्ने भने हिन्दू राज्यसँग राजा राज संस्थासँग जोडेर हेर्न थालेका छन्। थाहा छैन के हो, तर हामी के चाहन्छौँ भने यो मुलुकमा लोकतन्त्र बलियोस् भन्ने चाहन्छौँ। त्यो पार्टीभित्र रविजी र बालनजीको चाहिँ सहमति, सहकार्य, संवाद बढ़िरहोस् भन्ने चाहन्छौँ। यद्यपि रविजीले हामी पटक पटक बोयफ्रेन्ड गर्लफ्रेन्ड बरू त्यति भेट्दैनन् होला, हामी त्यति भेटिरहेछौँ भन्नुभएको छ, हामीले पत्याइरहेको छैनौँ। उहाँहरूको भेट भइरहेको छ, संवाद भइरहेको छ भन्ने कुरा सरकारको कार्यशैलीबाट पनि प्रश्न हुँदैन, मन्त्रीज्यूहरूका काम कारवाहीबाट पनि प्रश्न हुँदैन, सरकारले समय समय गरेका निर्णयहरूबाट पनि प्रश्न हुँदैन। यद्यपि सरकारका चाहिँ कमजोरीहरूलाई रविजीले ढाक्ने प्रयत्न, बोक्ने प्रयत्न गरिरहनु भएको छ, तर कति दिनसम्म कसरी चाहिँ ढाक्नुहुन्छ भन्ने कुरा मात्र हो।
7: तर अब अहिले चाहिँ जस्तो उहाँले त फेरि पनि के भन्नुभएको छ भने, हाम्रो सम्बन्धमा कुनै पनि बेमेल छैन, अलमल छैन, सरकार र दल चाहिँ एउटै सिक्काका दुई पाटा जस्तै भएर अगाडि बढ़िरहेछ भनेर उहाँले हिजो पनि बताउनु भएको छ क्या संचारकर्मीहरूलाई।
8: उहाँले सैद्धान्तिक पाटो बताउनु भयो होइन, दल र सरकार भनेको एक सिक्काका दुई पाटा हुन् नै, यो सैद्धान्तिक पक्ष हो। तर व्यावहारिक रूपमा हामीले रवि पार्टी सभापतिले जुन कुरा व्यक्त गर्नु भएको छ त्यसरी चाहिँ के सम्बन्ध अगाडि बढ़िरहेको चाहिँ पाइरहेको
7: छैनौ। तर अहिले समग्र देशको अवस्था, प्रतिपक्षी दलहरूको भूमिकाको विषय, प्रधानमन्त्रीबाट आएका कतिपय अभिव्यक्तिका विषय, भू राजनैतिक अवस्था र यो जटिलता कस्तो छ?
8: होइन, अहिले त दलहरू त छिला छिला परेका छन्, जनताले पत्याएका छैनन्। पत्याउने पनि कसरी, दलहरू आन्तरिक गुटबन्दीको चाहिँ शिकार भएका छन्, तीव्र गाली गलौजमा लागेका छन्। सुशासन र आन्तरिक चाहिँ लोकतन्त्र दलहरूमा छैन, जनतामा जाँदैनन्। अब हरेक कुराको प्रतिक्रियात्मक मात्र चाहिँ के विश्लेषण गर्छन्। सत्तारूढ दल होस् या विपक्षी दलहरू, दलहरूको समग्र राजनीतिक संस्कारको लेभल पनि घटेको छ, स्ट्रेन्थिङ क्षमता पनि घटेको छ, जनतासँगको प्रभावकारिता पनि कमजोर हुँदै गएको छ। मलाई लाग्छ यही शैलीमा दलहरू अगाडि बढ्यो भने जनताले यी दलहरूलाई पनि सत्तारूढ दल अथवा विपक्षी दलहरूको पनि विकल्प खोज्ने अवस्था नआउला भन्न सकिँदैन।
7: तर अहिलेको अवस्थामा नेपाली कंग्रेसको परिस्थिति कसरी निहाल्नु भएको छ? नेपाली कंग्रेसको
8: एक पक्ष
7: हिन्दू पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले हिन्दूको वकालत गर्नुभयो, उहाँले चाहिँ गर्नु भएको के हो?
8: यो अनौठो कुरा आयो, यो अस्वाभाविक कुरा आयो। पूर्व प्रधानमन्त्रीले एक्कासी छलफल नभइकन एउटा हिन्दूको एजेन्डा जुन भेलामा इन्डोर्स गराउनु भयो, अब पारित भयो। मलाई लाग्छ यो एउटा अनौठो विषय आएको छ, यसका अन्तर्राष्ट्रिय परिदृश्यहरू खुल्दै पनि जानेछन्। तर पनि एउटा राम्रो सूचना के छ भने, इतर पक्ष सर्वोच्चमा गयो भने मलाई लाग्छ पार्टीहरू मिल्ने समाचार एक ठाउँमा भगवान थापा र शेरबहादुर सम्भवत आज अपराह भेट्ने कार्यक्रम त मैले सूचना भेटे बुझे अनुसार, सूचना पाए अनुसार त्यो भेटले पक्की पनि काँग्रेस एक ठाउँमा आउँछ जस्तो लाग्छ। यदि आयो भने पनि यो एउटा राम्रै कुरा हो, किनभने लोकतन्त्रमा कुनै पार्टी, कङ्ग्रेस, कम्युनिस्ट, कुनै पार्टीहरू पनि फुट्नु र टुट्नु जनताको लागि घातक छ, पद्धतिका लागि घातक छ, लोकतन्त्रका लागि घातक छ। त्यसकारण जुट्ने अभियानमा उहाँहरू आउनुहुन्छ जस्तो लाग्छ।
7: नेपाली कंग्रेस एकडेका हुने सम्भावना देख्नुभयो?
8: आज मैले पाएको सूचना अनुसार आज चाहिँ के मध्याहमा चाहिँ के कुनै ठाउँमा शेरबहादुर देउवा र गगन थापा भेट्दै हुनुहुन्छ।
7: त्यो एथेन्टिक सूचना हो?
8: होइन होइन, मैले पाएको सूचना कति अथेन्टिक हो म भन्न सक्दिनँ। सम्भावना हिजो पनि भेट्ने थियो तर हिजो भेट हुन सकेन। दोस्रो तहका नेताहरूसँग संवाद भइरहेको छ गगन थापाज्यूको, अब फाइनल्ली त्यो कुरा मिले पूर्व पार्टी सभापति पूर्व प्रधानमन्त्रीसँग भेट्ने कार्यक्रम।
7: तर इतर पक्षको भेलाले त कंग्रेसको धेरै कुराहरू छोडेको भन्ने निष्कर्ष निकालिया छ नि त होइन?
8: होइन, इतर पक्षको असन्तुष्टि ज्यादा छ। मैले भने कार्यकर्ता लेभलमा राजनीतिक सोच दृष्टिकोण छैन, यो कम हुँदै गएको छ। अब यसले समग्र लोकतान्त्रिक पद्धतिलाई कमजोर बनाइरहेको छ। यसो त दुई मात्रै छैन, व्यक्तिगत रोमा उहाँहरू गालीको लोजमा उत्रिनु भएको छ। कानूनी रूपमा एउटा पार्टी होला तर मन मिल्न धेरै समय लाग्नेछ, यो कुरा हो। तर पनि मेन मुख्य मुद्दाहरूमा एक ठाउँमा उहाँहरू आउनु भएर ताजा एजेन्डाका साथ महाधिवेशन होमिने चाहिँ के अरे ठाउँमा आउनु भयो भने यसले मलाई लाग्छ कंग्रेस फेरि बौरिएर एउटा बलियो पार्टीको रूपमा अगाडि बढ्नेछ।
7: तर नेपाली कंग्रेसको पछिल्लो अवस्थालाई धेरैले चिन्ताका रूपमा पनि हेरेका छन् होइन, आफ्ना अडानहरू छन् किनभने पुनरावलोकनका लागि मुद्दा सर्वोच्चको पुणे इजलासमा प्रवेश गरेको छ, यसका पनि कतिपय संशयका कुराहरू छन्। अब पन्ध्रौं महाधिवेशन चौधौं नेतृत्वले नै गराउनुपर्छ, महाधिवेशनको नेतृत्वले भन्ने खालका गफ विषयहरू पनि बाहिर आएका छन्। यो विवाद मात्र होला र समयमै
8: होइन होइन, त्यो त उहाँहरूले एउटा वार्ता सहमति समाजका लागि चाहिँ दबाव दिनको लागि गिभ एन्ड टेकका लागि उठाएको एजेन्डाहरू हुन्। कतिपय चाहिँ कुराहरू सानेता जसले चाहिँ संस्थापन पक्षको नेतृत्व गरिरहेछ त्यो सानेताले पनि छोड्नुपर्छ भने चुनदेवीले पनि विद्रोहीको रूपमा जुन चाहिँ के अरे कुराहरू उठाएको छ धेरै कुराहरू छोड्नुपर्ने हुन्छ। उहाँहरू मलाई लाग्छ मैले बुझे अनुसार उहाँहरू मिल्ने धेरै कुराहरू मिल्ने तर्खरमा त्यही तहबाट कुरा भइरहेको छ।
7: हस् डाक्टर घिमिरे, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
8: हस् हस् यहाँलाई पनि धन्यवाद।
7: उहाँ हुनुहुन्थ्यो राजनीतिक विश्लेषक डाक्टर भेषराज घिमिरे। आज श्रोता नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
5: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्क हो
1: देश हो खुसीको कनेक्सन
0: खरो विषयमा खरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा
1: डिस होम इन्टरनेट
2: यतिखेर हाम्रो बेसमा नेकपाका नेता एवं पूर्व मन्त्री मेटमणि चौधरी हुनुहुन्छ। चौधरीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
3: नमस्ते खेम सर,
2: के छ अवस्था? राम्रै हुनुहुन्छ? स्वास्थ्य अवस्था ठिक छ?
3: स्वास्थ्य ठिक छु।
2: देशको स्वास्थ्य कस्तो छ? देश पनि ज्वरो आएको छ कि के छ? प्यारासिटामोल खुवाएर सन्चो हुन्छ कि के छ राष्ट्रको अहिलेको अवस्था?
3: होइन, अलि देशको अवस्था त ज्वरो मात्र होइन, अलि धेरै ठुलै ज्वरो।
2: अस्ति भर्खरै इन्जेक्ट शल्यक्रिया भएको छ होइन, फेरि नयाँ बिरामी थपिहालियो,
3: सन्चो नहोला भन्ने देखिरहेको छु म त।
2: अस्ति यत्रो शल्यक्रिया भयो नि त होइन, भदौ 23-24
3: शल्यक्रिया भयो, अब त्योभन्दा ठुलो होला भन्ने देखिरहेको छु त म।
2: यो बल्झिने खतरा छ त्यो बिरामी फेरि
3: त्यो सम्भावना छ?
2: यस्तो छैन होला, किनभने सरकार त अहिले सही बाटोमा छ नि त होइन, सही दिशामा छ नि त। प्रधानमन्त्रीले चाहिँ राम्रै काम गरिरहनु भएको छ भन्ने चौतर्फी प्रशंसा बटुल्या छ।
3: खै प्रत्येक दिन त्यही राजनीतिक दलकै मान्यजीवहरूबाट कमेन्टहरू, नेगेटिभ कमेन्टहरू सुनिरहेको छु त म।
2: होइन, नेगेटिभ कमेन्ट के गर्नु भएको छ र? यो त अब लोकतन्त्रमा बोल्न त पाउँछ नि त होइन, स्वतन्त्र छ नि त, एउटा सांसद सार्वभौम छ नि त, तर त्यो बिगारेकै त भन्ने छैन नि त अहिले होइन। कति नम्बर दिनुहुन्छ अहिले सरकारलाई यो 4-5 महिनाको पेरिफेरीमा?
3: कुन कुन काममा नम्बर दिने भन्नु?
2: सुशासनमा,
3: सुशासनमा त अब मान्छेहरूकै घरसम्म ग्यासको लाइन पुगिरहेको छ, त्यसपछि अब विद्युत तिर्न जाँदा त्यही खालको ट्याक्स र भ्याटकै कुरा छ। अब जहाँ जाँदा पनि मान्छेहरू आजित छन्, यो घन्टी पार्टी ठिक छैन, बेकारमा भोट हाल्यौ भन्ने प्रतिक्रियाहरू दिइरहेका छन्। त्यसैले नम्बर त कति पाउँछ र? पास मार्क पनि पाउँदैन,
2: पास मार्क पनि दिन सकिन्न अहिले
3: छैन, त्यस्तो त्यो खालको रिजल्टहरू, त्यस्तो एक्सनहरू देखिँदैन।
2: तर अहिलेको जुन यो परिस्थिति छ नि, यो परिस्थितिमा चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीले जुन सत्ताको बागडोर सम्हालेको छ, रवि लामिछानेजी अलिकति बढी संसदीय अभ्यास गरिरहनु भएको, संसदीय दलको नेताको अभ्यास गरिरहनु भएको दृश्य चाहिँ देखिया छ होइन, तर बालेन शाहजीले जुन इग्नोर गरिरहनु भएको छ संसदलाई, त्यसपछि पार्टीकै बैठकहरूमा पनि, यसले त अलिकति अप्ठ्यारो पार्छ नि देशलाई होइन?
3: यस्तो छ, अब उहाँहरूको एउटा कल्चर पनि देखिएन, पोलिटिकल पोलिटिसियनसँग पोलिटिकल कल्चर चाहिँ हुनु पर्यो नि त। अब नेपालकै इतिहासमा सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेको कुरा लाग्छ फर्स्ट होला।
2: होइन, त्यो रुलिङ त गर्न पाएन त संसदमा नआएपछि।
3: ओ, त्यही त रुलिङ भन्नाले यतिसम्मको त्यो लेरे ढिपी भन्छ नेपाली भाषामा होइन, लेरे ढिपी गर्ने कुरा, सांसद प्रतिको जवाबदेही नबन्ने कुरा, जनताहरूको जुन प्रश्नहरू छ त्यसलाई उत्तर दिन नपर्ने गरी आफ्नो एक्सनहरू गर्ने कुरा, सांसदलाई पुरै व्यवस्था गर्ने कुरा, यो त गलत हो नि त। संसदीय प्रणालीमा सबैभन्दा ठूलो भनेको सांसद, जो सयौं लाखौं जस एउटा निर्वाचन क्षेत्रमा 2-3 लाख मतदाताहरू छन्, नभए 1 लाख छ होइन, 1 लाख मान्छेहरूको प्रतिनिधि गएर सांसद भएको हुन्छ। अब ती सांसदहरूलाई इग्नोर गर्ने कुरा संसदीय व्यवस्थामा राम्रो होइन, राम्रो मानिन्न। त सम्माननीय प्रधानमन्त्रीले यिनी सांसद भन्ने चिजै केही होइनन् भन्ने बुझाएको कारणले एक खालको सांसदभित्रै पनि द्वन्द सिर्जना होला होला जस्तो देखिरहेको छ। अब हिजो अस्ति त्यो आशिका तामाङको कुरा हेरिरहेको थिए, आखिरमा उहाँलाई जवाब दिने भनेको पनि गन्ती।

0: टु फेरन
1: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो पाइलट 89.1 मेगाहर्ज।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। बाराको जितपुर सिमरा उपमहानगरपालिका 1-10 दुरेकी 3 वर्षीय बालिका गरिमा चौधरीको हत्या भएको घटनाको विरोधमा स्थानीयवासीले बुधबार बिहानदेखि सड़क अवरूद्ध गरेर प्रदर्शन गरिरहेका छन्। प्रदर्शन आज पनि जारी रहेको छ। पीड़ित परिवार तथा स्थानीयले बुधबार बिहानैदेखि पथलैया वीरगंज सड़क खण्डमा टायर बालेर प्रदर्शन गर्दै सड़क ठप्प पारेका हुन्। बालिकालाई न्याय दिलाउन माग गर्दै गरिएको प्रदर्शन अहिले पनि जारी रहेको छ। सड़क अवरूद्ध भएपछि वीरगंज पथलैया सड़क खण्डमा सयौं सवारी साधन तथा यात्रु अलपत्र परेका छन्। प्रदर्शनकारीले घटनामा संलग्न दोषीलाई कड़ा कार्यवाही गर्न माग गरेका छन्। प्रहरीका अनुसार साउन 31 गतेदेखि बेपत्ता भएकी 3 वर्षीय गरिमाको सोही दिन हत्या भएको खुलेको छ। घटनामा प्रहरीले 2 जनालाई पक्राउ गरेको छ। पक्राउ परेका मध्ये आरोपितले बालिकाको हत्या गरेको बयान प्रहरी समक्ष दिएको जनाइएको छ। बलात्कारपछि हत्या गरिएकी जितपुर सिमरा उपमहानगरपालिका 1 की गरिमा चौधरीको हत्यामा संलग्न व्यक्ति पक्राउ परिसके पनि प्रहरीले खोजीमा आवश्यक समन्वय नगर्दा घटना भएको आरोप आन्दोलनरत स्थानीयले लगाएका छन्। इलाका प्रहरी कार्यालय सिमरालाई बालिका हराएको सूचना समयमै दिँदा पनि खोजीमा चासो नदिँदा बालिकाको हत्या भएको भन्दै स्थानीयले सिमरा प्रहरीको नेतृत्व परिवर्तनको माग अघि सारेका छन्। प्रहरीले बालिका हराएको 3 दिनसम्म खोजी गर्न नसकेको, परिवारले पिटानी जारी दिएको व्यक्तिलाई अनुसन्धानको दायरामा नल्याएको आरोप स्थानीयको छ। स्थानीयले शव भेटिएपछि प्रहरीलाई खबर गरेका थिए। मंगलबार साँझ शव भेटिएपछि प्रहरीले 2 जनालाई पक्राउ गरेको छ। परिवारले शव भेट्नु अघि नै सोही 2 जना विरूद्ध किटानी जारी गरेको जनाइएको छ। दाङको घोराई उपमहानगरपालिका 7 स्थित बेसाईमा ट्र्याक्टर र अटो एकापसमा ठोकिँदा 1 जनाको मृत्यु भएको छ भने अन्य 2 जना घाइते भएका छन्। बुधबार राति 8 बजेतिर सौडारियाबाट सरातर्फ आउँदै गरेको रा 1-3709 नम्बरको ट्र्याक्टर र घोराईबाट बसन्तपुरतर्फ जाँदै गरेको लुप्र 02-001-1929 नम्बरको अटो एकापसमा ठोकेर दुर्घटना भएको थियो। दुर्घटनामा अटोमा सवार 3 जना घाइते मध्ये अटो चालक घोराई उपमहानगरपालिका 5 बसन्तपुरका 45 वर्षीय विनोद पौडेलको उपचारका क्रममा आज बिहान बाँकेको मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ। अन्य 2 जना घाइतेको अवस्था मध्यम रहेको छ। ट्र्याक्टर र ट्र्याक्टर चालक घोराई उपमहानगरपालिका 17 भैसाईका 33 वर्ष हिमाल चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। कलाकार सीताराम कटेल घुर्मुस अमेरिका फर्किएका छन्। उनले नेपाल बसाईको 2 महिनामा अथक प्रयास गर्दा पनि चितवनको रंगशालालाई विनियोजित बजेट फ्रिज पारिएको तर ऋणमुक्त हुन नसकिएको बताएका छन्। सामाजिक सञ्जालमा भावुक स्टाटस लेख्दै उनले आशा भने जीवित रहेको उल्लेख गरेका छन्। उनले भनेका छन् यो पटक त 100% न्याय पाउनेछौ, आफ्नै माटोमा दुःख सुख साट्नेछौ र पहिले जस्तै फेरि हजुरहरूलाई हँसाउनेछौ भन्ने ठूलो सपना बोकेर छोरीसहित मातृभूमि फर्किएको थिए तर प्रयास असफल भयो। उनले लेखेका छन् 2 महिना अथक प्रयास गरे, राज्यका ढोका ढोका पुगे, न्यायको आशामा राज्यलाई गुहारे। उनले भनेका छन् तर न राज्यले आवाज सुन्यो न त आफ्नो पीड़ा मन खोलेर सुनाउने अवसर नै पाए। समस्या समाधान हुने त कुरै भएन, उल्टे 15 करोड़ विनियोजित बजेट समेत भरतपुर महानगरपालिकाबाट फ्रिज हुने अवस्था आयो। उनले 18 करोड़ 43 लाख रूपियाँको भारी अधुरा सपना र मनभरिको पीड़ा बोकेर आफ्नै मातृभूमि छोड्न बाध्य भएको बताएका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं
2: आईएमई गरौं आईएमई गरौं
3: यो हो नेपाली रेडियो
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
5: भारतीय टेलिभिजन च्यानल एनडीटीभी वर्ल्डले आगामी 27 अगस्त अर्थात 11 भदौमा भारत र नेपालका विभिन्न क्षेत्रका प्रभावशाली व्यक्तित्वलाई एउटै मंचमा राखेर विश्वव्यापी संवाद श्रृंखला शुरू गर्दैछ। एनडीटीभी अन्वीक्षा सीमापार विचार नामको संवाद श्रृंखला नेपालको राजधानी काठमाण्डुबाट शुरू हुनेछ। याकिम एटीमा बिहान 9 बजेदेखि हुने कार्यक्रममा सत्तारूढ राष्ट्रिय सभापति रवि लामिछानेदेखि प्रमुख प्रतिपक्षी कांग्रेस सभापति गगन थापासम्मका नेताहरू सहभागी हुनेछन्। कार्यक्रमको प्रचार सामग्रीमा रवि र गगनसँगै अर्थमन्त्री डाक्टर सोलिमुवागले, परराष्ट्र मन्त्री शिशिर खनाल, अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति सुमिरिमा उदास, अभिनेता राजेश समाल, अभिनेत्री मनिषा कोइराला लगायत संवादमा सहभागी हुने उल्लेख गरिएको छ। एनडीटीभी अनलाइनको एक समाचारमा लेखिए अनुसार व्यापार तथा उद्योग क्षेत्रबाट नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल, कन्फेडरेशन अफ नेप्लिज इण्डस्ट्रीजका अध्यक्ष वीरेन्द्र राज पाण्डे तथा नेपाल भारत चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीजका उपाध्यक्ष एवं सूर्य नेपाल प्रहरीका प्रबन्ध निर्देशक गौरव तयाल समेत सहभागी हुनेछन्। खेल क्षेत्रबाट नेपालका पूर्व क्रिकेटर तथा क्याम्पका महासचिव पारस खड्कारी पनि नेपाली खेल क्षेत्रको दृष्टिकोण प्रस्तुत गर्नेछन्। सो कार्यक्रममा नेपालको बदलिलो राजनीति, अर्थतन्त्र र समाजका साथै भारतसँगको सम्बन्ध तथा क्षेत्रीय राजनीतिमा नेपालको भूमिकाबारे छलफल हुनेछ। लामो समयदेखि रोकिएको नेपालगंज पोखरा नियमित हवाई सेवा यही भदौको अन्तिम सातादेखि पुनः सञ्चालन हुने भएको छ। निजी क्षेत्रको सेवा प्रदायक बुद्ध एयरले यही भदौ 31 गतेदेखि नेपालगंज पोखरा उडान पुनः सञ्चालन गर्न लागेको जनाएको छ। बुद्ध एयर नेपालगंजका प्रमुख विनित विक्रम शाहले यात्रुको माग बढ़ेकाले उडान पुनः सञ्चालन गर्ने निर्णय गरेको जनाउनु भएको छ। उहाँका अनुसार भारतको उत्तर प्रदेशलाई पोखरासँग सीधा जोड्न यो उडानका लागि यात्रुको माग बढ़दै गएको छ। अमेरिकामा स्थायी बसोबासका लागि ग्रीन कार्ड प्राप्त गर्ने तयारीमा रहेका आप्रवासीका लागि नयाँ नियम लागू हुने भएको छ। ट्रम्प प्रशासनले पब्लिक चार्ज अर्थात सरकारी सुविधामा निर्भर व्यक्ति सम्बन्धी नियमको दायरा विस्तार गरेको छ। नयाँ व्यवस्था अनुसार सरकारी आर्थिक सहायता लिएका कि आप्रवासीको ग्रीन कार्ड आवेदन अस्वीकृत हुन सक्नेछ। अमेरिकी नागरिकता वा आप्रवासन सेवाका अनुसार नयाँ नियम 18 सेप्टेम्बरदेखि लागू हुनेछ। यसपछि ग्रीन कार्ड आवेदनको मूल्याङ्कन गर्दा आवेदकले सरकारी सहायता लिएको वा नलिएको मात्र होइन उसको उमेर, स्वास्थ्य, आर्थिक अवस्था, पारिवारिक परिस्थिति र शिक्षा समेतलाई ध्यानमा राख्न सकिनेछ। यस परिवर्तनको असर अमेरिकामा बसोबास गरिरहेका नेपाली आप्रवासी र उनीहरूका परिवारमा पनि पर्न सक्ने देखिएको छ। अब अधिकारीहरूले आवेदकको उमेर, स्वास्थ्य, पारिवारिक अवस्था, आर्थिक स्थिति, शैक्षिक पृष्ठभूमि हेर्न सक्नेछन्। यसबाहेक आवेदकमा निर्भर परिवारका सदस्यहरूले प्राप्त गरेको केही सरकारी सहायता पनि ग्रीन कार्ड आवेदनमाथि निर्णय गर्दा विचार गर्न सकिनेछ। यसको अर्थ सरकारी सुविधा लिएको मात्र कारणले सबैको ग्रीन कार्ड आवेदन स्वतः स्वीकृत हुन्छ भन्ने होइन, तर त्यस्ता सुविधाको प्रयोगसँगै आवेदकको समग्र आर्थिक र व्यक्तिगत अवस्था पनि जाँचको विषय बन्न सक्नेछ। यसले विशेष गरी कम आय भएका परिवार वा स्वास्थ्य सम्बन्धी अतिरिक्त आवश्यकता भएका आवेदकको ग्रीन कार्ड प्रक्रियालाई थप जटिल बनाउन सक्ने चिन्ता देखिएको छ। हवस्त नेपाली खबर अहिलेलाई यति नै। बिहान 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो पाइलट 89.8 मेगाहर्ज। तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो पाइलट 89.8 मेगाहर्ज।

0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट साइनो
1: के भयो दाई?
2: भोलि तल त्यो गजुरी बिहेमा बिहे नभएका दिदी बहिनी पनि आउँदैछन् रे।
1: ए हो र दाई, जानुपर्छ। तर दाई कसरी थाहा पनि भयो कुरा?
2: गोपी सूत्रबाट।
1: ए दाई।

0: आमा
1: आमा
2: ओहो ल मेरा छोराहरूले त बुहारी पो लिएर आएछन् त लौ भित्रै आऊ

0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट साइनो।
1: प्रिय सहयोगता कमरेडहरू, क्रान्तिकारी अभिवादन। क्रान्तिको यो महान अभियानमा हामीले दुश्मनका किल्लाहरूमा धावा बोल्दै विजयको झण्डा फहराएका छौँ। यसै सिलसिलामा यही मिति 2060 चैत्र 5 गते म्याग्दीमा रहेको दुश्मनको किल्लामा धावा बोल्नेछौ र दलाल पुँजीवादका अवशेषलाई परास्त गर्नेछौ। त्यसको लागि तयारी अवस्थामा रहन सम्पूर्ण कमरेडहरूलाई आदेश दिन्छु।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो पालो 89.1 मेगाहर्ज।
1: साहिनो समय सूचक अहिले बिहानको 11 बज्यो। इट्स 11 AM।
2: आमा एक गिलास दही खाऊ न, साह्रै गर्मी हो।
0: आमा मलाई दुध है।
2: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
3: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
2: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
3: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
4: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलसोक।
5: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
6: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
5: कलेजका विशेषताहरू:
6: पर्याप्त सुविधा सहित आफ्नै भवन,
5: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
6: पर्याप्त छात्रवृत्ति व्यवस्था,
5: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
6: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656493495।
7: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना। चालू आर्थिक वर्षको शुरूवाती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने बेहोरा जानकारीको लागि अनुरोध छ। सेवाग्राहीहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने बेहोरा अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाइ रहनु नपर्ने बेहोरा अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
8: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
9: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क 10 टुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
8: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0656490959, 98550-60359 र 98550-67359।
7: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार चेन्जी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यसअघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणको लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकारवाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
10: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट साइनो।

0: पहिलो समय सूचक अहिले दिउँसोको 2 बज्यो PM
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz।
2: आमा एक गिलास दही खाऊँ न, साह्रै गर्मी हो।
1: आमा मलाई दुध है।
2: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
3: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
2: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
3: भरतपुर 10 सिचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
0: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेरी टोल, भरतपुर 3 बेलसुक।
3: चैते धानमा नेक ब्लास्टको समस्या,
0: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्य रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
3: रोगको लागि अनुकूल मौसम,
0: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
3: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने,
0: खेतमा पानी जमाइ राख्ने,
3: वेभिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने,
0: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
4: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
5: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह, BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
4: कलेजका विशेषताहरू,
5: पर्याप्त सुविधा सहित आफ्नै भवन,
4: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
5: पर्याप्त छात्रवृत्ति व्यवस्था,
4: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
5: प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0656-93-495।
6: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकार वाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना। चालू आर्थिक वर्षको शुरूआती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने बेहोरा जानकारीको लागि अनुरोध छ। सेवा गराईहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने बेहोरा अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाई रहनु नपर्ने बेहोरा अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8।

रेडियो साइनो 89.8 MHz तपाई हाम्रो अटुट साइनो।

0: Shining 89.8 MHz.
1: साहिनो समय सूचक अहिले दिउँसोको 3 बज्यो 8:03 PM

78 करोड़को लैंगिक हिंसा प्रतिकारीय कार्यक्रम शुरू, तीन प्रदेशका 20 पालिकामा कार्यान्वयन। काठमाडौँको गैरी गाउँबाट विस्थापित अर्का सुकुम्बासीद्वारा आत्महत्या, रोजगारीको खोजीमा खाड़ी मुलुकतिर पलायन बढ़दो, साउनमै 70,000 युवाले लिए श्रम स्वीकृति। राष्ट्रसंघीय सुरक्षा परिषद पुनर्संरचना गर्न भारतको माग, अमेरिकाको राष्ट्रिय ऋण 40 ट्रिलियन डलर पार, रक्षा र सामाजिक सुरक्षा खर्चले बजेट खाता। र बर्दियाको खेल मैदानमा बिजुली र पानीको अभाव, राष्ट्रिय प्रतियोगिता नजिकै गर्दा कबड्डी हल बन्यो गौचरण।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। न्याय परिषदको बैठक सम्बन्धी खबरबाट, सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्तिको निर्णय लिन न्याय परिषदको बैठक आह्वान गरिएको छ। प्रधान न्यायाधीशको अध्यक्षतामा बस्ने बैठकमा सहमति जुटेमा आज रिक्त पदहरूमा सिफारिश गरिनेछ। हाल सर्वोच्च अदालतमा 4 र उच्च अदालतमा मुख्य न्यायाधीश सहित 7 पद खाली रहेको यो पटक मुख्य गरी उच्च अदालतका मुख्य न्यायाधीश तथा वरिष्ठ न्यायाधीशहरूलाई सर्वोच्चमा ल्याउने तयारी गरिएको छ। सर्वसम्मत निर्णय हुन सके अन्य प्रशासनिक विषयमा सर्वसम्मत निर्णय हुन नसके अन्य प्रशासनिक विषयमा मात्र छलफल हुने परिषद स्रोतले जनाएको छ। वैदेशिक सहायतालाई पारदर्शी र व्यवस्थित बनाउन सार्वजनिक लेखा समितिले सरकारलाई 9 बुँदे निर्देशन दिएको छ। अर्थमन्त्री र महालेखा परीक्षक सहितको उपस्थितिमा आज बसेको समितिको बैठकले देशको आवश्यकता र प्राथमिकताका आधारमा मात्र वैदेशिक सहयोग स्वीकार गर्न भनेको छ। समितिले नगद वस्तु वा प्राविधिक जुनसुकै रूपमा आउने सहायतालाई राष्ट्रिय बजेट प्रणाली र सरकारी कोष मार्फत परिचालन गरी अनिवार्य लेखा परीक्षण गराउन निर्देशन दिएको छ। यस्तै बजेट बाहिरबाट आउने रकमको पूर्ण विवरण दात्री निकायबाट लिएर राष्ट्रिय प्रणालीमा ल्याउन पनि समितिले जोड़ दिएको छ। वैदेशिक सहायताबाट संचालित आयोजनाहरू तोकिएको समय र लागत भित्रै सकिने गरी काम गर्न लेखा समितिले सरकारको ध्यानाकर्षण समेत गराएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण सेक्युरिटी प्रेस खरिदका क्रममा 70 करोड़ रूपियाँ कमिशनको मोलमोलाई भएको उजुरीमाथि विस्तृत अनुसन्धान भइरहेको जनाएको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आयोगका काम कार्यवाहीबारे जानकारी गराउँदै निमित्त सचिव पद्मा मैनालीले तत्कालीन संचार मन्त्री गोकुल बास्कोटा जोड़िएको उक्त अडियो प्रकरणको उजुरी अझै अनुसन्धानकै क्रममा रहेको जानकारी दिनुभएको हो। सार्वजनिक लेखा समितिबाट आएका निर्देशनका आधारमा सेक्युरिटी प्रेससँगै ट्रमा सेन्टर र वीर अस्पतालका उजुरीमाथि पनि छानबिन चलिरहेको आयोगले जनाएको छ। नेपाल सहित दक्षिण एशियाका 4 देशका भन्सार प्रशासनबीच सामान आइपुग्नु अघि नै त्यसको विवरण आदान प्रदान गर्ने समझदारी भएको छ। मालदिव्समा भएको बैठकमा नेपाल, भूटान, बंगलादेश र मालदिव्सका भन्सार प्रमुखहरूबीच यस सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो। नेपालका तर्फबाट भन्सार विभागका महानिर्देशक यमलाल भूषालले हस्ताक्षर गर्नुभएको छ। अब व्यापारिक सामान भन्सार बिन्दुमा पुग्नु अघि नै त्यसको आवश्यक सूचना प्राप्त हुनेछ। यसले जोखिमयुक्त सामानको पहिचान गर्न र वैधानिक व्यापारलाई बिना ढिलासुस्ती जाँच पास गराउन मदद पुग्नेछ। यो व्यवस्थाबाट भन्सार प्रक्रिया छिटो छरितो हुनका साथै व्यापारीहरूको समय र लागत दुवै घट्ने भन्सार विभागको भनाइ छ। यसअघि नेपालले भारतसँग पनि यस्तै किसिमको अग्रिम सूचना आदान प्रदान गर्ने सम्झौता गरिसकेको छ। काठमाण्डको गैरी गाउँ स्थित सुकुम्बासे बस्तीमा डोजर चलेपछि विस्थापित भएका अर्का एक व्यक्तिले आत्महत्या गरेका छन्। शान्तिनगरबाट विस्थापित भई ललितपुरको टीका थलीमा डेरा गरी बस्दै आएका 50 वर्षीय चम्मर बहादुर नेपालीले आत्महत्या गरेका हुन्। घर भत्काइएपछि उनी 7 जनाको परिवार सहित डेरामा रहँदै आएका थिए। वैकल्पिक वासस्थानको व्यवस्था नगरी विस्थापित गराउँदा सर्जित आर्थिक संकट र मानसिक तनावका कारण घटना भएको परिवार र सुकुम्बासे अगुवाहरूको भनाइ छ। आवास र भूमिको अधिकार सुनिश्चित गर्न माग गर्दै काठमाण्डुमा सुकुम्बासीहरूले प्रदर्शन गरेका छन्। संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाको आह्वानमा भूमिहीन र अव्यवस्थित बसोबासीहरूले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म विरोध र्याली निकालेका हुन्। माइतीघरमा भेला भएका प्रदर्शनकारीहरू नाराबाजी सहित बानेश्वर पुगेर सभामा परिणत भएका थिए। बिना विकल्प बस्ती हटाउन नपाइने र बसोबासीको उचित व्यवस्थापन हुनुपर्ने उनीहरूले माग राखेका छन्। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रिके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन भुक्क हुन्थ्यो। किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: को आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। नेपालमा यौन तथा प्रजनन स्वास्थ्य अधिकार र लैंगिक हिंसा प्रतिकार्य सेवालाई सुदृढ बनाउन 78 करोड़ रूपियाँ अर्थात 6 मिलियन अमेरिकी डलरको नयाँ संयुक्त कार्यक्रम शुरू भएको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ र संयुक्त राष्ट्र संघीय जनसंख्या कोष यूएनएफपीएले नर्वेली दूतावास र स्विजरल्याण्डको विकास तथा सहकार्य नियोग एसडीसीको आर्थिक सहयोगमा यो 2 वर्षीय कार्यक्रम शुरू गरेका हुन्। एकीकृत यौन तथा प्रजनन स्वास्थ्य र अधिकार एवं लैंगिक हिंसा सेवाका लागि प्रणाली सुदृढीकरण नाम दिएको यो कार्यक्रम कोशी मधेश र सुदूरपश्चिम प्रदेशका 20 वटा पालिकाहरूमा कार्यान्वयन गरिनेछ। धनुषाको मिथिला बिहारी नगरपालिका 3 का 310 परिवारले लाल पोर्चा प्राप्त गरेका छन्। नापी कार्यालय धनुषाले नापसात सकिएको करिब 10 वर्षपछि स्थानीयवासीलाई पोर्चा वितरण गरेको हो। साविक मिथलेश्वर महुबाहीका विभिन्न वडाहरूमा पनि स्ववासी जग्गाको नापजात आर्थिक वर्ष 2072-73 सम्पन्न भएको थियो। नेपाली एयरलाइन्स मार्फत विदेश जान लागेका समस्याग्रस्त सहकारीको कालो सूचीमा परेका व्यक्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। विमानस्थल सुरक्षा प्रहरीले आज बिहान राकेश कुमार रावललाई नियन्त्रणमा लिएको हो। उडान पूर्व गरिएको जाँचका क्रममा उनी समस्याग्रस्त सहकारीको कालो सूचीमा रहेको खुलेपछि प्रहरीले समातेको हो। पक्राउ परेका रावलमाथि थप छानबिन भइरहेको प्रहरीले जानकारी दिएको छ। स्वदेशमै रोजगारीका अवसर बढ़ाउने सरकारी योजनाका बीच चालू आर्थिक वर्षको पहिलो महिनामै 70,000 भन्दा बढ़ी नेपाली वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगार विभागका अनुसार साउन महिनामा 70,441 जनाले अन्तिम श्रम स्वीकृति लिएका हुन्। आर्थिक वर्षको शुरूआतदेखि नै दैनिक औसतमा झण्डे 2,270 युवा कामको खोजीमा विदेश हुन बाध्य भएका छन्। रोजगारीका लागि यूएई मलेसिया र कतार नेपाली श्रमिकका मुख्य गन्तव्य बनेका छन्। विदेशीहरूमा आधा भन्दा बढ़ी दक्ष श्रमिक रहेका छन्। सरकारले स्वदेशमै उत्पादन र रोजगारी बढ़ाउने दावी गरिरहे पनि वैदेशिक रोजगारीमा जानेको यो संख्याले सरकारी योजनाको प्रभावकारितामाथि प्रश्न उठाएको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: एनबीएल अटो लोन
3: अब नयाँ गाड़ी खरिद गर्न अझ सहज र सरल,
2: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
2: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
4: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्शन।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। भारतले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदमा तत्काल व्यापक सुधार गरी विकासोन्मुख देशहरूको प्रतिनिधित्व बढ़ाउन माग गरेको छ। राष्ट्रसंघका लागि भारतीय नियोगी कार्यवाहक राजदूत योजना पटेलले सुरक्षा परिषदको वर्तमान संरचनाले बदलिँदो भू राजनैतिक वास्तविकतालाई सम्बोधन गर्न नसकेको बताएकी छन्। सुरक्षा परिषदको खुल्ला बहसलाई सम्बोधन गर्दै उनले सन् 1945 यता विश्वमा ठूलो परिवर्तन आइसकेकाले 80 वर्ष पुरानो संरचनाले अहिलेको आवश्यकता पूरा गर्न नसक्ने स्पष्ट पारिन्। भारतले स्थायी र अस्थायी दुवै श्रेणीका अफ्रिका, एशिया र ल्याटिन अमेरिकाका देशहरूको पहुँच पुर्याउनुपर्ने जोड़ दिएको छ। उता अमेरिकाको राष्ट्रिय ऋण इतिहासमै पहिलो पटक 40 ट्रिलियन डलर मागेको छ। अमेरिकी अर्थ मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार सार्वजनिक ऋण 40 ट्रिलियन 47 अर्ब डलर पुगेको हो। पछिल्लो पाँच महिनामै राष्ट्रिय ऋण 1 ट्रिलियन डलरले बढ़ेको छ। रक्षा क्षेत्र, सामाजिक सुरक्षा र स्वास्थ्य सेवा सम्बन्धी कार्यक्रम खर्च हुँदा बजेट घाटा बढ़ेर ऋणको भार थपिएको हो। बढ़दो समावेश भुक्तानीले बजेटमाथि दबाव बढ़ाएको छ भने यसले सर्वसाधारणको दैनिकी महगी र ब्याज दरमा समेत असर पार्ने जोखिम देखिएको छ। अब खेलकुद। दशौं राष्ट्रिय खेलकुदको मिति नजिकै गर्दा बर्दियाका खेलाड़ीहरूले पूर्वाधार प्रशिक्षकको अभाव झेलिरहेका छन्। बर्दियाको गुलरिया स्थित कवर हल तथा खेल मैदान कर्मचारीको व्यवस्थाका कारण अस्तव्यस्त बन्न पुगेको हो। खेलकुद परिषदमा पिउने पानी, बिजुली र शौचालयको सुविधा छैन। सुरक्षा नहुँदा तारबार भत्काएर चौरमा चौपाया चढ़ाउने र गाड़ी सिक्ने थलो बनाइएको छ। जिल्लामा अधिकांश खेलका प्रशिक्षक नहुँदा खेलाड़ीहरूको अभ्यास प्रभावित भएको छ। खेलकुद विकास समितिले भने बजेट र दरबन्दी कमीका कारण समस्या समाधान गर्न नसकिएको बताएको छ। र क्यानाडाको पुरूष क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईले पदबाट राजीनामा दिएका छन्। गत मे महिनामा नियुक्त भएका देसाईले 4 महिनाको छोटो कार्यकालपछि पद छाडेका हुन्। उनी बाहिरिएसँगै क्रिकेट क्यानाडाले नयाँ मुख्य प्रशिक्षकका लागि आवेदन आह्वान गरेको छ। ओमानमा अक्टोबरमा नेपाल र ओमान सम्मिलित त्रिकोणात्मक सिरिज खेल्नु अघि नै क्यानाडाले नयाँ प्रशिक्षक चयन गर्ने तयारी गरेको छ। विश्वकप लीग टूको तालिकामा छैटौं स्थानमा रहेको क्यानेडा अहिले आईसीसीको निलम्बन र विवादबीच गुज्रिरहेको छ। जाँदाजाँदै नेपाली खबरमा मुख्य मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। र उच्च अदालतका रिक्त पद पूर्ति गर्ने तयारी। न्याय परिषदको बैठक बस्दै वैदेशिक स्वायत्ता पारदर्शी बनाउन लेखा समितिको 9 बुँदे निर्देशन। भन्सार सहजीकरणका लागि नेपाल सहित 4 देशबीच समझदारी। नेपालमा 78 करोड़को लैंगिक हिंसा प्रतिकारीय कार्यक्रम शुरू। 3 प्रदेशका 20 पालिकामा कार्यान्वयन। काठमाण्डको गैरी गाउँबाट विस्थापित अर्का सुकुम्बासीद्वारा आत्महत्या। रोजगारीको खोजीमा खाड़ी मुलुकतिर पलायन बढ़्दो। साउनमै 70,000 युवाले लिए श्रम स्वीकृति। राष्ट्रिय संघीय सुरक्षा परिषद पुनर्संरचना गर्न भारतको माग। अमेरिकाको राष्ट्रिय ऋण 40 ट्रिलियन डलर पार। रक्षा र सामाजिक सुरक्षा खर्चले बजेट घाटा। र बर्दियाको खेल मैदानमा बिजुली र पानीको अभाव। राष्ट्रिय प्रतियोगिता नजिकै गर्दा कवर्डहरू बन्यो गौचरण। हवस्त, नेपाली खबर अहिलेलाई यति नै। 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।
3: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो मज्जाको म्युजिक।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.1 मेगाहर्ट्ज।

0: सांसद अमरेश कुमार सिंहले संवैधानिक निकायको स्वतन्त्रता कायम राख्नुपर्नेमा जोड़ दिनुभएको छ। उहाँले अख्तियार प्रधानमन्त्री मातहतको संस्था नभएकाले अख्तियारका पदाधिकारीहरू कुनै मन्त्री वा प्रधानमन्त्रीले बोलाउँदैमा त्यहाँ धाउन नहुने धारणा राख्नुभयो।
1: कुनै मन्त्री प्रधानमन्त्री बोलाए पनि तपाईँ नजान समिति पार्लमेन्टरी ओभरसाइट कमिटी हो, यहाँ जान मिल्छ तर प्रधानमन्त्रीको मातहतको संस्थान गयो भने किनकि तपाईँले त्यो गठ राख्नुपर्छ कि मैले जान जान प्रधानमन्त्री राजमा तपाईँको मातहतमा चाहिँ मलाई सिट दिनु के आरामा सिट दिन्छ निकाय बढाउनु जो निर्वाचन आयो भने त्यो निर्वाचनको लागि कोर्डिनेसन गर्नको लागि बोलाएको छ कि कोर्डिनेसन गर्ने संस्था सम्झाइ जानु त्यस कारण टिआरको मर्यादा दिन प्रतिदिन समाप्त हुँदैछ र मर्यादा समाप्त भए आफै त्यसको पसिल भ्यालु गर्छ।
2: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले सिंहदरबार भन्दा तल्लो तहमा भ्रष्टाचारका घटना बढ़ेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ। राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै लामिछानेले स्थानीय तहमा हुने अनियमितता रोक्न ठोस योजना आवश्यक रहेको बताउनुभयो। मुद्दा दायर हुनसाथ जनप्रतिनिधि वा राष्ट्र सेवा कर्मचारी स्वत निलम्बनमा पर्दा पछि सफाई पाए पनि सामाजिक र व्यावसायिक जीवनमा ठूलो क्षति पुग्ने उहाँको भनाई थियो। अख्तियारले दर्ता गर्ने मुद्दामा सफलताको दर निकै कम रहेको उल्लेख गर्दै लामिछानेले निर्दोष व्यक्ति मारमा नपर्ने गरी कानून सुधार गर्न समितिको ध्यान आकर्षण गराउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाकै सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीको पोसाक तथा सामान खरिदमा अनियमितता भएको ठोक्वा गर्दै संसदीय समितिमा फेरि गर्जिनु भएको छ। सार्वजनिक लेखा समितिको आजको बैठकमा सांसद सुनारले प्रहरी मुख्यालय बिचौलियाको नियन्त्रणमा पुगेको समेत आरोप लगाउनु भएको छ। उहाँले 15 दिन अघि मागिएका खरिद सम्बन्धी विवरण नदिई फेरि करोड़ौंको टेण्डर आह्वान गरिएकोमा असन्तुष्टि जनाउनुभयो। आफूले उठाएका प्रश्नमा पूर्ण रूपमा अडिग रहेको उल्लेख गर्दै सांसद सुनारले आफ्ना अभिव्यक्तिबाट मान मर्दन भएको लायक अदालत जान प्रहरी महानिरीक्षक दान बहादुर कार्कीलाई घुमाउरो पारामा चुनौती दिनुभएको छ।
3: हामीले 15 दिनभित्र मात्र प्रहरीको शुभसाधन खरिदमा भएका बदमाशीका बारेमा हामीले डकुमेन्ट मागेका थियौँ, त्यो आएको आएन। फेरि यही बीचमा प्रहरीले करोडौंको टेण्डर आह्वान गरेको छ। निश्चित बिचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेका छन्। अस्ति गरेको प्रश्नमा म अडिग छु, मजबुत छु। कहीँ कतै कोही साथीहरूलाई मेरो मानवर्धन भयो भन्ने लाग्छ भने यहाँ उतापट्टि अदालत छ, गएर मुद्दा हाल्नुहोला। कठघारामा उभिएर जवाब दिनलाई म तयार छु, तर एउटा सार्वभौम एउटा चाहिँ समितिमा आएर टोपी भुइँमा राखेर जुवारी खेल्न पाइँदैन, सरकारको मानमर्दन गर्न पाइँदैन।
2: भैली खेलेको शैलीमा भ्रष्टाचारको छानबिन हुन नसक्ने भन्दै सांसद सुनारले संसदीय समितिमा उठ्ने प्रश्नहरू सधैं निर्मम र गहिरो हुने र यस्ता विषयमा आफ्ना प्रश्नहरू निरन्तर रहने बताउनु भएको छ।
3: शैली मिलेन भनिएको छ धेरै ठाउँमा, भैलीको शैलीमा भ्रष्टाचारको छानबिन हुँदैन। ए भन भन भाइयो, भन कति खाइयो, भन छिटो चाहियो, लौ छिटो भन, अत यता भन, भैलीको शैलीमा प्रश्न हुँदैन। प्रश्न निर्मम हुन्छ, गम्भीर हुन्छ, गहिरो हुन्छ, तलैबाट हुन्छ। प्रश्नकर्ता वक्ता अस्वाभाविक अमर्यादित लाग्यो भने समितिको सभापतिले आजैको मितिबाट घर पठाइदिनु होला। म दैलेखको नाइट बस चढ्न तयार छु, तर यो ठाउँमा बस्ने बेलासम्म प्रश्न निर्मम हुन्छ, गहिरो हुन्छ।
0: नेपाली कंग्रेसको 15 महाधिवेशन प्रक्रियालाई लिएर पार्टीभित्रको विवाद अदालतसम्म पुग्ने भएको छ। महाधिवेशन रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का भोलि सर्वोच्च अदालत जाने भएपछि कंग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ। ललितपुरको सानेपा स्थित पार्टी केन्द्रीय कार्यालयमा भोलि बिहान 11 बजे अनुशासन समितिको बैठक बस्न लागेको हो। पार्टीले भदौ 24 गतेदेखि तल्लो तहका अधिवेशन शुरू गर्ने गरी कार्यतालिका ल्याएपछि इतर समूहले अदालतमा पुनरावलोकनको मुद्दा बाँकी रहेको कारण देखाई महाधिवेशन रोक्न कानूनी बाटो रोजेको छ।
2: बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा मगर नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले संविधानको धारा 168 को बदारा 2 बमोजिम थापा मगरलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको हो। 104 सदस्यीय प्रदेशसभामा 63 सांसदको समर्थन सहित उहाँले सरकार गठनको दावी पेश गर्नुभएको थियो। बागमती प्रदेशमा थापा मगर नेतृत्वको नयाँ सरकारमा 6 नवनियुक्त मन्त्रीले आज पद तथा गोपनीयताको शपथ पनि लिएका छन्। प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। नयाँ मन्त्री परिषदमा सरल सहयात्री पौडेलले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ। बागमती प्रदेश संसद दलका उपनेता गिरबहादुर तामाङको नेतृत्वमा राप्रपा प्रदेश सरकारमा सहभागी भएको छ। गिरबहादुर स्वास्थ्य तथा सामाजिक विकास मन्त्री, राजेन्द्र प्रजापति उद्योग पर्यटन श्रम तथा यातायात मन्त्री र राजु विष्ट खानेपानी ऊर्जा तथा सिंचाइ मन्त्री नियुक्त हुनुभएको छ। भरत केसी भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त हुनुभएको छ। यता ज्ञानबहादुर तामाङले बिना विभागीय मन्त्रीको शपथ लिनुभएको छ। बागमतीमा नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको समर्थनमा नयाँ सरकार गठन भएको हो। थापा मगर मुख्यमन्त्री नियुक्त भएसँगै गठबन्धनलाई समर्थन गरेको विषयलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा भित्र भने विवाद चर्किएको छ। पार्टीको केन्द्रीय निर्देशन विपरीत एमाले नेतृत्वको सरकारलाई सघाएको भन्दै राप्रपाले बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई पार्टीको साधारण सदस्य र प्रदेश सभा सदस्य दुवै पदबाट निलम्बन गरेको छ।
0: संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले पुराना सबै उपसमिति खारेज गरी दुईवटा नयाँ उपसमिति गठन गरेको छ। सिंहदरबारमा बसेको समितिको बैठकले विधेयकको बढ़दो चाप र ओसरी व्यवस्थापनका लागि नयाँ संरचना तयार पारेको हो। समितिका सभापति हरि ढकालका अनुसार राष्ट्रिय सेवा दल विधेयक 2083माथि दफावार छलफल गर्न विश्व राज पोखरेलको संयोजकको तमा 11 सदस्य उपसमिति बनाइएको छ। त्यसै गरी समितिमा परेका उजुरी र गुनासो अध्ययन गरी समाधान सिफारिश गर्न कमल सुवेदीको संयोजकको तमा 7 सदस्य अर्कै उपसमिति गठन गरिएको छ। नयाँ उपसमितिहरूलाई 30 देखि 60 दिनभित्र प्रतिवेदन बुझाउन कार्यदेश दिइएको छ।
2: राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि युरोपियन संघकी राजदूत भेरोनिक लोरेन्जोले शिष्टाचार विदाई भेट गर्नुभएको छ। राष्ट्रपति भवनसित निवासमा आज भएको भेटमा दुई पक्ष बीचको द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा संवाद भएको छ। भेटका क्रममा राष्ट्रपति पौडेलले नेपालमा आफ्नो कार्यकाल सफलतापूर्वक पूरा गरेकोमा राजदूत लोरेन्जोलाई बधाई ज्ञापन गर्नुभएको छ। साथै दुई देशबीचको सम्बन्धलाई आगामी दिनमा थप प्रगाढ बनाउँदै लैजाने विषयमा पनि छलफल भएको छ।
0: यता परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए मनैखेरले शिष्टाचार भेट गर्नुभएको छ। आज मन्त्रालयमा भएको भेटमा द्विपक्षीय सम्बन्ध, उच्चस्तरीय भ्रमण तथा साउदीमा कार्यरत नेपाली श्रमिकको सुरक्षाबारे छलफल भएको छ। भेटका क्रममा कूटनीतिक सम्बन्धको 50 वर्ष गाँठ स्मरण गर्दै दुवै पक्षले लगानी, पर्यटन र हवाई सम्पर्क विस्तारमा जोड़ दिएका छन्। मन्त्री खनालले साउदीमा रहेका नेपालीको सेवा सुविधाका लागि धन्यवाद व्यक्त गर्दै केही श्रमिकले पारिश्रमिक नपाएको विषयमा ध्यानकर्षण गराउनु भएको छ। साउदी पक्षले पारिश्रमिक तथा श्रमिक कल्याणका समस्या समाधानमा सघाउने प्रतिबद्धता जनाएको छ।
2: भूमिहीन तथा सुकुम्बासीहरूले आफ्नो हक अधिकार सुनिश्चित गर्न माग गर्दै काठमाडौँमा प्रदर्शन गरेका छन्। संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा उपत्यका विशेष समितिको आयोजनामा माइतीगर मण्डलादेखि नयाँ बानेश्वरसम्म खबरदारी र्याली निकालिएको हो। प्रदर्शनकारीहरूले वासस्थानको दीर्घकालीन व्यवस्थापन गर्न र भूमिहीनमाथि डोजर चलाउने कार्य बन्द गर्न माग गरेका छन्। उठीवास गराउने क्रममा ज्यान गुमाएका 9 नागरिकलाई शहीद घोषणा गर्नुपर्ने र पीड़ित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने दबाव उनीहरूले दिएका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: 20% क्यास फिर्ता जहिले पनि जहाँ पनि
1: क्यास फिर्ता लिनुभयो त
2: एनसेल प्याक किन्नुभयो त
3: जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्
2: एनसेल प्याक किन्नुभयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
5: अब बाँकी खबर। खाना पकाउने ग्यासको आपूर्ति प्रणालीलाई पारदर्शी बनाउन र दुर्घटना न्यूनीकरणका लागि सिलिण्डरमा स्थायी ट्र्याकिङ प्रणाली लागू गर्न उद्योगीहरूले माग गरेका छन्। नेपाल एलपीजी ग्यास उद्योग संघका पूर्वाध्यक्ष शिव प्रसाद घिमिरेले संसदीय समितिमा बोल्दै सिलिण्डरमा डिजिटल र प्रविधि मैत्री अनुगमन आवश्यक रहेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उहाँले सिलिण्डरमा रंग लगाएर कोड राख्नुभन्दा स्थायी मेटल प्लेटमा कोड पञ्च गरेर अनुगमन गर्नुपर्ने सुझाव दिनुभएको छ। साना सिलिण्डरमा अवैध र असुरक्षित तरिकाले ग्यास तार्ने काम भइरहेकाले उपभोक्ता ठगिने र दुर्घटनाको जोखिम बढ़ेको भन्दै उहाँले डिजिटल प्रणाली नै दीर्घकालीन समाधान हुने बताउनु भएको छ।
6: कैलालीको गौरी गंगा स्थित कालिका माध्यमिक विद्यालयका व्यवस्थापन समिति सदस्य देवबहादुर बम 2,00,000 रूपियाँ घुससहित पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले उनलाई धनगढ़ीको एक डेरी पसलबाट नियन्त्रणमा लिएको हो। विद्यालयका कर्मचारीको तलब तथा सेवा सुविधा बढ़ाइदिने भन्दै बमले रकम माग गरेपछि अख्तियारले निगरानी बढ़ाएको थियो। रकम लिँदै गरेको अवस्थामा पक्राउ परेका बममाथि आवश्यक कागजात नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढ़ाइएको अख्तियारले जनाएको छ।
5: सर्पदंशबाट हुने जनधनको क्षति रोक्न र बिरामीको समयमै उपचार सुनिश्चित गर्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नयाँ राष्ट्रिय कार्य योजना लागू गरेको छ। प्राधिकरणले सर्पदंश रोकथाम र नियन्त्रण सम्बन्धी पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्य योजना 2083 जारी गर्दै उद्धार उपचार र पूर्व तयारीका लागि सम्बन्धित निकायहरूको स्पष्ट जिम्मेवारी तोकेको हो। प्राधिकरणका अनुसार जलवायु परिवर्तन र अव्यवस्थित शहरीकरणका कारण मानव र सर्पको प्रत्यक्ष सम्पर्क बढ़दै जाँदा टोक्ने जोखिम समेत थपिएको छ। सर्वसाधारणलाई अपनाउनु पर्ने सावधानीबारे सचेत गराउँदै सर्पदंशका घटनामा समयमै प्रभावकारी स्वास्थ्य सेवा पुर्याउन यो कदम चालिएको प्राधिकरणले जनाएको छ। कार्य योजनामा सर्पले टोक्ने जोखिम कम गर्न तथा सर्पले टोकेपछि समयमै उपचार गराएर ज्यान जोगाउन जिम्मेवार तथा सहयोगी निकायले गर्नुपर्ने विभिन्न क्रियाकलाप र त्यसको समयसीमा निर्धारण गरिएको छ।
6: विश्व लामखुट्टे दिवसका अवसरमा सानो टोकाई ठूलो चुनौती भन्ने नाराका साथ देशभर चेतनामूलक कार्यक्रमहरू आयोजना गरिएका छन्। कीटजन्य रोगको जोखिम र यसबाट बच्ने उपायबारे सर्वसाधारणलाई सचेत गराउन यो दिवस मनाइएको हो। स्वास्थ्य सेवा विभागका अनुसार नेपालमा हालसम्म 168 प्रकारका लामखुट्टे फेला परेका छन्। जलवायु परिवर्तनका कारण पहाड़ी तथा उच्च हिमाली भेगमा समेत लामखुट्टेको उपस्थिति बढ़ेपछि डेंगू औलो र हात्तीपाइली जस्ता रोगको जोखिम उच्च हुँदै गएको छ। गएको आर्थिक वर्षमा मात्रै 18,000 भन्दा बढ़ी मानिस यस्ता रोगबाट प्रभावित भएकाले सातै प्रदेशमा नियन्त्रण तथा उपचारका लागि प्रयोगशाला स्थापना गरी काम भइरहेको विभागले जनाएको छ।
5: मुगलिन पोखरा सड़क विस्तारमा प्रयोग हुने निर्माण सामग्री ओसार पसार गर्दा चिनिया कम्पनीसँग गैर कानूनी रूपमा असुल गरिएको 82,00,000 रूपियाँ भन्दा बढ़ी रकम फिर्ता गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ। न्यायाधीश द्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको संयुक्त इजलासले तनहुको शुक्ला गण्डकी नगरपालिकालाई रकम फिर्ता गर्न आदेश दिएको हो। अदालतले स्थानीय तहले निकासी कर वा बिक्री शुल्कका नाममा गैर कानूनी कर उठाउनु असंवैधानिक हुने ठहर गरेको छ। एक स्थानीय तहबाट अर्कोमा हुने वस्तु ढुवानीमा कर लगाउन नपाइने संवैधानिक व्यवस्था अनुसार राष्ट्रिय गौरवका आयोजनामा यस्ता अवरोध र शुल्क नलगाउन सर्वोच्चको आदेश छ।
6: काठमाडौँ उपत्यकामा गुड्ने सार्वजनिक सवारी साधनको अव्यवस्थिति र आइपुग्ने समय थाहा पाउन सकिने केटीएम पब्लिक ट्रान्सपोर्ट मोबाइल एप सञ्चालनमा आएको छ। काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोले यो एप सार्वजनिक गर्नुभएको हो। हाल जीपीएस जडान भएका करिब 1200 सार्वजनिक सवारी साधन बारेबाट जानकारी लिन सकिनेछ। उपत्यकाको सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन नगरपालिकाहरूबीच वित्तीय साझेदारी गर्ने, रात्रिकालीन तथा सबेरै बस सेवा सञ्चालन गर्ने र डिजिटल भाडा प्रणाली लागू गर्ने निर्णय पनि गरिएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: जय हो, बोलो राधे राधे।
1: सपाई आईले सुंदर नूंचा रेडियो साइनस 89.8 में।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.1 मेगाहर्ट्ज।
1: साहिनो समय सूचक अहिले साँझको 7 बज्यो 7 PM।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.1 मेगाहर्ट्ज।
2: आमा एक गिलास दही खाऊँ न, साह्रै गर्मी हो।
3: आमा मलाई दुध है।
2: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
4: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
2: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
4: भरतपुर 10 सिचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
5: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेरी टोल, भरतपुर 3 बेलसुक।
6: चैते धानमा नेक ब्लास्टको समस्या,
5: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाँटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
6: रोगको लागि अनुकूल मौसम,
5: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
6: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने,
5: खेतमा पानी जमाइ राख्ने,
6: वेबिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने,
5: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
7: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना,
8: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह, BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
7: कलेजका विशेषताहरू,
8: पर्याप्त सुविधा सहित आफ्नै भवन,
7: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
8: पर्याप्त छात्रवृत्ति व्यवस्था,
7: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
8: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0656-93-495।
9: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना, नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकार वाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
10: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना। चालू आर्थिक वर्षको शुरूआती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने व्यवहारा जानकारीको लागि अनुरोध छ। सेवाग्राहीहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने व्यवहारा अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाई रहनु नपर्ने व्यवहारा अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
11: रेडियो साइनो 89.8 मेगाहर्ज। तपाईं हाम्रो अटुट साइनो।

0: राष्ट्रप्रति जनविश्वास पुनस्थापित गर्नुपर्छ। अब खबर सन्तोषी रावलबाट।
1: नेपाल भारत सीमा व्यवस्थापन संयुक्त कार्यदलको 14 बैठक देहरादूनमा जारी छ। दुई देशका अधिकारीहरू सहभागी बैठकमा सीमा स्तम्भ, दशगजा, जीपीएस म्यापिङ र सीमा क्षेत्रका बासिन्दाको जमीन सम्बन्धी विवरण संकलन लगायत विषयमा छलफल भइरहेको छ। तर बैठकको चासो सीमा विवाद समाधान भन्दा सीमा व्यवस्थापन नै केन्द्रित हुने देखिएको छ। लिम्पियादुरा, कालापानी र सुस्ताको विवाद समाधानका लागि छिट्टै राजनैतिक तथा कूटनीतिक पहल आवश्यक रहेकाले कार्यदलको बैठकले ती विषयमा ठोस निर्णय गर्न सक्ने सम्भावना सीमित रहेको टिप्पणी गरेको छ। पूर्व परराष्ट्र मन्त्री प्रदीप ग्यावलीले बैठकलाई औपचारिकतामा सीमित नगरी सीमा क्षेत्रमा देखिएका व्यावहारिक समस्या र भोगाधिकारका विषयमा निर्णय गर्नुपर्ने बताउनु भएको छ। अर्का पूर्व परराष्ट्र मन्त्री उपेन्द्र यादवले भने मूल सीमा विवाद समाधान नभएसम्म व्यवस्थापन सम्बन्धी बैठक अपूरो हुने टिप्पणी गर्नुभयो। नेपाल भारत बीच अधिकांश सीमाको स्ट्रीम म्याप तयार भइसके पनि लिम्पियादुरा, कालापानी र सुस्ताका कारण अन्तिम टुंगो लाग्न सकेको छैन। लामो समयदेखि कायम रहेको नेपाल भारत सीमा विवाद समाधानका लागि यस बैठकले कस्तो भूमिका खेल्न सक्छ, सीआईएनसँग कुरा गर्दै भारतका लागि नेपालका पूर्व राजदूत लोकराज बराल।
2: अब तिनीहरूले त त्यो छलफल गरिसके, त्यसको कार्यान्वयन कसरी गर्ने, सम्भव भएसम्मलाई सिमानालाई न्यूनतम विवादास्पद बनाउने, अब सम्भव भएसम्म, अब म अहिले लिम्पियादुराको कुरा त म उठाउन सक्दिनँ, लिम्पियादुरा निपुलिएको कुरा चाहिँ, तर अरू त कुरा त सुल्टाउन सकिन्छ नि त, त्यो कुरा पनि सुल्टाए हुने हो, त्यो पनि अब मिटिङ हुन्छ, फेरि अर्को मिटिङमा फेरि यस्तै कुरा हुन्छ, यस्ता मिटिङ कति भए, कति संयुक्त बिचमा अस्ट्रेलिया प्रधानमन्त्रीको संयुक्त बिचमा कति कुरा हाले हुन्छ, त्यो पनि हुँदैन। जसलाई हाम्रो चाहिँ दुईटैतिरको गल्ती चाहिँ सक्रियता चाहिँ तल्लो स्तरबाट गराउनुपर्छ, तल्लो स्तरबाटै यो समस्याहरू सुल्टाउनुपर्छ भन्ने मलाई लाग्छ।
1: बैठकबाट विवादित भूभागमा निर्णयभन्दा सीमा व्यवस्थापनमा सुधारका लागि ठोस कदम अपेक्षा गरिएको उहाँले बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तलाई ज्यान मार्ने धम्की आएको र प्रधानमन्त्री कार्यालयमा घण्टौं राखेर दवाब दिएको भने सार्वजनिक हुनु गम्भीर विषय भएको बताउनु भएको छ। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै लामिछानेले यस्तो वातावरणमा अख्तियारका अधिकारीले कसरी निष्पक्ष निर्णय गर्न सक्छन् भन्दै प्रश्न गर्नुभयो। उहाँले अख्तियार सरकारको छाया नभएको भन्दै राजनीतिक हस्तक्षेप बिना काम गर्न आयोगलाई आग्रह गर्नुभयो।
3: म तपाईँलाई सत्तारूढ दलको सभापतिहरू सेतेति भन्न सक्छु कि इतिहास रच्नुहोस्, हाम्रो केही पनि कहीँ कतै केही पनि आग्रह पूर्वाग्रह केही पनि छैन। कानूनले दिएको अधिकारमा सदुपयोग गरेर सुशासन कायम गर्ने कुरामा कुनै किसिमको राजनीतिक हस्तक्षेप हामीबाट हुनेवाला पनि छैन। हाम्रो अहिले अख्तियार अहिलेको विद्यमान नेतृत्वमा हामी सरकार आइसकेपछि कोही पनि नियुक्त हुनुभएको छैन। पूर्ववर्ती सरकारहरूले विभिन्न समयमा विभिन्न सरकार भएका बेलामा त्यतिखेरको सिफारिस अनुसार संसदीय सुनवाई अनुसार नै उहाँहरू सिफारिस हुनुभएको हुनाले अझ बढी सजिलो सरलाई र अहिले मेरो व्यक्ति यहाँलाई सजिलो पार्दछ भने म त्यसमा खुसी नै हुन्छु। त्यस कारणले यसलाई ध्यान दिनुपर्छ जस्तो लाग्छ।
1: त्यसअघि बैठकमा बोल्दै अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राईलाई घण्टौं थुनिएको भन्ने चर्चाबीच राईले आफूलाई पासपोर्ट प्रकरणमा छलफलका लागि प्रधानमन्त्रीले बोलाउनु भएको बताउनु भएको छ। सांसदहरूको प्रश्नको जवाब दिँदै राईले प्रधानमन्त्रीले बोलाएपछि आफूहरू कार्यालय गएको र सम्बन्धित विषयमा छलफल भएको बताउनुभयो।
4: हामी पनि छलफल गऱ्यौँ, त्यसपछि तपाईँको चाहिँ केही हेरेर पनि यसलाई अगाडि एक्सपिडाइट गर्न पाउनु भनेर आएपछि हामीले एक्सपिडाइट गऱ्यौँ, त्यसैले चाहिँ हामीले मुद्दा पनि लग्यौँ। अब त्यसमा पनि पैसा मुद्दा दर्ता भइसकेको छ, त्यो आवेदन भइसकेको भएकोले त्यो आवेदनको चाहिँ तपाईँहरूले चाहिँ त्यो कुनै वेबसाइटमा पाइन्छ। आवेदनमा हामीले त्यो ठिक थियो कि थिएन भन्ने कुरो चाहिँ हामीले गर्दाखेरि चाहिँ पैसा कति छ भन्ने कुरो त्यो आवेदनको चाहिँ सबै तपाईँहरूले हेर्नुहोस्, स्पष्ट हेर्नुहुन्छ।
1: कानून मन्त्री सविता गौतमले भने अख्तियारको त्रासका कारण कर्मचारीमा डिसिजन प्यारालाइसिस देखिएको बताउनु भएको छ। भ्रष्टाचार नियन्त्रणसँगै इमान्दार कर्मचारीले नर्भिक भएर निर्णय गर्ने वातावरण बनाउनु पर्ने उहाँको भनाइ छ। संसदीय समितिले ग्यास सिलिण्डरको सुरक्षा र व्यवस्थापनका लागि ट्र्याकिङ प्रणाली लागू गर्न सरकारलाई निर्देशन दिएको छ। प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आज सिंहदरबारमा बसेको बैठकले प्रत्येक सिलिण्डरको विवरण डिजिटल रूपमा राख्न निर्देशन दिएको हो। समितिले प्रत्येक सिलिण्डर कहाँबाट आयो, कहिले भरियो र अन्तिम परीक्षण कहिले भयो भन्ने विवरण डिजिटल रूपमा राख्न भनेको छ। त्यसअघि बैठकमा नेपाल एलपीजी ग्यास उद्योग संघका पूर्व अध्यक्ष शिव प्रसाद घिमिरेले ट्र्याकिङ प्रणाली लागू गर्दा ग्यासको दुरूपयोग रोक्न सकिने बताउनु भएको थियो।
5: राज्यको सुविधा पनि लाग्यो, त्यो खेल पनि यति राम्रोसँग पर्ने त्यो अब अहिले त्यति पनि नामले सामेल छैन। लगाएर खाइन पनि गर्वाहरूको विश्व विश्वचोटि मिटिङ भयो, छलफल भयो, त्यो खायो सफाइमा। त्यसले गर्दा अब यो ट्र्याकिङको सिस्टम अत्यन्त राम्रो, यो चाहिँ वास्तवमा अभाव हुँदा नहुँदा हुँदा पनि यसले छुट्टै डेटा आयो। त्यो उद्योगीको पनि हितमा छ, उपभोक्ताको पनि हितमा छ, विक्रेताको पनि।
1: समितिले गैसी र व्यावसायिक सिलिण्डरको छुट्टा छुट्टै अभिलेख राख्न पनि निर्देशन दिएको छ भने नेपाल आयल निगमलाई ग्यास वितरण र व्यवस्थापनका समस्या एक वर्षभित्र समाधान गर्न निर्देशन दिएको छ। प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले विदेशी सहयोगलाई राष्ट्रिय बजेट र सरकारी कोष प्रणालीबाटै परिचालन गर्न सरकारलाई निर्देशन दिएको छ। आज बसेको समितिको बैठकले नगद वस्तु वा प्राविधिक जुनसुकै सहयोग भए पनि सकेसम्म सरकारी कोष मार्फत परिचालन गरी लेखा परीक्षणको दायरामा ल्याउनुपर्ने निर्देशन दिएको समितिका सभापति भरत बहादुर खड्काले बताउनुभयो। त्यस्तै विदेशी सहयोग प्रतिबद्धता, प्राप्ति खर्च र शोध भर्नाको एकीकृत अभिलेख राख तथा सबै सहायता सूचना प्रणालीमा अनिवार्य दर्ता गर्न निर्देशन दिएको छ। त्यस अघि बैठकमा सांसदले उठाएका प्रश्नको जवाब दिँदै अर्थमन्त्री डाक्टर सोरिङ वाग्लेले वैदेशिक सहायता र सहुलियतपूर्ण ऋण घट्दै गएकाले अब विकासका लागि निजी क्षेत्रको पूँजी परिचालन गर्नुपर्ने बताउनु भएको छ। सरकारले निजी तथा संस्थागत लगानी आकर्षित गर्ने नीति लिएको उहाँको भनाइ छ। नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले भोलि बैठक बोलाएको छ। बैठक बिहान 11 बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। समितिका सचिव दिनेश थापा मगरका अनुसार बैठक बोलाए पनि के कस्ता विषयमा छलफल हुने हो भन्ने एजेण्डा सार्वजनिक गरिएको छैन। पार्टीभित्रका अनुशासन सम्बन्धी विषयमा निर्णय गर्ने जिम्मेवारी पाएको समितिको बैठकलाई कांग्रेसभित्र चासोका साथ हेरिएको छ। बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले सरकार विस्तार गर्दै 6 मन्त्री नियुक्त गर्नुभएको छ। मुख्यमन्त्री थापाले आफ्नै दल नेकपा एमाले सहित सत्ता साझेदार नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट मन्त्री नियुक्त गर्नुभएको हो। एमालेका भरत केसीलाई भौतिक पूर्वाधार विकास मन्त्री र ज्ञान बहादुर तामाङलाई बिना विभागीय मन्त्री बनाएको छ। सत्ता साझेदार नेकपासँग मन्त्रालय बाँडफाँड टुङ्गिन बाँकी रहेकाले केही मन्त्रीको जिम्मेवारी पछि तोकिने मुख्यमन्त्री थापा बताउनुभयो। यसैबीच बागमती प्रदेशमा एमाले नेतृत्वको सरकारलाई समर्थन गरेको विषयले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपामा आन्तरिक विवाद चर्किएको छ। पार्टीको निर्देशन विपरीत सरकारलाई समर्थन गरेको भन्दै राप्रपाले प्रदेश संघीय दलका नेता उद्धव थापामाथि कार्यवाही गरेको छ। राप्रपाको सचिवालय बैठकले थापालाई प्रदेश सांसदबाट पदमुक्त गर्न प्रक्रिया अघि बढ़ाउने र पार्टी सदस्य समेत खारेज गर्ने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङ्गदेलले बताउनुभयो।
6: प्रदेश सभा संसदीय दलका नेता प्रदेश सभा सदस्य उद्धव थापाले पार्टीको तर्फबाट समर्थन छ भन्ने पत्र बुझाएकोमा निजलाई चाहिँ हिजै अनुशासन समितिले स्पष्टीकरण सोधेको थियो र समयमा जवाब समेत नदिएको र उक्त सिफारिश अथवा समर्थन फिर्ता पनि नलिएको सन्दर्भमा आज बसेको कार्य सम्पादन समितिको बैठकले उद्धव थापालाई पार्टीको साधारण सदस्य र प्रदेश सभाको सदस्यबाट समेत पदमुक्त गर्ने सिफारिश गर्ने निर्णय।
1: पार्टीले बागमतीमा कुनै दललाई समर्थन नगर्न आफ्ना सांसदलाई निर्देशन दिएको थियो, तर यही निर्णयमा पार्टीभित्र मतभेद देखिएको छ। नेता कमल थापाले उद्धवमाथिको कार्यवाहीप्रति असहमति जनाउँदै नोट अफ डिसेन्ट दर्ता गर्नुभएको छ। नेपाल भूटान बंगलादेश र मालदिव्स बीच मालवस्तु भन्सारमा आइपुग्न अघि नै सूचना आदान प्रदान गर्ने सम्झौता भएको छ। सम्झौता अनुसार अब सीमा पारीबाट सम्मान भन्सार कार्यालयमा आइपुग्न अगाडि नै त्यसको विस्तृत विवरण प्राप्त हुनेछ। यसले गर्दा भन्सार अधिकारीहरूलाई जोखिमको विश्लेषण गर्न, अवैध वस्तुको सरपसार नियन्त्रण गर्न र सही कारोबार गर्ने व्यापारीहरूको सामान छिटो जाँचपाँच गराउन सजिलो हुने भन्सार विभागका सूचना अधिकारी किशोर बर्तौलाले जानकारी दिनुभयो। साझा खबरमा अब खेल खबर। अन्तर्राष्ट्रिय आमन्त्रण चौथो संस्करणको ताप्लेजुङ गोल्ड कपको खेल तालिका सार्वजनिक भएको छ। खेलसँगै पर्यटन प्रबन्धनमा टुवा पुर्याउने उद्देश्यले प्रतियोगिताको तालिका फक्तालुङ गाउँपालिकाको लोदेन क्षेत्रमा पुगेर सार्वजनिक गरिएको हो र नेपालमा पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता आयोजना हुने भएको छ। यो प्रतियोगिता आउँदो शनिबार र आइतबार त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा रहेको राष्ट्रिय खेलकुद परिषद राखेपको कवर्डहलमा हुने भएको हो। आयोजकका अनुसार दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका उत्कृष्ट पब्जी मोबाइल टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
7: नेपालगंज उद्योग वाणिज्य संघको चुनावी सरगर्मी आर्थिक हब बनाउने एजेण्डा
8: तरसँग सचेतनाका कार्यक्रमहरू छन् र हरेक वर्षको निविधा कार्यक्रमहरूमा चाहिँ उनीहरूका मुद्दा सम्बोधन गर्ने कुरामा चाहिँ मेरो त्यही अनुसारको भूमिका निर्वाह हुन्छ।
7: कसले सम्हाल्ला नेपालगंजका व्यवसायीको नेतृत्व रिपोर्ट, सांसदको प्रभावकारी प्रस्तुतिका लागि अध्ययन अपरिहार्य, संवाद श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: गण्डकी जलाधार क्षेत्रमा बसोबास गर्नुहुने दाजुभाइ तथा दिदीबहिनीहरू,
10: के तपाईँ वा तपाईँको समुदाय हरित जलवायु कोष ग्रीन क्लाइमेट फण्डको सहयोगमा सञ्चालित कुनै आयोजनाबाट प्रभावित हुनुभएको छ? यसबाट तपाईँको खेतीपाती, बसोबास वा दैनिक जीवनमा असर परेको छ?
9: चिन्ता नलिनुहोस्, तपाईँको गुनासो सुन्ने ठाउँ छ।
10: स्वतन्त्र उजुरी संयन्त्र IRM हरित जलवायु कोषबाट पूर्ण रूपमा स्वतन्त्र निकाय हो। यसले तपाईँका गुनासा निष्पक्ष, गोप्य र निशुल्क रूपमा सुन्छ र समस्या समाधानका लागि आवश्यक पहल गर्छ।
9: यदि तपाईँ हरित जलवायु कोषको सहयोगमा सञ्चालित कुनै आयोजनाबाट प्रभावित हुनुभएको छ भने आफ्नो सामुदायिक वन उपभोक्ता समूह, वडा कार्यालय वा नजिकैको सामुदायिक केन्द्रमा सम्पर्क गर्नुहोस्।
10: IRM.greenclimate.fundमा विस्तृत जानकारी लिन सक्नुहुनेछ।
11: गण्डकी नदी जलाधार क्षेत्रमा जलवायु उत्तरदायित्व संयन्त्रहरूमा समुदायको पहुँच र सचेतना अभिवृद्धि परियोजना अन्तर्गत युथ एक्सन फर सस्टेनेबल एण्ड इको नेपाल एसएनद्वारा जारी सन्देश।
9: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छ।
12: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
9: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
12: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
9: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
12: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
9: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउं, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र UERC, सामुदायिक रेडियो उदयपुर र CIN।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
7: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। नेपालगंज उद्योग वाणिज्य संघको नयाँ नेतृत्व छनौटका लागि यही भदौ 6 गते निर्वाचन हुँदैछ। व्यवसायीका समस्या समाधानदेखि औद्योगिक क्षेत्रको विकास, कर मैत्री वातावरण, खुला सीमा व्यवस्थापन र नेपालगंजलाई आर्थिक हब बनाउने
0: किसिमका एजेण्डा उम्मेद्वारहरूले अघि सारेका छन्। त्यसै अनुसारको प्रचार प्रसारमा उनीहरू जुटेका छन्।
14: व्यवसायका समस्या सरकारसम्म पुर्याउनेदेखि नेपालगंज उद्योग वाणिज्य संघलाई प्रभावकारी र जवाबदेही बनाउनेसम्मका प्रतिबद्धता उम्मेद्वारहरूले सार्वजनिक गरेका छन्। अध्यक्ष पदमा संयुक्त व्यवसाय समूहका तर्फबाट चिरञ्जीवी ओली र स्वतन्त्र व्यवसाय समूहबाट ध्रुव दाहालबीच प्रतिस्पर्धा हुँदैछ। अध्यक्ष पदका उम्मेद्वार ओली भन्नुहुन्छ,
15: नेपालगंज एउटा विशेष खालको शहर हो। यहाँको नौबस्ता उद्योग क्षेत्र चाहिँ तपाईँको हामीले 72 सालमा घोषणा भए तापनि वास्तवमै कामको शुरूआत हुन सकिरहेको छैन। यो प्रमुख मुद्दा हुन सक्छ। यहाँका उद्योगी व्यवसायहरूले फ्रीमा नेपाल सरकारबाट जग्गा लिने र त्यो जग्गामा एउटा स्ट्रक्चर बनाएर चाहिँ व्यवसायलाई अझ कसरी राम्रो गर्न सकिन्छ अथवा उद्योगलाई अथवा उत्पादनलाई कसरी बढावा दिन सकिन्छ भन्ने विषयमा एउटा मुद्दा रहन्छ। र त्यो सँगसँगै करसँग सचेतनाका कार्यक्रमहरू छन् र हरेक वर्षको निविधा कार्यक्रमहरूमा चाहिँ उनीहरूका मुद्दा सम्बोधन गर्ने कुरामा चाहिँ मेरो त्यही अनुसारको भूमिका निर्वाह हुन्छ।
14: अध्यक्ष पदका अर्का उम्मेद्वार ध्रुव दाहालले भने संघभित्रको सुशासन र व्यवसायका अधिकारलाई प्राथमिकतामा राख्ने बताउनु भएको छ।
16: विशुद्ध व्यवसाय छात्र संगठन बनोस्, व्यवसायको हकितको लागि मैदानमा खडा होस्, नेपाल सरकारसँग भएका चिज सम्झौता बापत विस्थापित उद्योगहरूलाई ती उद्योगहरू चिज सञ्चालन ल्याउनको लागि यहाँका व्यवसायी सानादेखि ठूला मजौला व्यवसायको हकितको लागि निरन्तर खटिरहने प्रयास गर्दछु।
14: नेपालगंज उद्योग वाणिज्य संघको यसपटक महिला उपाध्यक्ष पदमा रूपा अर्थात सानो ओझा र उमा ग्रान्डन बीच प्रतिस्पर्धा हुँदैछ। अन्य दुई महिला भने मनोनयन मार्फत कार्य समितिमा आउनेछन्।
17: कतिपय महिला व्यवसायीहरू पनि छन् जसले आफ्ना पीड़ाहरू सुनाउने ठाउँहरू उनीहरूले देखिरहेका छैनन्। तिनीहरूको एउटा म आवाज बन्न सकौं, तिनीहरूको म एउटा प्रेरणाको स्रोत बन्न सकौं, उनीहरूले उठान गरेका मुद्दाहरूलाई नै म ठाउँसम्म पुर्याउन सकौं।
18: महिलाहरूको उपस्थिति जुनै पनि संघ संस्थामा नहुने र यहाँ भित्र पैसाको चलखेलले गर्दा महिलाहरू सधैँ पनि पछाडि पर्नुपर्ने अवस्था, यसको विद्रोहमा मेरो उम्मेद्वारी छ।
14: संघको महासचिव पदमा संयुक्त व्यवसाय समूहबाट विष्णु श्रेष्ठ र स्वतन्त्र व्यवसाय समूहबाट दिपेन्द्र कुमार जोशी प्रतिस्पर्धामा हुनुहुन्छ। 27 वस्तुगत संस्थालाई एकीकृत गर्दै उनीहरूका साझा समस्या समाधानका लागि संस्थागत वातावरण बनाउने तथा व्यवसायलाई ज्ञान सेप र प्रविधिसँग जोड्ने आश्वासन पनि उम्मेद्वारको छ।
19: 1 वर्षभित्र गर्ने, 2 वर्षभित्र गर्ने, 3 वर्षभित्र गर्ने भनेर हामीले प्लानिङ गरेर यसपटक हामीले ती सबै कुराहरूलाई पूरा गर्ने हामीले चाहिँ प्रतिबद्धता व्यक्त गर्न चाहन्छौँ।
20: उद्योग वाणिज्य संघ नेपालगंजसँग आबद्ध 3600 जुन सदस्यहरू हुनुहुन्छ उहाँहरूको मुख्य माग हो व्यवसायलाई एकत्रित गर्ने, व्यवसायको हकको लागि बोलिदिने, व्यवसाय उद्देश्यसँग समन्वय गरिदिने, व्यवसायीहरू संघ संस्थालाई राष्ट्रिय अन्तर्राष्ट्रियसँग जोड्ने मुख्य हुन्छ र उनीहरूलाई चाहिने ज्ञान सिप र प्राविधिक प्रविधि रूपमा उहाँलाई जोड्नुपर्ने हुन्छ।
14: संघको वाणिज्य उपाध्यक्ष सहित केही पदमा भने निर्विरोध निर्वाचित भइसकेका छन्। मुख्य प्रतिस्पर्धा रहेका पदमा उम्मेद्वारहरूले अघि सारेका एजेण्डा, विगतको कार्यानुभव र प्रतिबद्धता कार्यान्वयन गर्ने क्षमताको मूल्याङ्कन गर्दै मतदाताले भोट हाल्नुपर्ने भएको छ। निशु जोशी, सीआईएन रेडियो, कृष्णसार, नेपालगंज, बाँकी।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। तथ्य र प्रमाणसहित बोल्न सांसदले अध्ययन गर्नुपर्ने,
21: यो मैले चाहिँ स्कूलमा कहिले पनि यति धेरै पढेन, किनभने यो तपाईँको यति तपाईँको इन जेनरल विषय छ कि हामीले कल्पना नगरेका कुरामा चाहिँ अब मलाई सजिलो के छ भने कानून विद्यार्थी भएको कारणले पनि सजिलो हो।
0: सांसदका लागि अध्ययन नै प्रभावकारी प्रस्तुतिको आधार। संसदमा विषय प्रस्तुत गर्न सांसदले गर्नुपर्ने तयारी सहितको संवाद श्रृंखला, हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
22: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
23: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-5523।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला, हेलो सांसद।
24: नमस्कार,
2: संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग बर्दिया क्षेत्र नम्बर एकबाट निर्वाचित सांसद ठाकुर सिंह थारू हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ। लामो समय पत्रकारिता गर्नुभयो, सांसद भएर अगाडि बढ्दै गर्दाखेरि त्यो मैले धेरै कुरा सिकिसकेको थिएँ, देखिसकेको थिएँ, त्यसकारण अलिक सजिलो, अथवा पत्रकारिता अलिक फरक, यता सांसदको यात्रा चाहिँ फरक रहेछ भन्ने लाग्यो।
3: यो धेरै फरक, यो चाहिँ फरक के हो भने नि, हामी पत्रकार हुँदाखेरि, म सञ्चारकर्मी हुँदाखेरि, अब सञ्चारकर्मी के हो भने राज्यलाई खबरदारी गर्ने, राज्यले चाहिँ यो ठाउँमा यस्तो गर्नुपर्छ भनेर भन्थ्यौं। तर सांसद भन्ने चिज के भयो भने हामी खबरदारी त गर्यौं, तर अब त्यो खबरदारी गरेको चीजलाई इम्प्लिमेन्ट कसरी गर्ने भन्ने चाहिँ सांसदको भूमिका चाहिँ रहेछ, किनभने आवश्यक पर्ने कानूनहरू बनाउने होइन, त्यसलाई चाहिँ कसरी पूरा गर्ने भन्ने चाहिँ सांसदको कर्तव्य हो, राज्यसँग पहुँच पुर्याउने। अहिले चाहिँ प्रत्यक्ष रूपमा बोलेर र कानून बनाएर हामीले चाहिँ त्यहाँ समस्या, गाउँघरका समस्याहरूलाई इम्प्लिमेन्ट गर्ने प्रयास गर्छौँ। त्यसैले पत्रकारिता र सांसदको भूमिकामा त धेरै डिफरेन्स नै हुने नै भयो।
2: प्रश्न गर्न अथवा समाचार लेख्न सजिलो कि त्यहाँ आएर नागरिकको जनताको प्रश्न
3: गर्न सजिलो, प्रश्न गर्न सजिलो, त्यो इम्प्लिमेन्ट गर्न र जवाब दिन चाहिँ गाह्रो।
2: पछिल्लो संसदको गतिविधिहरूमा तपाईँको कस्तो छ त्यसमा बुझाइ, सांसदहरूको भूमिका, सरकारमा रहेका दल, प्रतिपक्षमा रहेका दलको जुन खालको व्यवहार अहिले भइरहेको छ?
3: यसो छ, मैले त अब चाहिँ प्रतिपक्षलाई के बुझ्छु भने त्यो रचनात्मक भूमिकाको रूपमा बुझ्छु, उहाँहरूले हामीलाई खबरदारी गर्नुहुन्छ, अब हामी सत्ता पक्ष मान्ने हौ, अब हामीले चाहिँ कहीँ गल्ती गरेका छौँ, कहीँ चाहिँ हामी बाटो बिराएका छौँ भने उहाँहरूले खबरदारी गर्नुहुन्छ, त्यसैले मैले त्यहाँ त्यति ठुलो रूप लिँदैन होइन, उहाँहरूको रचनात्मक भूमिका हो। एउटा चाहिँ पोलिटिकल साइन्सले के भन्छ भने, संसद भनेको प्रतिपक्षको हो, भनेको अधिकांश समय प्रतिपक्षहरूले बोल्नुहुन्छ, हामी कम बोल्छौँ सत्ता पक्ष, किनभने पार्टी भइसकेपछि त अब संसद पार्टी भइसक्यो, हामीले आफ्नो समय बोल्ने होइन। तर चाहिँ प्रतिपक्षले चाहिँ हाम्रो अहिले चाहिँ म देख्छु प्रतिपक्षहरूले चाहिँ राम्रै भूमिका देख्नुभएको छ, हाम्रो चाहिँ धेरै विषयवस्तुमा हामीलाई फिडब्याक दिने, हाम्रो सरकारले तपाईँहरू यो गर्दा ठिक हुन्छ है भन्ने चाहिँ हामीलाई बाटो देखाइराख्नु भएको छ।
2: सत्ता पक्षको सांसद भएको कारणले गर्दाखेरि अलि आफैले आफैलाई नियन्त्रण गर्नुपर्ने त्यस्तो खालको औपचारिक अनौपचारिक
3: सत्ता पक्ष र प्रतिपक्ष सांसद भन्दा पनि कस्तो छ भने, सांसदको पनि आफ्नो कोड अफ कन्डक्ट छ, जस्तै प्रतिनिधि सभा नियमावली 2083 छ, त्यो चाहिँ कस्तो हो भने त्यो सांसदले आफ्ना लागि आफै बनाएको हो कि, त्यो सांसदले मैले यो गर्न हुन्छ, मैले चाहिँ यो गर्न हुन्न भनेर आफैले लेखेर बनाइसकेपछि संसदमा आफैले पास गरेको चीजलाई आफूले मान्ने कि नमान्ने भन्ने त हो नि त,
2: पछिल्लो गतिविधिले मानेको जस्तो देखिन्छ कि नमानेको,
3: कस्तो छ कस्तो कति तपाईँले कस्तो तपाईँले कुन प्रसङ्ग कोट्याउनु भएको होला भने, कुनै साथीहरूले कहिले अलिकति चर्को बोल्नु हो कि भन्ने प्रसङ्ग उठाउनु
2: भयो,
3: तपाईँको कस्तो हुन्छ भने मान्छेको व्यवहार हुन्छ कि, कोही मान्छे कुनै कुरा राख्दाखेरि रोए जस्तो गरेर आफ्नो प्रेजेन्टेसन गर्छ, कोही चर्किएर बोल्छ, कोही मिठो बोल्छ, कोही एकदम स्ट्रेट बोल्छ, त्यो आफ्नो बानी हुन्छ,
2: भनेको सबै सांसदको भूमिका अहिले सबै ठिक छ
3: एकदम ठिक छ। अब कस्तो हो भने, अब तपाईँको बानी त सकिँदैन नि कन्ट्रोल, संसारमा सबै चिजको ब्रेक छ होइन, ब्रेक लगाउन सकिन्छ नि त, तपाईँको मोटरसाइकल, गाडी, सबै चिजको ट्रेन, सबैको ब्रेक छ, तर मान्छेको त ब्रेक त अरूसँग हुँदैन नि त, संसद पनि मान्छे हो, अब त्यो सांसदको ब्रेक, त्यो मान्छेको ब्रेक त जो मान्छे जे व्यवहार गर्दैछ उसँगै ब्रेक हुने हो, त्यसैले ब्रेक कहाँनिर लगाउने भन्ने उहाँहरूको कुरा हो।
2: अनि संसदमा तपाईँ जाँदै गर्दाखेरि तयारी कतिको गर्नुपर्छ?
3: एकदम यस्तो हुन्छ, अब तपाईँको दुइटा खाले हुन्छ होइन, मेरो भूमिका के हो, मेरो भूमिकाले तपाईँको मेरो जिल्ला, मेरो राज्य, मेरो देश, मेरो कानून होइन कुरा चाहिँ अब चाहिँ मैले धेरै प्रभाव पर्छ कि, संसद भनेको के हो भने आफै कानून बनाउने मान्छे हो, त्यसैले मैले चाहिँ धेरै अध्ययन गर्नुपर्छ भन्ने चाहिँ मान्छे सोच भएको मान्छे पढ्छ नै होइन, अब अरू सांसदहरूले पनि त्यही गर्नु होला, किनभने त्यहाँ सुन्नुहुन्छ नि त, सुन्नुहुन्छ बोलेको होइन,
2: कति घन्टा लाग्छ तयारी गर्न संसद?
3: कुरै नगर्नुहोस् है, अब संसद त मैले चाहिँ भने नि, अब तपाईँलाई हाँसो लाग्ला होइन, धेरै साथीहरूलाई मैले नढाँटेर भन्छु होइन, म जीवनमा ढाँटेको पनि छैन होइन, यो मैले चाहिँ स्कुलमा कहिले पनि यति धेरै पढेन, किनभने यो तपाईँको यति तपाईँको इन जेनरल विषय छ कि हामीले कल्पना नगरेका कुरा, म चाहिँ अब मलाई सजिलो के छ भने कानुन विद्यार्थी भएको कारणले पनि सजिलो होइन, अब तपाईँको यति धेरै कानुन, यति धेरै अहिले त तपाईँको के छ भने 166 कानुन यही वर्ष हामीले चाहिँ टेब्लो हुँदैछ, टेब्लो भइसक्यो, अब 7-8 चाहिँ हामीले चाहिँ अब पास गर्दैछौँ, 3-4 त पास गरिसक्यौँ, खनिज पास गर्यो होइन, अब त्यो समितिमा के अरे भइसक्यो होइन, मानव बेचबिखान तथा सार्वसार नियन्त्रण 2064, अब हिजो मात्रै बाल बालिका सम्बन्धी बाल बालिका श्रम निषेध ऐन
21: का बारेमा छलफल गरौँ।
2: त्यो प्रतिनिधि सभा पारित भयो, अब समितिमा जाने।
21: अब समितिमा भन्दा पनि त्यो अब चाहिँ प्रतिनिधि सभाको हाउसले चाहिँ पारित गर्यो, अब त्यसपछि के भन्छ अरे
2: संशोधनको
21: लागि चाहिँ गएको छ। त्यसैले यो त पढ्न त पर्यो नि त, पढ्न पर्यो, त्यसैले धेरै तयारी गर्नुपर्छ।
2: अनि तयारी गर्दै गर्दाखेरि त्यो एक्लैले भ्याइँदो रहेछ कि अथवा सङ्गसाथी चाहिँदो रहेछ?
21: अब सङ्गसाथी त चाहिनु पर्थ्यो होइन। अब कस्तो भयो भने अब चाहिँ सांसद भएको अब धेरै कुरा चाहिँ साथीहरूले भन्छन्, सांसद भनेको चाहिँ अब धेरै साथी, अब यसमा प्रसङ्ग जोडाउने होला होइन, तपाईँले कुरा उठाएन, सोकियो सांसदलाई दिनहुन्न लिनहुन्न भन्ने प्रसङ्ग होइन। तर एउटा कुरा चाहिँ के हो भने सांसदले एउटा सांसद अहिलेको पार्लियामेन्ट छ नि, अब म पहिलाको पार्लियामेन्ट कस्तो थियो तपाईँले भन्नु जान सक्दिनँ भन्न सक्दिनँ, तर अहिलेको पार्लियामेन्टले सांसदहरूलाई दिएको बिजनेस जुन छ नि, बिल बनाउने, बिलमाथि छलफल गर्ने, त्यो सांसदको एक्लो प्रयासले सम्भव छैन। सोकी अलिक पढे लेखेकै अलिकति बुझेको हुनु पर्यो भने सांसदलाई अलिक सहयोग चाहिँ हुन्छ।
2: तपाईँ अब कानून पढेको पनि, तपाईँले पत्रकारिता मार्फत हिजो प्रश्न गर्दाखेरि कहाँ के कस्तो छ भन्ने बुझेको मान्छे पनि भएको कारणले सोकीय भनेको कानून विषय पढेकै अति विज्ञ नै चाहिने हो कि साथीभाइ?
21: त्यसमा चाहिँ कानून पढेको भइदियो धेरै राम्रो, भोग्दैन भने कम्तीमा ब्याचलर्स पास गरेको हुनुपर्छ भन्ने चाहिँ छ होइन। अब अर्को चाहिँ के हुन्छ भने पछि हाम्रो दलले पनि गर्ला होइन, अब तपाईँ विज्ञका रूपमा हाम्रो दलमा चाहिँ खटिएको जुन हाम्रो हायर गर्छ नि हाम्रो पार्टीले, हाम्रो संसदीय दलले जुन हायर गर्यो भने हामीलाई सजिलो होला किनभने, तर चाहिँ संसदलाई चाहिँ यति धेरै बिल, एउटै दिन तीनवटा चारवटा बिलमा चाहिँ छलफल हुन्छ क्या, विधेयकमा छलफल हुन्छ। अब अनुमान गर्नुहोस् एउटा बिलमा बोल्नका लागि, सांसदले बोल्नका लागि कति घण्टा तयारी गर्छ होला? त्यहाँ चाहिँ कन्टेन्ट हुनु पर्यो, इन्टरनेसनल प्र्याक्टिस चाहिँ यो छ है, भारतमा यो छ, यो छ फलाना ठाउँमा यो छ। अब यस्ता कुरा पढ्नका लागि त टाइम त लाग्ने भयो।
1: नेपाल भारत सीमा बैठकमा विवादित भूभाग भन्दा व्यवस्थापनका मुद्दा प्राथमिकतामा परेको छ। अख्तियारको त्रासले कर्मचारीमा निर्णय पक्षघात भएको मन्त्री गौतमको आरोप छ। अख्तियार प्रमुखमाथि दबाव भए निष्पक्षता कायम नहुने रासोपा सभापतिको भनाई छ। ग्यास सिलिण्डर अब ट्रैकिङमा, एक वर्षभित्र प्रणाली व्यवस्थित गर्न संसदीय समितिको सरकारलाई निर्देशन छ। विदेशी सहयोग राष्ट्रिय बजेट र सरकारी कोष मार्फत चलाउन सरकारलाई निर्देशन जारी भएको छ। नेपाल सहित चार देशबीच भन्सार सूचना आदान प्रदान सम्झौता भएको छ र चौथो संस्करणको ताप्लेजुङ गोल्ड कपको खेल तालिका सार्वजनिक भएको छ। नेपालमा पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता आयोजना हुँदैछ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 5 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।
4: साहिनो समय सूचक अहिले रातिको 8 बज्यो।
5: रेडियो साइनो 89.8 मेगाहर्ज। तपाईँ हाम्रो अटुट साइनो।
6: चैते धानमा नेक ब्लास्टको समस्या।
24: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
6: रोगको लागि अनुकूल मौसम,
24: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
6: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्तीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने,
24: खेतमा पानी जमाइ राख्ने,
6: वेभिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने,
24: ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
25: आमा, एक गिलास दही खान्न, साह्रै गर्मी हो।
8: आमा मलाई दुध है।
9: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
24: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
9: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
24: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
22: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक।
10: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
11: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
10: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड, आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550-60359 र 98550-67359।
12: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
10: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
12: कलेजका विशेषताहरू:
10: पर्याप्त सुविधा सहित आफ्नै भवन,
12: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
10: पर्याप्त छात्रवृत्ति व्यवस्था,
12: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
10: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0556-93-495।
25: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकार वाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
5: रेडियो साइनो 89.8 मेगाहर्ज। तपाईँ हाम्रो अटुट साइनो।

0: सुसना संगीत मनोरंजन को अटुटा हिमो यो हो पश्चिम चितवन को आवाज सामुदायिक रेडियो साहिनो साहिनो साहिनो 89.8 मेगाहर्ट्ज
1: चैते धानमा नेट ब्लास्टको समस्या।
2: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
1: रोगको लागि अनुकूल मौसम
2: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू
1: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
2: खेतमा पानी जमाइ राख्ने
1: वेबिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने।
2: ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
3: आमा, एक गिलास दही खाउन, साह्रै गर्मी हो।
4: आमा, मलाई दुध है।
3: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
1: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
3: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
1: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
2: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक।
5: रेडियो साइनो 89.8 मेगाहर्ज। तपाईँ हाम्रो अटुट साइनो।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।
6: यतिखेर भूमिकाको 9:15 बजेको छ। अब यहाँले सुन्न सक्नुहुनेछ बीबीसी नेपाली सेवाको समाचार।

0: समितिका सभापति र अन्तर्राष्ट्रिय प्रसंगमा रूसले युक्रेनमा गरेका पछिल्ला हमलाहरूमा कम्तीमा 15 जनाको मृत्यु। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
1: विनिता दाहालबाट समाचार सुन्नुहोस्। कियेभका मेयर भिताली क्लिट्स्कोले बीबीसीसँग कुरा गर्दै युक्रेनलाई सर्वसाधारणको सुरक्षा गर्न आफ्ना साझेदार देशहरूबाट थप सहयोग आवश्यक रहेको बताएका छन्। उनको यो भनाई रातभरि भएको अर्को भीषण रूसी बमबारी पछि आएको हो। क्लिट्स्को रूसी आक्रमणमा परेको स्थानको निरीक्षणमा गएका थिए। राजधानीका विभिन्न स्थानमा भएका आक्रमणमा कम्तीमा 15 जनाको ज्यान गएको छ भने 40 भन्दा बढ़ी घाइते भएका छन्। कियेभमा रहेका बीबीसी संवाददाता ड्यान जनसन भन्छन्, शहरको बाहिरी भेगमा कैयौं आवासीय भवनहरूमा क्षति पुगेका छन् भने केही घरहरू त्यत्तिकै देखिन्छन्। त्यो क्षेत्रमा बस्ने कम्तीमा 2 जनाको ज्यान गएको छ, थुप्रै घाइते भएका छन् अनि बाँचेकाहरू पनि घरबार विहीन भएका छन्। स्थानीय विद्यालयहरू र बाल अस्पतालमा पनि क्षति पुगेका छन्। बीबीसीका ड्यान जनसनको भनाई। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स ले ओडेसा क्षेत्रमा रहेको मोल्डोभासँगको एउटा सीमा नाकामा रूसी ड्रोनले आक्रमण गरेको बताएका छन्। इबोला प्रकोप नियन्त्रण गर्न सहयोग पुर्याउने उद्देश्यले 70,000 मात्रा खोपको नयाँ खेप प्रजातान्त्रिक गणतन्त्र कंगो पठाइँदैछ। खोप आपूर्ति सम्बन्धी अन्तर्राष्ट्रिय समन्वय समूहका अनुसार उक्त खेपमा अहिलेसम्मकै सबैभन्दा तीव्र गतिमा फैलिरहेको इबोला प्रकोप नियन्त्रणमा खटिएका स्वास्थ्य कर्मीहरूका लागि 50,000 मात्रा खोप रहेका छन्। हालसम्म इबोलाबाट 5,000 भन्दा बढ़ी संक्रमित भएका छन्, जसमा 2,300 मृत्यु भइसकेको छ। संयुक्त राष्ट्र संघले अफगानिस्तानको तालिबान सरकारले 11 दिन अघि हिरासतमा लिएका आफ्ना 2 कर्मचारीलाई रिहा गरेको जनाएको छ। ती 2 कर्मचारीलाई हेरात प्रान्तमा पक्राउ गरिएको थियो। तालिबानको गुप्तचर निकायले उनीहरूलाई किन पक्राउ गरिएको थियो भन्ने कारण बताएको छैन। स्थानीय समाचारहरूका अनुसार ती 2 कर्मचारीले हेरात प्रान्तमा महिलाहरूलाई हिरासतमा लिएको विषयमा जानकारी गराएका थिए। तालिबानले 5 वर्ष अघि शक्तिमा फर्किएपछि महिला र बालिकाहरूको धेरै अधिकारमाथि नराम्ररी बन्देज लगाएको छ। दक्षिण कोरियाको सेनाका अनुसार उत्तर कोरियाले प्योङयाङ क्षेत्रबाट करिब 10 वटा छोटो दूरीका बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ। ती क्षेप्यास्त्रहरू कोरियाली प्रायद्वीपको पूर्वतर्फ समुद्रतिर प्रहार गरिएका थिए। जापानका अधिकारीहरूले ती क्षेप्यास्त्रहरू जापानको विशेष आर्थिक क्षेत्र ईईजेड बाहिर खसेको देखिएको बताएका छन्। यी प्रक्षेपणहरू दक्षिण कोरिया र अमेरिका बीच भइरहेको संयुक्त सैन्य अभ्यासका क्रममा भएका हुन्। र बांगलादेशको संसदले मिर्जा फखरुल इस्लाम आलमगीरलाई 35 वर्षमा देशको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रपतीय निर्वाचनबाट राष्ट्रपतिमा चुनेको छ। सन् 2024मा विद्यार्थीले गरेको प्रदर्शनपछि सत्ताबाट बाहिरिएकी पूर्व प्रधानमन्त्री शेख हसिनाका उनी मुख्य विपक्षी थिए। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। भ्रष्टाचार नियन्त्रण गर्ने जिम्मेवारी पाएको संवैधानिक निकाय अख्तियार दुरूपयोग अनुसन्धान आयोग स्वतन्त्र र निष्पक्ष हुनुपर्नेमा सांसदहरूले जोर दिएका छन्। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सत्तारूढ़ तथा विपक्षी दलका सांसदहरूले आयोगका पछिल्ला काम कार्यवाहीबारे प्रश्न समेत गरे। प्रमुख आयुक्त प्रेम कुमार राईले आयोगले गर्दै आएका गतिविधिको प्रतिरक्षा गरेका छन्। सुनौ एक रिपोर्ट। समितिको बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविधा गौतमले उनकै शब्दमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट त्रास सृजना हुन नहुने बताइन्।
2: संस्थाको दल चाहिँ त्रास सृजना गरेर हामी अख्तियार दुरूपयोग अनुसन्धान आयोग एकदम बलियो छौँ भनेर सदरी बुझ्ने संस्था हुनुहुँदैन। निष्पक्षता, व्यवसायिकता र सुशासन कायम गर्नका लागि अथवा प्रमाणका आधारमा अनुसन्धान अभियोजन हुनु छ एउटा विश्वास जनाउने संस्था हुनुपर्छ भन्ने लाग्दछ।
0: प्रधानमन्त्री कार्यालयमा अख्तियार प्रमुख र आयुक्तहरूलाई झण्डै थुनेर पासपोर्ट छपाई प्रकरणमा मुद्दा चलाउन दबाव दिएको लगायतका विषयले पनि बैठकमा प्रवेश पायो। सत्तापक्ष र विपक्षी सांसद मध्ये केहीले प्रधानमन्त्री वा मन्त्रीले बोलाउँदैमा जान नहुने सुझाव दिए भने केहीले त्यसबारे चासो राखे। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहले भने,
3: समिति प्रधानमन्त्री
0: राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र बहादुर शाहीले नेपाल आयल निगमको जग्गा खरिद प्रकरणदेखि कोविड महामारीका बेला भएको भनिएको अनियमिततासम्मका विषयमा अख्तियारलाई प्रश्न गरे।
3: कोविडको बेला देश पनि मर्ने अवस्थामा थियो, हामी मान्छे मरेका मान्छे बोकिरहेको छ, तर सरकारले उम्मी घोडाला गरेर हजारौं रूपियाँ उम्मेदवार देश लाभ पर्दा।
0: बैठकमा प्रमुख आयुक्त राईले राहदानीबारे पहिले उजुरी परेको र बोलाइएपछि आफू र प्रधानमन्त्री कार्यालय गएको जानकारी दिए। उनले अख्तियारलाई बोलाउन सकिने भन्दै प्रधानमन्त्रीको बचाव गरेको देखियो। अर्को विषय, प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले वैदेशिक सहायतालाई पारदर्शी बनाउन र लेखा परीक्षणको दायराभित्र रहेर रकम परिचालन गर्नका निम्ति आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ। यसै सन्दर्भमा हामीले समितिका सभापति भरत बहादुर खड्कालाई पछिल्लो निर्देशन दिनुको कारणबारे सोधेका छौं।
4: हाम्रो देशको आफ्नो किसिमको संविधान छ, नियम छ, कानून छ, अडिटिङ गर्ने प्रणाली छ। त्यसैले गर्दाखेरि दात्री संस्थाले दिएको जुन रकम हो पारदर्शी हुनुपर्छ भन्ने सबैको ध्यानै त्यतातिर छ, सबैको जनताको। त्यसैले गर्दाखेरि कुन कुन ठाउँमा कति खर्च हुँदो रहेछ, नेपालको अडिटिङ सिस्टममा त्यो आउनु पर्यो, महालेखा परीक्षकको रिपोर्टमा त्यो पनि आउनु पर्यो, त्यसलाई त्यही ढङ्गले व्यवस्थापन गर्दा अझ राम्रो हुन्छ। अर्को कुरा, हामी त्यो अनुदान चाहन्छौँ तर नेपाली जनताको निष्ठाको आधारमा त्यो आउनु पर्छ,
0: नेपालको आवश्यकता के हो त्यो अनुसार हुनु पर्यो
4: हो त्यो अनुसार। किन नेपाल सरकारले कुनै पनि ऋण दिँदा या अनुदान ल्याउँदा हाम्रो यहाँको निष्ठालाई पहिलो प्राथमिकतामा राखेर निष्ठाको आधारमा हामीले लिने हो। हामीलाई दिने जुन रकमको बजेट खर्च हुन्छ त्यो पारदर्शी ढङ्गले नेपालको लेखा प्रणालीमा जोडिनु पर्छ, त्यो ढङ्गले यसलाई व्यवस्थापन गर्नुपर्छ।
0: यो दिशामा अगाडि बढ्नका लागि देखिएका चुनौतीहरू के कस्ता छन्?
4: एउटा कुरो, अब हाम्रो देश साह्रै अब अन्डर डेभलपमेन्ट छ, आर्थिक दृष्टिकोणले कमजोर छ, हामीले मागेर बस्नुपर्ने अवस्था छ होइन। त्यसैले कमजोर मुलुकहरूलाई आफ्नो हिसाबले कुनै पनि काम गराउन सजिलो चाहिँ छैन।
0: के भनिन्छ भने माग्ने भन्दा दिनेको हात जहिले पनि माथि हुन्छ। उसो भए दाताहरूले नेपालले राख्ने शर्तहरू मानेनन् भने त्यो अवस्थामा के गर्ने भन्ने विषयमा पनि छलफल भयो आज?
4: भयो, त्यो विषयमा पनि किन छलफल नहुनु? तपाईँले कति राम्रो कुरा गर्नुभयो, धन्यवाद। जब मान्छेले हात थाप्नु पर्यो भने हात थाप्ने मान्छे कमजोरी हुन्छन्, त कतिपय कुराहरू उनको इन्ट्रेस्टको आधारमा काम गर्नुपर्ने कुरा हुन्छ। तर एउटा कुरो के हो भने दाताहरूलाई कन्ट्रोल गर्नुपर्छ, उनीहरूलाई निगरानी राख्नुपर्छ भन्ने हाम्रो मनसाय होइन। हाम्रो खाली मकसद के हो भन्दाखेरि अब यो पारदर्शी ढङ्गले कुनै पनि कुरालाई अगाडि बढाउनु पर्छ। यो लोकतन्त्र हो, लोकतन्त्रमा पारदर्शी जवाबदेहिता भनेको महत्वपूर्ण पक्ष हुन् भन्ने कुरो उहाँहरूले नै सिकाएका हुनाले हामी पनि सिक्दै गएको मुलुक हुनाले हाम्रो भनाइ के हो भन्दा तात्री संस्थाहरूले पनि जुन मानवीय सहयोगको लागि नेपाललाई दिने कुरा उनको इन्ट्रेस्ट भन्दा नेपालको आवश्यकता के हो मैले अघि पनि निवेदन गरेँ, त्यो आधारमा उहाँहरूले दिनु पनि पर्छ। एउटा कुरो के हो भन्दाखेरि आर्थिक अनुशासन नगरिकन वित्तीय सुशासन आउन सकिँदैन। त्यसैले जुन देशमा रकम खर्च हुन्छ, अनुदान भनौँ, ऋण भनौँ, सहयोग भनौँ, र त्यो देशको लेखा प्रणालीमा पनि यसलाई जोडिदिँदा यो पारदर्शी ढङ्गले हाम्रो मुलुकमा यति पैसा आयो, यो शीर्षकमा यति पैसा आयो, यति खर्च भयो, यो तरिकाले खर्च भयो, यसको उपलब्धि यति आयो भन्ने कुरा दिने दातालाई पनि यसले उनको हाइटै बढाउँछ, उनका प्रतिको कन्फिडेन्स बिल्डअप गर्छ जस्तो मलाई लाग्छ।
0: सार्वजनिक लेखा समितिका सभापति भरत बहादुर खड्का। एलपी ग्यास आपूर्ति सम्बन्धी एउटा विषय, नेपाल आयल निगमका अधिकारीहरूले भारतलाई मासिक 60,000 मेट्रिक टनसम्म ग्यास उपलब्ध गराइदिन अनुरोध गरिएको भन्दै आपूर्ति बढेसँगै वितरण प्रणाली सहज हुने क्रममा रहेको बताएका छन्। तर अझै पनि कैयौं ठाउँमा सहजै खाना पकाउने ग्यास खरिद गर्न नपाइरहेको उपभोक्ताले गुनासो गर्दै आएका छन्। हामीले नेपाल आयल निगमको एलपीजी तथा एभिएसन विभागका निर्देशक विनित मणि उपाध्यायलाई मासिक 60,000 मेट्रिक टनसम्म एलपीजी आउन थालेमा संकट टर्छ त भनेर सोधेका छौ।
5: पक्कै पनि टर्नुपर्छ, किनभने हामीले विगतमा साबिकमा चाहिँ कति मगाउँथ्यौ, जति बेला नर्मल हुन्थ्यो भन्दाखेरि त्यति बेला 40-47,000 मेट्रिक टन मगाउँथ्यौ, त्यतिले पनि मार्केट पुगिरहेको थियो। चैत वैशाख जेठ महिना र करिब करिब असारको अन्तिमसम्म चाहिँ यो 7.1 केजीमा हामीले फिल गर्न थालेपछि अलिकति डिमाण्ड चाहिँ घटेर गयो। त्यति बेला चाहिँ हामीलाई चाहिँ के लाग्यो भने उपभोक्ताहरूलाई 7.1 केजीको सिलिन्डरमा खासै रुचि रहेन रहेछ जस्तो छ, आयात परिमाणले पनि त्यति देखाइरहेको थियो। अहिले पछिल्लो समय चाहिँ फेरि 14.2 दुई केजी हुँदाखेरि जति थियो त्यही हिसाबले आयात गर्ने सोच बनाएको थियौं, तर त्यतिले नपुग्ने जस्तो देखियो। त्यसपछि हामीले अगस्त महिनाको लागि भनेर 55,000 मेट्रिक टनको एलोकेसन पठायौं। हामीले उहाँलाई अझ रिक्वेस्ट के गर्यौं, 55,000-60,000 मेट्रिक टनसम्म चाहिँ आपूर्ति गरिदिनेको लागि अनुरोध गर्यौं। यो भएको कारणले अब यति केही समय आइसकेपछि अहिले जुन अलिकति असहज जस्तो देखिएको छ, यो पूर्ण रूपले सहज भएर जाने हामीले विश्वास छ।
0: अबको एक दुई हप्तामा सामान्य अवस्थामा फर्किएला,
5: त्यो सम्भावना धेरै देखिएको छ पनि सर। किनभने हामीले पनि के देखेका छौँ भने हिजो मात्र पनि हामीले एउटा विज्ञप्ति सार्वजनिक गर्यौं, जसमा विगतका महिनाहरूमा भन्दा हाम्रो साउन महिनामा चाहिँ आयातको अवस्था राम्रो भएको चाहिँ त्यो विज्ञप्तिले पनि देखाउँछ। जस्तो साउन महिनामा मात्रै 57,316 मेट्रिक टन आयात हुँदाखेरि त्यसको इक्विभ्यालेन्टमा 40,00,000 सिलिन्डर चाहिँ बिक्री भएको देखाउँछ। यो चाहिँ अघिल्लो महिनाभन्दा 9,00,000 सिलिन्डर बेसी भएको हुँदाखेरि अब हामी यो आयातको अवस्था पनि बलियो राम्रो र नियमित भइरहेको हुँदाखेरि यसले चाँडै नै यहाँले भने जस्तै एक डेढ हप्तामा चाहिँ यो समस्या समाधानतर्फ पूर्ण रूपले चाहिँ समाधानतर्फ नै उन्मुख हुन्छ भन्ने कुरामा हामी विश्वस्त छौँ।
0: अब अन्त्यमा एउटा संसदीय समितिले ग्यास सिलिन्डरको ट्रेकिङको विषयमा पनि जोड दिएको छ, त्यो दिशामा नेपाल आयल निगम कसरी अगाडि बढ्छ?
5: केही समय अगाडि पनि यो संसदीय समितिले नेपाल आयल निगमलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई एलपीजी सिलिन्डरको ट्रेकिङ नभएको कारणले गर्दाखेरि कसले कति सिलिन्डर लगे अथवा कोसँग कति सिलिन्डर छ भन्ने थाहा हुन नसकेको हुँदा यसले ट्रेकिङ गरिहाल्नु पर्यो भने संसदीय समितिको निर्देशन पश्चात नेपाल आयल निगमले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग पनि समन्वय गरिरहेछ र हामीले पनि एउटा चाहिँ के अध्ययन चाहिँ अगाडि बढाइरहेको छौँ भने यो एलपीजी ट्रेकिङलाई चाहिँ अगाडि बढाउनु पर्छ। अब यसको एक किसिमको वेब एप्लिकेशन जस्तो बनाएर त्यहाँ चाहिँ अब धेरै नै युजरहरूले युज गर्न सक्ने भएको हुँदाखेरि त्यसमा चाहिँ हरेक सिलिन्डरको सिरियल नम्बर हुन्छ, हरेक उद्योगसँग आफूसँग भएका सिलिन्डरहरूमा सिरियल नम्बरहरू हुन्छन्, त्यसको आधारमा कुन उद्योगसँग कति सिलिन्डर छ र त्यो चाहिँ डिलर मार्फत उपभोक्ताका इन्डिभिजुअलसम्म चाहिँ पुगेको छ, खाली सिलिन्डर अथवा भरि सिलिन्डरको अवस्था के छ भन्ने कुराको चाहिँ ट्रेकिङ गर्ने मोडालिटीमा विभिन्न चरणमा छलफलहरू भइरहेछन्। यसको प्राविधिक कुराहरूमा छलफलहरू भइरहेछ।
0: नेपाल आयल निगमको एलपीजी तथा एभिएसन विभागका निर्देशक विनित मणि उपाध्याय। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, रूसका पछिल्ला हमलाहरूमा युक्रेनको राजधानी किएवमा कम्तीमा 15 जनाको ज्यान गएको छ। किएवका मेयरले युक्रेनले हवाई रक्षा क्षेपास्त्रको अभावको निरन्तर सामना गरिरहेको बताएका छन्। युक्रेनको आपतकालीन सेवाले रूसले रातभरि गरेको हमलामा आवासीय भवनका साथै विद्यालय र बाल अस्पतालमा समेत क्षति पुगेको जनाएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
1: युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले क्षेपास्त्र प्रतिरक्षा प्रणाली युक्रेनसँग पर्याप्त नहुँदासम्म रूसले शान्तिबारे गम्भीर भएर नसोच्ने बताए। बीबीसी न्यूजसँग किएव स्थित एउटा क्षतिग्रस्त आवासीय भवनमा कुरा गर्दै मेयर भिताली क्लिट्स्कोले उनकै शब्दमा साझेदारहरूबाट गोला बारूद र क्षेपास्त्र प्रतिरक्षा प्रणाली युक्रेनलाई आवश्यक परेको बताए। क्लिट्स्को सोलोमियान्स्की जिल्लामा क्षतिको अवस्था हेर्न पुगेका थिए। उनको वरिपरि आपतकालीन सेवामा कार्यरत कर्मचारीहरू कामलाई निरन्तरता दिइरहेका थिए भने मानिसहरू आफ्नो क्षतिग्रस्त घरको बाहिर उभिरहेका थिए। ती मध्ये एक भलेरिया बोन्डरुक थिइन् जो दक्षिण युक्रेनमा रहेको आफ्नो घर बमबारीमा परेपछि सुरक्षित ठाउँ खोज्दै आफ्नो छोरी लिएर सोलोमियान्स्की आएकी थिइन्। यो युद्धको क्रममा उनी दोस्रो पटक घरबार विहीन भएकी छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साझा पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: चाहिनो समय सूचक अहिले रातिको 9 बज्यो 9 PM
1: रेडियो साइनो 89.8 MHz तपाईँ हाम्रो अटुट साइनो।

0: एक गिलास दही खाम न, साह्रै गर्मी हो।
1: आमा मलाई दुध है।
0: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
2: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
0: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
2: भरतपुर 10 सिचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
3: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट, भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन।
2: समस्या
3: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ। रोगको लागि
4: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
5: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने।
3: खेतमा पानी जमाइ राख्ने।
5: स्क्रिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले दिन उपचार गर्ने ब्याज राख्ने।
3: ७५% डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3% एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5% इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
6: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
7: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको न्याय भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राणी 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना निना हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक सत्तासँग मात्र काम गरी मुक्त हुनुहोस्।
6: एसएनपी कम्पनीको कार्यालय भरतपुर।

0: बाइपासको आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 056-94-959 98-550-60-359 र 98-550-67-359।
1: नयाँ दिल्ली कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना। विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त एक्सिक्युटिभ उत्कृष्ट कलेज नयाँ दिल्ली कन्या कलेजमा स्नातक तह बीबीएस र बीएड प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खोलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू: पर्याप्त सुविधा सहित आत्मनिर्भर भवन, मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा, पर्याप्त छात्रवृत्ति व्यवस्था, अंग्रेजी र नेपाली माध्यममा पठन पाठन, प्रिन्सिपल
2: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना। चालू आर्थिक वर्षको शुरूआती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवा ग्राहकहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083/7 गतेदेखि निम्नानुसार गरिने बेहोरा जानकारीको लागि अनुरोध छ। सेवा कराईहरूको चापलाई मध्यनजर गरी मिति 2083/7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ।

0: पानीको समस्या समाधान हुने आशा पलाएको छ। यो योजनाबाट 151 घरधुरीलाई खाने पानीको धारा पुर्याउने लक्ष्य लिएको छ। कार्की गाउँ, दहबन र गैरीबाङ क्षेत्रका घरधुरीलाई लक्षित गरी अघि बढ़ाइएको योजनाबाट वडा कार्यालय र विद्यालयमा समेत खाने पानी पुर्याउने उद्देश्य छ। लामो समयदेखि टाढाबाट पानी बोकेर गुजारा चलाउँदै आएका स्थानीय अब योजनाको काम पूरा भएपछि खानेपानीको दुःख हट्नेमा आशामा छन्। स्थानीय गोरसिंह घरतीमगरका अनुसार गाउँमा वर्षौंदेखि घर घरमा धारा पुग्ने सपना थियो, अहिले योजना निर्माण शुरू भएपछि उक्त सपना पूरा हुने विश्वास बढ़ेको उहाँले बताउनुभयो। बर्खामा गाउँका मूलमा पानी आए पनि अन्य समयमा टाढाका स्रोत तथा खोलाबाट पानी ल्याउनु पर्ने बाध्यता रहेको भन्दै स्थानीय सीता राणाले निर्माण शुरू भएपछि खाने पानीको दुःख अन्त्य हुने अपेक्षा व्यक्त गर्नुभयो। पानी लिन जाँदा आउँदा दैनिक एक घण्टासम्म समय खर्चिनुपर्ने अवस्था रहेको स्थानीयको भनाई छ। योजना गत आर्थिक वर्षदेखि नै शुरू भए पनि बहुवर्षीय भएकाले गत वर्ष सोलर मोटर लगायतका निर्माण सामग्री खरिद गर्ने काम भएको थियो। यस वर्षदेखि मुख्य निर्माणको काम अगाडि बढ़ेको हो।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल्। बिस्तारै यो बानी स्वभाव बनेर बाबाले पनि ब्याङ्कमा खातै खोलिनु पर्ने भयो। अनि त महिनाभरिमा खुद्रीको भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, सँगसँगै घुम्दै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगीमा हो सधैँ किन एक नास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
3: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
4: ल काका, भेजिटेरियन हुँदै म कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
3: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
4: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
2: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
5: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसिए ग्रुटेकको उत्पादन।
3: राजा च्याउ त साँच्चीकै च्याउको राधै रहेछ नि।
6: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर।
7: सरकारले विभिन्न पदमा राजनैतिक नियुक्ति गरिरहँदा नेपाली सेनाका अवकाश प्राप्त अधिकारीहरू पनि प्राथमिकतामा परिरहेका छन्। पूर्वाधार विकास मन्त्री सुनिल अन्सालले भर्खर मन्त्रालयको विज्ञ सचिवका रूपमा अवकाश प्राप्त सहायक रथी धर्मेन्द्र कुमार झालाई नियुक्त गरेका छन्। उनको हैसियतलाई सचिव सरह राखिएको छ। सरकारले बनाएको कार्यविधिमा पूर्वाधार विकास मन्त्रीले सचिव सरहका मात्र पाँचजनासम्म विज्ञ राख्न सक्ने व्यवस्था छ। सरकारले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको कार्यकारी अध्यक्षमा पनि पूर्व सैनिक अधिकारीलाई नियुक्त गरेको छ। पूर्व महासेनानी डाक्टर आनन्द सिंह भाटलाई उक्त पदमा नियुक्ति गरिएको हो। भाटले 2076 सालमा नेपाली सेनाबाट अवकाश पाएका थिए। बागमती विकास समिति पूर्वाधार विकास मन्त्रालयकै मार्फतमा छ। उक्त पदमा मन्त्रालयले सार्वजनिक गरेको प्रारम्भिक सूचीमा तीनजनाको नाम सार्वजनिक गरिएको थियो। पहिलो नम्बरमा डाक्टर विकास देवकोटा, दोस्रोमा भाट र तेस्रो नम्बरमा संगीता यादव थिए, तर दोस्रो नम्बरका भाटलाई नियुक्त गरिएको हो। यसै गरी अर्का एक सैनिक अधिकारीलाई चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा नियुक्त गरिएको छ। आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री वारेन्द्र शाहले डाक्टर देवेन्द्र खत्रीलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन्। खत्री नेपाली सेनाका अवकाश प्राप्त रथी हुन्। आयोगको सहअध्यक्षमा शिक्षा तथा खेलकुद मन्त्री हुने व्यवस्था छ। सहअध्यक्षको ऐच्छिकले शिक्षा तथा खेलकुद मन्त्रीले खत्रीलाई उपाध्यक्षको नियुक्ति दिएका थिए। खत्रीले 2077 पुसमा प्राविधिक उपरथी पदबाट अवकाश पाएका थिए। यसै गरी सरकारले नेपाल वायु सेवा निगमको संचालक समिति सदस्य पदमा डाक्टर दीपक प्रसाद बास्तोलालाई नियुक्त गरेको थियो, तर उक्त नियुक्ति विवादास्पद बनेको छ। बास्तोलाको नियुक्तिलाई

0: छ। अदालतले समेत खारेज गरेको छ। पूर्वाधार मन्त्रालयको विज्ञ सचिवमा पूर्व सहायक रथ धर्मेन्द्र कुमार छ। बागमती सभ्यता एकीकृत विकास समिति अध्यक्षमा पूर्व महासेनानी आनन्द सिंह भाट, चिसिया उपाध्यक्षमा पूर्व रथी देवेन्द्र खत्री र नेवानी संचालकमा पूर्व उपरथी दीपक प्रसाद बास्तोला नियुक्त भएका छन्। बास्तोलाको नियुक्तिलाई भने सर्वोच्चले खारेज गरेको छ। राजनीतिक नियुक्तिमा सेनाका पूर्व अधिकारी शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
1: लामिछानेले अख्तियारलाई भने सरकारबाट अवरोध भए कार्यवाही गर्नुहोस् शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले अख्तियारका दुरूपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा 7 घण्टासम्म राखेर राहदानी खरिद प्रकरण अनुसन्धान तत्काल टुंग्याउन दवाब दिएको विषय संसदीय समितिमा पुगेको छ। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बिहिबार अख्तियारका काम कार्यवाहीबारे भएको छलफलका क्रममा यो विषय उठेको हो। सत्तारूढ़ रासोपा सभापति रवि लामिछानेले बैठकमा प्रधानमन्त्रीको सचिवालयले दवाब दिएकोतर्फ संकेत गर्दै अनुसन्धान अभियोजन जस्ता अख्तियारको काममा सरकारबाट अवरोध सृजना गर्नु आफैमा अपराध भएको जनाउँदै त्यसमा अख्तियारले आवश्यक कार्यवाही अगाडि बढ़ाउन सक्ने धारणा राखे। अख्तियारले आफ्ना काममाथि अवरोध पुर्याउनेलाई कार्यवाही गरे सरकार संचालन गरिरहेको दलको नेतृत्वको हिसाबले कुनै अवरोध नपुर्याउने पनि उनले बताए। अख्तियारको सम्पूर्ण टीमलाई म भन्न चाहन्छु कि हाम्रो नेतृत्वको सरकारबाट कुनै कमजोरी भएको रहेछ र त्यसले तपाईहरूको काम कार्यवाहीमा कुनै अवरोध सृजना भएको रहेछ भने त्यसको स्पष्ट आधार र कारण भए यहाँहरू आफ्नो ढंगले त्यसलाई कार्यवाहीको प्रक्रिया अगाडि बढ़ाउन सक्नुहुन्छ। लामिछानेले भनेका थिए त्यस्ता कोही मान्छे संलग्न भएका रहेछन् र तपाईहरूसँग आधार र कारण छन् भने हाम्रो कुनै पनि किसिमको दबाव र प्रभाव हुने छैन। अख्तियार जस्ता संवैधानिक आयोगहरूलाई स्वच्छ र स्वस्थ रूपमा निर्बाध काम गर्ने वातावरण बनाउने जिम्मेवारी सरकारको रहेको पनि उनले बताए। प्रधानमन्त्रीको सचिवालयले अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राई सहित आयुक्तहरूलाई असार 1 बोलाई 7 घण्टासम्म राखी राहदानी खरिद ठेक्का प्रकरणमा अनुसन्धान टुंग्याएर अभियोजन गर्न दवाब दिएको आरोप लागेको थियो। यस विषयमा प्रधानमन्त्री शाहले 7 असारमा चितवनमा आयोजित रासोपाको महाधिवेशन उद्घाटन कार्यक्रममा अभिव्यक्ति दिएका थिए। उनले भनेका थिए नेहु खोज्दै गर्दा अख्तियारलाई 5 घण्टा सोधपूछ गर्नुपर्छ, सल्लाह लिनुपर्छ भने 5 घण्टा मात्रै होइन 5 वर्षसम्म राखेर सल्लाह गरिन्छ, हामी नियमभन्दा बाहिर जाँदैनौ। लामिछानेले अख्तियारलाई भने सरकारबाट अवरोध भए कार्यवाही गर्नु शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको हो।
0: त्यस्तै हजुवाका भरमा कसै विरूद्ध मुद्दा चलाउँदैन शीर्षकमा अख्तियार प्रमुख राई हिमालय टाइम्समा यो खबर छापिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले आयोगले कसैलाई पनि हजुवाका भरमा मुद्दा नचलाउने स्पष्ट पार्नु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बिहिबार सिंह दरबारमा बसेको बैठकमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयकमाथिको छलफलमा धारणा राख्दै प्रमुख आयुक्त राईले अनुसन्धानको लामो प्रक्रिया पूरा गरेपछि मात्रै मुद्दा अभियोजन हुने बताउनु भएको छ। उहाँका अनुसार कुनै उजुरी परेकै आधारमा अख्तियारले तत्काल मुद्दा चलाउने गर्दैन। अनुसन्धान अधिकृतले गहन अनुसन्धान गरेपछि बहुमतका आधारमा निर्णय हुने र त्यसपछि सहन्यायाधिवक्ता सहितको कानूनी टोलीले सम्पूर्ण कानूनी आधार परीक्षण गर्छ। मुद्दा पेश गर्न लायक ठहरिएपछि मात्रै अभियोजन प्रक्रिया अघि बढ़ने समेत उहाँले स्पष्ट पार्नुभयो। आयोगका प्रमुख आयुक्त राईले भूमि सम्बन्धी पुराना मुद्दा र हदबन्दीका विवादहरू टुंग्याउन सरकारले विशेष अभियान संचालन गर्नुपर्ने समेत बताउनु भएको छ। समितिको बैठकमा बोल्दै राईले तथ्य र प्रमाणको अभावमा भूमि सम्बन्धी धेरै उजुरीहरू लामो समयदेखि अनिर्णित अवस्थामा रहेको बताउनुभयो। प्रमुख आयुक्त राईले प्रधानमन्त्रीको सचिवालयमा आफू र आयोगका कर्मचारीलाई घण्टौं ठुनिएको भनिएको घटनाबारे पनि राज्य व्यवस्था तथा सुशासन समितिमा जवाब दिनुभएको छ। बिहिबार समितिको बैठकमा सांसदहरूले सिंहदरबार स्थित प्रधानमन्त्रीको सचिवालयमा अख्तियार प्रमुख सहितका कर्मचारीलाई करिब 7 घण्टा रोकेर विभिन्न व्यक्तिमाथि मुद्दा चलाउन दवाब दिएको विषयमा प्रश्न उठाएका थिए। जवाफमा प्रमुख आयुक्त राईले भने प्रधानमन्त्रीले छलफलका लागि बोलाएपछि आफूहरू प्रधानमन्त्रीको कार्यालय गएको बताउनुभयो। राहदानी सम्बन्धी विषयमा प्रधानमन्त्रीले छलफल गर्न तथा आयोगले गरिरहेको कामबारे जानकारी लिन बोलाउन सक्ने उहाँको भनाई थियो। हत्या दुरूपयोग अनुसन्धान आयोगमा सबै पूर्व प्रधानमन्त्री विरूद्ध समेत उजुरी परेको छ। बिहिबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै अख्तियारका प्रमुख आयुक्त राईले यस विषयमा जानकारी दिनुभएको हो। सांसदले सोधेको प्रश्नको उत्तरमा अख्तियार प्रमुख राईले जीवित रहेका सबै पूर्व प्रधानमन्त्री विरूद्ध उजुरी आएको बताउनुभयो। पूर्व प्रधानमन्त्रीमाथि उजुरीको कुरा गर्नुभयो। सबैको उजुरी आएको छ, हेर्छौ अख्तियार प्रमुख राईले भन्नुभएको छ। उहाँले यस विषयमा धेरै खुलाउन नमिल्ने समेत बताउनु भएको थियो। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले सुशासन कायम गर्ने तथा भ्रष्टाचार नियन्त्रण गर्ने कार्यमा सरकारका तर्फबाट कुनै पनि किसिमको राजनीतिक हस्तक्षेप नहुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। त्यस्तै कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले पनि आयोगको अनुसन्धान स्वच्छ, निष्पक्ष र परिणाममुखी हुनुपर्नेमा जोड़ दिनुभएको थियो। हचुवाका भरमा कसै विरूद्ध मुद्दा चलाउँदैनौ अख्तियार प्रमुख राई शीर्षकमा हिमालय टाइम्समा यो खबर छ।
1: प्रदेश सरकारमा एमाले र नेकपा बीच भएको नयाँ सत्ता समीकरणले राप्रपा र जसपा नेपाल आन्तरिक विवादमा मुछिएका छन्। कंग्रेस एमाले गठबन्धन भत्किएसँगै सातवटै प्रदेशमा एमाले नेकपा बीच सत्ता सहयात्राको सहमति भएको थियो। कोशी सुदूरपश्चिम र कर्णालीमा सहज भए पनि बागमती र लुम्बिनी प्रदेशमा सहज बहुमत पुर्याउन राप्रपा र जसपाको समर्थन आवश्यक भयो। त्यसका लागि एमाले दुवै दलको प्रदेश संसदीय दलको समर्थन लिएर सरकार गठन गरेको छ। सरकार निर्माणमा सत्ता गठबन्धनमा रहेका एमाले र नेकपा सफल भए पनि राप्रपा र जसपा नेपालमा झगडाको बीउ रोपिएको छ। बागमती र लुम्बिनी दुवै प्रदेशमा एमालेकै मुख्यमन्त्री भएका छन्। बागमतीमा एमाले सांसद किरण थापा मगरको नेतृत्वमा सरकार गठन हुँदा राप्रपा संसदीय दलका नेता उद्धव थापाले समर्थन गर्दै सरकारमा तीनजना मन्त्री पठाएका छन्। सरकार गठनमा केन्द्रको निर्णय विपरीत प्रदेश संसदीय दलले समर्थन गरेको विषयलाई लिएर तीव्र विवाद उत्पन्न भएको हो। राप्रपा केन्द्रीय कार्यालयले प्रदेश सरकारलाई समर्थन गर्ने कुनै आधिकारिक निर्णय नभएको स्पष्ट पार्दै प्रदेश प्रमुखको कार्यालयमा पत्र पठाएको थियो। पार्टी निर्देशन विपरीत गएको भन्दै राप्रपाले संसदीय दलका नेता थापालाई भने यसअघि नै कार्यवाही गरी निलम्बन गरिसकेको छ। थापाले बागमतीमा राप्रपा तटस्थ बस्दा सरकार नै नबन्ने स्थितिमा जिम्मेवार दलको हैसियतमा संसदीय दलले निर्णय लिएको बताएका छन्। राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको भनाई छ, बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई प्रदेश सभा सदस्यबाट समेत हटाउने र सरकारमा जाने सबैलाई कार्यवाही गरिन्छ। यस्तै लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रत्नबहादुर खत्री भन्नुहुन्छ, जसपा प्रदेश सभा संसदीय दलले निर्णय गरेर सरकारलाई समर्थन दिएको अवस्थामा कुनै सांसद वा नेताले भन्दैमा सरकारलाई समस्या पर्दैन। प्रदेश सरकार सरकारमा एमाले नेकपा झगडामा राप्रपा जसपा शीर्षकमा मध्याह दैनिकमा यो खबर छापिएको हो।
0: नेपाली कांग्रेसको इतर पक्षीय पार्टीको 15 महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै अदालत जाने निर्णय गरेको छ। इतर समूहको नेतृत्व सम्हाल्नुभएका पूर्व महामन्त्री डाक्टर सासाङ कोइरालाको महाराजगंज स्थित निवासमा बिहिबार बिहान बसेको बैठकले 15 महाधिवेशनको कार्यतालिका स्थगन गर्न माग गर्दै अदालत जाने निर्णय गरेको हो। यता संस्थापन पक्षीयले केन्द्रीय कार्य समितिको बैठक मार्फत बुधबार तोकिएको मितिमै केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने निर्णय गरिसकेको छ। देउवा पक्षसँगको सहमति का लागि तल्ला तहका अधिवेशनको तालिकामा भने केही संशोधन गरिएको छ। कांग्रेस सभापति गगन थापाले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा छैठौं पटक प्रधानमन्त्री बन्न नपाएकोमा असन्तुष्ट रहेको टिप्पणी गर्नुभएको छ। त्यस्तै कांग्रेस उपसभापति विश्व प्रकाश शर्माले पार्टी एकतालाई मजबूत बनाउन सबैलाई क्रियाशील हुन आग्रह गर्नुभएको छ। त्यस्तै कांग्रेसका नेता रमेश लेखकले लामो समयदेखि पार्टी मिलाउन प्रयास गरिरहेको तर अहिलेसम्म पनि नमिलेकाले अब आफू थाकिसकेको प्रतिक्रिया दिनुभयो। कांग्रेस महाधिवेशन रोक्न इतर पक्ष अदालत जाँदै शीर्षकमा आजको हिमालय टाइम्समा यो खबर छ।
1: श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले 12 जेठको प्रतिनिधि सभा बैठकमा बाँदर आतंकका कारण किसानहरू गम्भीर मारमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराए। बाँदरले बाली नाली नष्ट गर्दा ग्रामीण क्षेत्रका जनता आफ्नै थाथलो छाड्न बाध्य हुने अवस्था आएको उनको भनाई थियो। राईले बाँदरको समस्यालाई संसदमा हुने ठट्टा र उपहासको विषय नबनाउन आग्रह गर्दै यसलाई भूइँ मान्छेको वास्तविक पीड़ा र आक्रोश बुझ्नुपर्ने बताएका थिए। बाँदर आज जनताको महत्वपूर्ण शत्रु भएको छ भन्ने उनको भनाईले किसानको पीड़ालाई देखाउँछ। उनले बाँदर व्यवस्थापनका लागि मार्ने, बन्ध्याकरण गर्ने वा अन्य उपाय अपनाउने विषयमा सरकारले गम्भीर निर्णय गर्नुपर्ने माग गरेका थिए।